दिनमा देखिएका जुलुस र हुल दंगा सामान्य बन्दै गएपछि निषेधाज्ञ हटाउने निर्णय गरिएको जानकारी गराएको छ। सिराहाको गोल बजार घटनाका पीड़ित परिवार र सरकार बीच 8 बजे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया बढ़ेसँगै केही दिन अघि आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी संस्था संस्थाहरूले पनि आफ्नो सबै विरोधका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएको छ। आन्दोलनरत स्थगित भएसँगै वीरगंज र आसपासका क्षेत्रका जनजीवन बजार उद्योगको धन्दा र यातायात सेवा पुनः नियमित बन्दै गएको छ। नेकपा एमाले बागमती प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका नेता जगन्नाथ थपलियालाई नै अगाडि बढ़ाउने भएको छ। हाल बागमती प्रदेशमा एमाले संसदीय दलको नेता समेत रहेका थपलियालाई प्रदेशको मुख्यमन्त्रीमा अगाडि बढ़ाउने भनिए पनि उनलाई सरकार गठनका लागि बहुमत जुटाउने जिम्मेवारी पनि दिइएको छ। एमाले अध्यक्ष सहित बागमतीका प्रमुख नेताहरू सम्मिलित बैठकमा संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्रीको पहिलो दावेदार थपलिया नै हुने भएकाले सरकार गठनका लागि बहुमत जुटाउने र आवश्यक पहल कदामी समेत लिने जिम्मेवारी दिएको छ र एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव एवं बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, प्रदेश अध्यक्ष कैलाश ढुंगेल सहित प्रदेशका प्रमुख नेताहरूको पनि उपस्थिति भएको छलफलमा थपलियालाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने सहमति भएको हो। तर यसको लिखित निर्णय भने नभएको बताएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपा र एमाले बीच प्रदेशमा सत्ता साझेदारीको सहमति भए पनि बागमतीमा नयाँ सरकार गठनका लागि प्रदेश सभामा बहुमत जुटाउन चुनौती कायम छ र प्रदेशमा 110 मध्ये 6 पद रिक्त रहेकाले 104 सदस्य मात्र कायम रहेका छन्। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन गरिएको घोषणा गरेको छ। हिजो सम्पर्क कार्यालय चुना देवीमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस इतर पक्षले डाक्टर शशंख कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी गराएको छ। राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न समिति र भेलाका लागि आवश्यक अन्य विभिन्न उपसमितिहरू गठन गरेको नेता मीन बहादुर विश्वकर्माले जानकारी दिनुभएको हो। आयोजक समितिमा पार्टीका 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरू, प्रदेश कार्य समितिका सभापति एवं पदाधिकारी, प्रदेश त्यसै गरी जिल्ला सभापतिहरू, उपत्यका जिल्ला कार्य समितिका पदाधिकारीहरू, महानगर र नगर सभापति समावेश गरिएको नेता विश्वकर्माले जानकारी गराएको छ। राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा छलफल बनाउन विभिन्न 16 विषयगत समितिहरू समेत गठन गरेको छ। मूल आयोजक समिति बाहेक अन्य विषयगत समितिहरूको नेतृत्व र सदस्यहरूको चयन आउँदो केन्द्रीय कार्य समितिको बैठकबाट टुङ्गो लगाइने विश्वकर्माले जानकारी गराउनु भएको हो। कुवेतमा भएको मिसाइल आक्रमणमा परि ज्यान गुमाएका 44 वर्षीय नेपाली कामदार सोम कुमार तामाङको पार्थिव शरीर आइतबार बिहान नेपालमा आइपुगेको छ। तेह्रथुम जिल्ला निवासी तामाङको शव मध्यरातमा कुवेत एयरवेजको उडान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। सन् 2022 खाड़ी राष्ट्रिय कुवेतमा चालकको रूपमा कार्यरत तामाङ गत बिहिबार उत्तरी कुवेतमा रहेको एक चिनिया कम्पनीको भवनमा इरानी मिसाइल बज्रिदा मृत्यु भएको थियो। पश्चिम एसियामा चर्किएको द्वन्द्वमा ज्यान गुमाउने उनी दोस्रो नेपाली बनेको छ। कुवेत स्थित नेपाली राजदूतावासले स्थानीय निकाय र सम्बन्धित कम्पनीसँग आवश्यक सम्बन्ध पूरा गरी अन्तिम संस्कारका लागि शव बुझाउन स्वदेश पठाउने प्रज्ञा पूरा गरिएको थियो। बजारमा अभाव देखिएपछि नेपाल आयल निगमले टेकु स्थित कार्यालयबाट ग्यास बिक्री वितरण शुरू गरेको छ। 14.2 केजीको ग्यास सिलिण्डरको बिक्री वितरणको शुरूआत गरेसँगै ग्यासको अभाव देखिएपछि निगमले शनिबारदेखि निगमको टेकु स्थित कार्यालयबाट नै ग्यासको बिक्री कार्य शुरू गरिएको छ। काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने केही ग्यास उद्योगीहरूको उच्च मागलाई मध्यनजर गर्दै नेपाल ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास
ग्यास र श्रीराम ग्यासका सिलिण्डरहरू बिक्री वितरण गर्ने कार्य व्यवस्था मिलाएको निगमले जनाएको छ। निगमले बिक्री शुरू गरेसँगै उपभोक्ताहरू ग्यास लिन टेकुमा पुगेका छन् र यसै गरी निगमले ग्यास अभाव भन्ने उपभोक्ताबाट गुनासो आइरहेकाले सम्पूर्ण ग्यास उद्योगीहरूबाट बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन निगमले निर्देशन समेत दिएको छ। दैनिक रूपमा माग अनुसारको ग्यास आपूर्ति भइरहेको पनि निगमले जनाएको छ। ताजा खबरमा अब विदेशको खबर। इरानले आफ्नो रणनीतिक ऊर्जा पूर्वाधारमाथि आक्रमण भएमा कड़ा प्रतिआक्रमण गरिने चेतावनी दिएको छ। शनिबार एक आधिकारिक वक्तव्य जारी गर्दै इरानको युद्धकालीन सैन्य कमाण्डरका प्रमुख मेजर जनरल अली अब्दुल्लाहले अमेरिकाले पश्चिम एशिया क्षेत्रमा पूर्व पुनर्स्तरको युद्ध निम्त्याउने गरी आक्रमण कदम चलिरहेको आरोप लगाएको छ। यसअघि इरान विद्युत गृह र पेट्रोकेमिकल उत्पादकमाथि अमेरिका र इरानले आक्रमणको तयारी गरिरहेको रिपोर्ट्स एक्सियोस, सीएनएन, सीबीएस न्यूज लगायतका विभिन्न मीडियामा प्रकाशित गरिएको थियो। अमेरिकी सुरक्षा स्रोतलाई उद्धृत गर्दै संचार माध्यमहरूले पनि इरानको राजधानी तेहरान सहितका प्रमुख शहरलाई दुईदेखि चार सातमा अन्धकारमा धकेल्ने गरी अमेरिकाले विद्युत पूर्वाधारमा आक्रमण गर्न लागेको पनि जानकारी गराएको थियो। यस विषयमा सबै तयारी भइसकेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम आदेश दिए दिन मात्रै बाँकी रहेको एक अमेरिकी अधिकारीले बताएको छ र यसअघि गत शुक्रबार ट्रम्पले इरानमाथि कड़ा प्रहार गरिने समेत बताएको थियो। इटालीले शुक्रबारदेखि एक महिनाका लागि स्पेनको सेन्जेन सम्झौता अस्थायी रूपमा निलम्बन गरिएको जानकारी गराएको छ। स्पेनका आफ्ना हवाई र समुद्री सीमा बन्द गरिएको पनि इटालीले जनाएको छ। स्पेनको अफ्रिकी इन्क्लेभ सिउटीमा ठूलो संख्यामा प्रवासीहरू सिरेपछि ठूलो यस्तो निर्णय गर्न पुगेको बताएको छ। कागजात विहीन आप्रवासीहरूलाई रोक्नका लागि लिएको यस निर्णयले वैध स्पेनिस नागरिक र पर्यटकलाई समस्या नगर्ने इटालीले जनाएको छ। सीमाना रहित सेन्जेन सम्झौताले युरोपका 29 देशहरूबीच एक ठाउँबाट अर्को ठाउँमा स्वतन्त्र रूपमा आवत जावत गर्न अनुमति दिन्छ। तर इटालीमा अगस्त महिनाभर सीमामा चेक जाँच कड़ा गरिने गृहमन्त्री म्याटियोले बताएको छ। अवैध आप्रवासनलाई घटाउने वाचा गरेकी इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले यस निर्णयले देशको राष्ट्रिय सुरक्षाको रक्षा गर्न चलिरहेको असाधारण कदमको रूपमा पनि व्याख्या गरेको छ। बिहिबार र शुक्रबार मोरक्कोमा जोड़िएको स्पेनको सिउट क्षेत्रमा 24 घण्टाको अवधिमा 60,000 भन्दा धेरै आप्रवासी ओइलिएका थिए र उनीहरू मोरक्कोको भूमिक भूभागबाट समुद्रबाट पौडी खेल्दै स्पेनिस भूभागमा छिरेका थिए र स्थल सीमामा ठूलो पर्खाल र सुरक्षा संयन्त्र बलियो बनाएको भए पनि समुद्र हुँदै आप्रवासीहरू हरेक दिन मोरक्कोबाट स्पेन छिर्ने गरेका छन्। तर बुधबार र शुक्रबार यो संख्या निकै बढ़ेको छ, जसका कारण सिउटाको जनजीवन अस्त व्यस्त समेत बनेको छ र स्पेनिस अधिकारीहरूले शुक्रबार साँझ 48,000 मानिसहरू स्वेच्छाले मोरक्को फर्किएको पनि बताएका छन्। साझा खबरमा अब खेल खबरमा साफ च्याम्पियनशीप 2026 ड्र सार्वजनिक भएको छ। बंगलादेशमा नोभेम्बर 4 27 तारीकसम्म हुने प्रतियोगिताको समूह विभाजनमा हाल नेपाल समावेश गरिएको छैन र विश्व फुटबलको सर्वोच्च निकायले फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेकाले नेपाल समूह बीझन विभाजनमा समावेश नगरिएको हो। तर प्रतियोगितामा शुरू हुन अघि फिफाको निलम्बन फुकुवा भए नेपाल समूह एमा रहने साफले जनाएको छ। सार्वजनिक समूह गरिएको समूह विभाजन अन्तर्गत समूह एमा आयोजक बंगलादेश, श्रीलंका र भूटान रहेका छन् र फिफाको निलम्बन फुकुवा भए नेपाल पनि यही समूहमा समावेश हुनेछ र समूह बीमा भारत, मालदिव्स र पाकिस्तान रहेको छ। नेपालको सहभागिता भने फिफाले एन्फामाथि लगाएको निलम्बन फुकुवा हुने वा नहुने भन्ने निर्णयमा निर्भर हुने समेत जानकारी गराएका छन्। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक।
पाकिस्तानको ब्रडपिकमा हिम पहिरो प्रसिद्ध आरोही निर्मल पूर्जा सहित 10 जनाको मृत्यु भएको पुष्टि। संयुक्त हिन्दू मोर्चा बन्दीद्वारा गृहमन्त्री समक्ष माग पत्र पेश। आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित। कांग्रेस संस्थापनेतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूला आयोजक समिति गठन। वीरगंजमा हट्यो निषेधाज्ञा, जनजीवन सामान्य बन्दै। बजारमा अभाव देखिएपछि निगमले शुरू गर्यो टेकोबाट एलपी ग्यासको बिक्री वितरण। ऊर्जा पूर्वाधारमा आक्रमण भई कड़ा प्रत्याक्रमण गर्ने इरानको चेतावनी। र स्टाफको र सार्वजनिक निलम्बन फुकुवा भए नेपाल समूह एमा हुने। साझा खबर अहिलेलाई यति नै। अर्ग खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 17 गते आइतबार, अगस्त 2 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको चतुर्थी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आज र भोलि देशभर पानी पर्ने सम्भावना, केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने, पाकिस्तानको ब्रड पीकमा नेपालले गुमायो कीर्तिमानी पुस्ता, सुरक्षा रणनीति बदलेर संवादमा गृहमन्त्री गुरूङ।
1: नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा बस्ने, कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा, एमालेका 3 मुख्यमन्त्री सहमति।
0: फेरि ग्यास आपूर्ति असहज, अत्यावश्यक परे आयल निगममा सिधै सम्पर्क गर्न सकिने, ईपीएस भाषा आवेदन बढ्दा राहदानी विभागमा चाप।
1: मध्यपूर्वको द्वन्द अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आग्रह, ऊर्जा पूर्वाधारमाथि आक्रमण भएमा कड़ा प्रतिकार गर्ने इरानको चेतावनी, रूसद्वारा युक्रेन लक्षित मिसाइल आक्रमण।
0: र साफ च्याम्पियनशीप फुटबलको ड्र सार्वजनिक, नेपालको सहभागिता अन्यलमा, एसियाली खेलकुदमा सहभागिताका लागि सहजीकरण गरिदिन सरकारलाई ई स्पोर्ट्सका खेलाड़ीको माग।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी पानी पर्ने भएकाले सावधानी अपनाउनु पर्ने प्रसंग।
1: देशभर मनसूनी गतिविधि सक्रिय रहेकाले आज र भोलि अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाड़ी क्षेत्रका धेरै स्थान र तराईका केही स्थानमा मध्यम पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रमा एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। राति भने वर्षाको गतिविधि अझ बढ़ने अनुमान गरिएको छ। आज राति भने कोशी, बागमती, गण्डकी, मधेस तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदको भनाई छ। यसले गर्दा नदी खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरिएको छ। भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ भने बागमती र गण्डकीका तराई क्षेत्रमा धेरै, बागमती, गण्डकी र केही तराई क्षेत्रमा वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन्।
0: विश्वका 8,000 मीटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर पर्वतारोहण जगतलाई चकित पारेका निर्मल पूर्जा अर्थात निम्स दाईको पाकिस्तानको ब्रड पीक आरोहणका क्रममा निधन भएको छ। कीर्तिमानी नेपाली पर्वतारोही उहाँको निधन भएको एलिट एक्सपर्टले पुष्टि गरेको छ। पूर्जा एलिट एक्सपर्टका संस्थापक पनि हुनुहुन्थ्यो। हिजो सार्वजनिक गरिएको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र अपार पीड़ाका साथ ब्रड पीकमा गएको हिमपहिरोमा निर्मल निम्स दाई पूर्जाले दुःखद रूपमा ज्यान गुमाउनु परेको भन्दै पुष्टि गरिएको छ। साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। नेपालमा जन्मिएका पूर्व बेलायती विशेष फौजी सैनिक समेत रहेका 43 वर्षीय पूर्जा सहितको टोली बिहिबारको हिमपहिरोमा परेको थियो। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले घटनापछि पूर्जा सहितको आरोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको बताएका थिए। प्रतिनिधि सभा सदस्य तथा पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्याल्बु शेर्पाले हिमपहिरोपछि ट्रयाकिङ डेटाले पूर्जाको अवस्थिति पहिला तलतिर बगेको र त्यसपछि सिग्नल रोकिएको स्थानबाट फेरि केही सरेको देखाएको बताउनु भएको थियो। तर उहाँ संस्थापक रहेको एलिट एक्सपर्टले हिजो अपराह पूर्जाको निधन भएको पुष्टि गरेको हो। नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा निम्स दाईका नामले परिचित पूर्जा सन् 2019 पहिलो प्रोजेक्ट पसिबल अभियान मार्फत विश्वका 8,000 मीटर भन्दा अग्ला सबै 14 हिमाल 7 महिनामै आरोहण गर्ने लक्ष्य लिएर चर्चामा आउनुभएको थियो। कोरियाली नागरिक किम चाङ होले बनाएको 7 वर्षभन्दा अघिको विश्व कीर्तिमान पनि उहाँले तोड्नु भएको थियो। पूर्जाले आफ्नो जीवनको अधिकांश समय हिमाल आरोहणमा मानव सहनशीलताको चरम सीमालाई पनि चुनौती दिँदै आउनु भएको थियो। 25 जुलाई 1983 म्याग्दीको दाना गाउँमा पूर्जाको जन्म भएको थियो। पूर्जासँगै अन्य छ पूर्जा सहित अन्य छ नेपालीको पनि निधन भएको पुष्टि भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको काराकोरम पूर्व पर्वत श्रृंखलामा अवस्थित विश्वको 12 अग्लो 8051 मिटर उचाइको ब्रोड पीक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही पूर्जा निम्सदाई सहित छ आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत हिमाल आरोहणका केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन र त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वास सर्वोच्च अभिव्यक्ति भएको बताउँदै हिम पहिरोमा ज्यान गुमाएका आरोहीका शोक सन्तप्त परिवार आफन्त तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अंगालेर राख्ने उल्लेख गर्दै हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने धारणा पनि प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको छ।
1: नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले बजारमा 14.2 केजी एलपीजी ग्यासको अभाव नरहेको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र आवश्यक मौजदात नगर्न पनि आग्रह गरेको छ। निगमले 31 असारको निर्णय अनुसार 14.2 केजी ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको हिजो निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विभिन्न संचार माध्यममा बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यान आकर्षण भएको समय जनाएको हो। निश्चित केजी ग्यास सिलिण्डरको बिक्री शुरू भएपछि बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेकाले सम्पूर्ण ग्यास उद्योगलाई सहज आपूर्तिका लागि सुनिश्चित गर्न समेत निगमले निर्देशन दिएको हो। विक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न समेत भनेको छ। काठमाडौँ उपत्यकामा बढ़दो मागलाई ध्यानमा राखेर निगमले हिजोदेखि टेकु स्थित कार्यालयबाट पनि ग्यास वितरण शुरू गरेको छ। यता 14.2 किलोग्राम ग्यास सहितको पूरा तौलको सिलिण्डर बजारमा पाउन थालेपछि आपूर्ति सहज बनेको निगमले जनाएको छ। निगमले 31 हजारबाट पूरा तौलको सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको समेत बताएको हो। त्यस्तै बजारमा पूरा तौल भएका ग्यास सिलिण्डर प्रयोगमा आइसकेका छन्। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले दैनिक माग धान्न 93 95 बुलेट ग्यास आयात गर्दा हुने भएकाले आपूर्ति सहज भइरहेको भन्दै बजारमा अभाव नगर्न निर्देशन दिएको सीआईएनलाई बताउनुभयो।
3: अब यो अभाव भत्ताए पनि यो अभाव चाहिँ होइन, ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। समस्याको लागि जससँग एउटा मात्रै सिलिण्डर निम्न वर्गीय अथवा विद्यार्थी वर्गलाई जसको एउटा सिलिण्डर छ उहाँहरूको सिलिण्डर सकिँदाखेरि बजारमा जाँदाखेरि चाहिँ तत्काल ग्यास नपाइन जुन अवस्था देखियो त्यसलाई समाधान गर्नको लागि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ जुन भनौँ न 3-4 ब्रान्डको ग्यास चाहिँ तत्कालै नपाइने जुन समस्या देखिएको छ त्यसको लागि चाहिँ निगमको टेकु स्थित कार्यालयमा सम्बन्धित उद्योगले नै काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्ने र हामीले पनि निर्देशन के गरेका छौँ भने सम्बन्धित उद्योग र विक्रेताहरूलाई सकेसम्म चाहिँ एकदमै बिदाको दिन होस्, जुनसुकै दिन होस्, बजारमा चाहिँ जुन नियमित आपूर्ति छ त्यो आपूर्ति गर्नलाई निर्देशन दिएका छौँ।
0: सिंहदरबारभित्र निर्माणाधीन संसदका सबै भवनको प्रगति 95% पुगेको पाइएको छ। सार्वजनिक खरिद नियमावलीको 15 संशोधनका आधारमा निर्माण कार्य सम्पन्न गर्न थप 6 महिनाको म्याद थप्ने प्रक्रिया

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा दलित समुदायको अधिकारका लागि सरकारको भूमिका
1: गैर दलितहरूसँग त्यो हामी साझाको भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दास हौ भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेर सुन्यो मैले। यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्नु।
2: ईपीएस भाषा आवेदन बढ्दा राहदानी विभागमा चाप, नेपाल भारत सीमा समिति बैठक लखनऊमा बस्ने, कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
5: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा शीर्षकमा खबर प्रकाशित छ। नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेलामा दुवै मुलुकले सीमा सम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने भएका छन्। नेपालको नापी विभागका एक वरिष्ठ अधिकारीका अनुसार नापी विभागका उपमहानिर्देशकको नेतृत्व सर्वेको तेह्रौं बैठक 27 र 29 साउनमा भारतको लखनऊमा आयोजना हुने भएको हो। नेपाल र भारतबीच सीमा समस्या समाधानका लागि प्राविधिक तहमा 3 तहका संयन्त्र छन्, जसमा नापी विभागका महानिर्देशकको नेतृत्वमा रहेको एउटा समूह छ भने उपमहानिर्देशकको नेतृत्वमा अर्को समूह छ। त्यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा फिल्ड सर्वे टीम पनि रहेको छ। यी 3 वटै संयन्त्रले सीमा स्तम्भ निर्माण, मरमत, 10 गजा क्षेत्र व्यवस्थापन, जीपीएस, आधिकारिक नक्साङ्कन तथा सीमा पार सम्पत्तिको विवरण संकलन लगायतका प्राविधिक कार्यमा काम गर्दै आएको छ। सुरक्षा रणनीति बदलेर संवादमा उत्रे गृहमन्त्री शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। गृह प्रशासनसँग जोड़िएको कुनै पनि घटना भए लगत्तै गृहमन्त्री सुदन गुरूङ आफ्नै आफै फिल्डमा पुग्नुहुन्थ्यो। उहाँले माइतीघर पुगेर पीड़ितका कुरा सुन्नी न्याय माग्दै काठमाडौँतर्फ मार्च गरिरहेका मिटर ब्याज पीड़ितसँग बीच बाटोमै भेटेर सहमति गर्ने, तर आइतबार भनी आज राति सुनसरीमा गत आइतबार भनी सुनसरीमा दुई समुदाय बीच भएको झडपपछि भनी गृहमन्त्री गुरूङको यस्तो सक्रियता देखिएन। सुनसरीको देवाङगंज 4 मा 10 साउनको राति प्रहरीको गोली लागेर 30 वर्षीय ओमप्रकाश मेहताको ज्यान गयो। 9 स्थानीय घाइते भएका छन्। उपचारका क्रममा थप 1 जनाको मृत्यु भएको छ। गृहमन्त्री गुरूङ भनी सुरक्षाका लागि भन्दै मधेसमै रहनु भएको छ। त्यसै गरी भित्रपृष्ठमा भारतको प्रतिबन्धपछि नेपालमा 1.5 गुणाले बढ़्यो चीनी तस्करी शीर्षकमा पनि खबर प्रकाशित छ।
2: भारत निर्यात हुने आयोजनाको अनुमति सकिएको 1 महिना बित्दा पनि भएन नवीकरण शीर्षकमा अर्को खबर सीमा तामाङले लेख्नु भएको छ। भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत आयोजनाको अनुमति सकिएको 1 महिना बित्दा पनि नवीकरण हुन सकेको छैन। आयोजनाबाट उत्पादित 38.80 मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृति थियो, तर आयोजनाको स्वीकृति गत 31 जूनमै सकिए पनि अहिलेसम्म नवीकरण हुन नसकेको खबर

0: शीर्षकमा उल्लेख गरिएको छ। सफ्टवेयर कम्पनीका लागि टाउको दुखाई बन्दै सोर्स कोड चोरी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर पनि छापिएको छ। शशाङ्कले लिँदैछन् इतर पक्षको नेतृत्व शीर्षकमा राधा खनालले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्व महामन्त्री शशाङ्क कोइरालालाई अघि सारेको छ। उहाँको नेतृत्वमा नै साउन 29 देखि 31 गतेसम्म काठमाण्डुमा राष्ट्रिय भेला बोलाइएको छ। पूर्व सभापति शेरबहादुर देउबा समेतको साथ रहेको इतर समूहमा अधिकांश पूर्व पदाधिकारी सहभागी छन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व महामन्त्रीहरू कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, मलेन्द्र निधि, प्रकाश शरण महत लगायतको प्रत्यक्ष सहभागिता रहेको उत्तर पक्षले कांग्रेसको वैधानिक विभाजनको बाटो रोजेको हो। यद्यपि संस्थापन पक्षसँग अनौपचारिक संवाद भइरहेको पनि नेताहरूले बताएका छन्। अब फर्किँदैनन् किली पेम्बा शीर्षकमा भवानी खड्काले दोलखाबाट लेख्नु भएको छ। 18 वर्षको उमेरमा भरियाका रूपमा हिमाल टेक्न शुरू गरेका दोलखा गौरीशंकर नौ बेदिङका विश्वकीर्तिमानी पर्वतारोही किली पेम्बा शेर्पा किलु अब कहिल्यै आफ्नो गाउँ फर्काउनुहुने छैन। पाकिस्तान स्थित 8,047 मिटर अग्लो ब्रोड पीक हिमाल आरोहणका क्रममा आएको हिम पहिरोमा परि उहाँको सदाका लागि विदा भएको छ। किली पेम्बाको शव शुक्रबार फेला परेको उहाँका काका तथा वरिष्ठ हिम आरोही दावा छिरी शेर्पाले जानकारी दिनुभएको छ। नयाँ पत्रिका दैनिकमा कांग्रेस विभाजन औपचारिकतामा बाँकी शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ भने एमालेका तीन मुख्यमन्त्री तय भएको बारेमा अर्को खबर छ। कोशीमा हिक्मत कार्की र लुम्बिनीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइनेछ। बागमतीमा दलका नेता जगन्नाथ थपलियाको नाममा सहमति भएको खबरमा उल्लेख छ। सहकारी पीड़ितको मुद्दा फर्सीओट गर्न 10 जिल्लामा समर्पित इजलास गठन गर्न माग शीर्षकमा अर्को खबर छ। सहकारी पीड़ितको समस्या यथाशक्य चाँडो समाधान गर्न सरकारले छुट्टै इजलासको माग गरिएको हो। बिल लिँदा अब सरकारी लटरी मार्फत नगद उपहार शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छ। अब 100 रूपियाँ भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिनु कर दायित्व मात्र नभई 1,00,000 देखि 10,00,000 रूपियाँसम्म जित्ने अवसर पनि बनेको छ। 100 रूपियाँ भन्दा बढ़ीको वस्तु वा सेवा नगदमा खरिद गरी कर बीजक लिने उपभोक्ताले आन्तरिक राजस्व विभागको वेबसाइटमा विवरण दर्ता गर्नुपर्नेछ। डिजिटल भुक्तानी गर्ने उपभोक्ता भने स्वत लटरीमा सहभागी हुने जानकारी दिइएको छ। भित्रीपन्नामा कोशी सरकार को प्राथमिकतामा छैन मानसिक स्वास्थ्य नीति शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको छ भने बागमतीको स्थायी प्रशासनिक केन्द्र बनाउन रूख कटान र टेण्डर सँगै अघि बढ़ने शीर्षकमा पोस्ट राज अधिकारीले हेटौडाबाट लेख्नु भएको छ। संकटसँग जुझ्न परिमार्जन हुँदै जलवायु नीति शीर्षकमा एम बम लेख्नुहुन्छ। सरकारले 7 वर्ष अघि ल्याएको राष्ट्रिय जलवायु परिवर्तन नीति परिमार्जन गर्दै जलवायु संकटसँग जुझ्न नयाँ रणनीति अघि सारेको छ। जलवायु परिवर्तनका असर तीव्र बन्दै गएपछि सरकारका नीति परिमार्जन गरेर संघ प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट बनाउने, निजी क्षेत्रलाई जलवायु वित्तमा जोड्ने र समुदाय केन्द्रित अनुकूलनलाई प्राथमिकता दिने तयारी गरिएको हो। अर्को खबर आर्थिक कारोबार दैनिकमा छ। बागमती प्रदेशमा मात्र 70% कम्पनी, 5 वटा सरकारले गर्न नसकेको किसानको सूचीकरण शीर्षकमा छुट्टा छुट्टै शीर्षकमा यो खबर छ भने बजार घट्दा पनि नाफा कमाउन सकिने सर्ट सेलिङ शीर्षकमा अर्को खबर छ। नेपाल धितोपत्र बोर्डले नेपाल धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रूपरेखा 2083 सार्वजनिक गरेको छ। गोर्खापत्र दैनिकमा सुपर फूड बन्दै कोदोको परिकार शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ। एक समय गरीबको खाना भनेर चिनिएको कोदो अहिले सुपर फूड र भविष्यको खाद्य सुरक्षाका रूपमा पनि पुनः चर्चामा आएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ़दो चुनौती, खाद्यान्न आयातमा निर्भरता र पोषण संकटका बीच नेपालले आफ्नो पुरानो रैथाने बालीलाई पुनर्जीवित गर्ने प्रयास थालेको हो। दोस्रो राष्ट्रिय कोदो दिवसका अवसरमा सरकार, किसान र कृषि क्षेत्रका सरकारवालाले कोदोको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढ़ाउनुपर्नेमा जोड़ दिए। केही दशक अघिसम्म पहाड़ी गाउँघरका भान्सामा कोदोको ढिँडो, रोटी र खोले नियमित परिकार थिए। खेतबारीका गरा र पाटामा लहलहाउने कोदो किसानको जीवनशैलीसँग प्रत्यक्ष जोड़िएको थियो। तर आधुनिक खानपान, वैदेशिक रोजगारी र बदलिँदो कृषि प्रणालीका कारण गाउँका खेत बाँझिँदै गए र कोदो पनि विस्तारै मानिसको थालबाट हराउन थालेको छ। चौरे देउराली गाउँपालिकाका चित्र प्रसाद चौं लगाएका अनुसार पछिल्ला वर्षहरूमा खेतीयोग्य जमीन बाँझो रहने क्रम बढ़ेसँगै कोदो उत्पादनमा समेत गिरावट आएको छ। तर अहिले स्वास्थ्यप्रति बढ़दो चासो र रैथाने बालीप्रतिको आकर्षणले कोदो पुनः चर्चामा आउन थालेको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मध्य पूर्वमा सबै क्षेत्रको तनावलाई अन्त्य गर्नुपर्ने बताउनु भएको छ। यस क्षेत्रमा युद्धको अन्त्य भई दिगो शान्ति स्थापना हुनुपर्ने र हर्मुज लगायतका जलमार्ग र वरपरका अन्तर्राष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रतापूर्वक सञ्चालन हुनुपर्ने उहाँले बताउनु भएको हो। त्यसका लागि कूटनीतिक प्रयास जारी रहेको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानले आफ्ना रणनीतिक ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कड़ा प्रतिकार गर्ने चेतावनी दिएको छ। एक अधिकारीको वक्तव्यलाई जारी गर्दै इरानको युद्धकालीन सैन्य कमानका प्रमुखले पश्चिम एशिया क्षेत्रमा पूर्ण स्तरको युद्ध निम्त्याउने गरी आक्रमक कदम चालिएको समेत आरोप लगाउनु भएको छ। अमेरिकाले पश्चिम एशियाका क्षेत्रमाका देशहरूको पुँजी स्रोत र पूर्वाधारलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गरिरहेको समेत उल्लेख गरिएको छ। अमेरिकाको स्वार्थपूर्तिका लागि कदम काम गर्ने पश्चिम एशियाका सबै देशमाथि इरानले आक्रमण गर्ने दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र रूसले युक्रेनको राजधानी किएवलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गर्दा भीषण आगलागी भई तीनजनाको मृत्यु भएको छ, दर्जनौ घाइते भएका छन्। मिसाइलका भग्नावशेष खस्दा 5 तले आवासीय भवनमा क्षति पुगेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। साफ च्याम्पियनशीप फुटबल 2026 ड्र सार्वजनिक भएको छ। बंगलादेशमा आगामी नोभेम्बर 4-17 आयोजना हुने प्रतियोगिताको लागि दक्षिण एसियाली फुटबल महासंघ साफले हिजो ड्र सार्वजनिक गर्यो। दक्षिण एसियाबाट 7 मध्ये 6 टीम मात्र ड्रमा समावेश छन् भने फिफाको निलम्बनमा परेको नेपाललाई ड्रमा समावेश गरिएको छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ इन्फालाई निलम्बन गरेकाले नेपाल अहिले कुनै समूहमा छैन, तर प्रतियोगिता शुरू हुनु अघि फिफाको निलम्बन फुकुवा भए नेपाल समूह एमा रहने साफले जनाएको छ। नेपालले साफ खेल्नका लागि सेप्टेम्बर 1 निलम्बन फुकुवा भइसक्नुपर्नेछ, अन्यथा यस पटक साफमा 6 टोलीले मात्र खेल्नेछन्। शनिबार ढाकामा सार्वजनिक गरिएको ड्र अनुसार समूह एमा आयोजक बंगलादेश, श्रीलंका र भूटान छन्। भारत, मालदिव्स र पाकिस्तान समूह बीमा छन्। छनौट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भएपछि यी स्पोर्ट्सका खेलाड़ीले विरोध जनाएका छन्। गत जूनमा भियतनाममा भएको छनौटमा नेपाली टीमले 7 वरियता हासिल गरेर 20 एसियाली खेलकुदमा स्थान बनाएको थियो, तर 15 जूनसम्म इस्तियादमा नेपाली खेलाड़ी दर्ता गरिसक्नुपर्नेमा सरकारले यी स्पोर्ट्सका खेलाड़ीलाई दर्ता नै नगरेको पाइएको छ। भूटान फुटबल फेडरेशनले महिलासँगै पुरूष लीग पनि सँगै आयोजना गरिरहेको छ। भूटानको लीगमा पनि 4 खेलाड़ीहरू खेलिरहेका छन्। घरेलू लीग ठप्प हुँदा विदेशी लीग खेल्नको लागि नेपाली खेलाड़ीहरू बाध्य भएका छनृ।
1: दलित समुदायमाथिको अधिकार र कार्यान्वयनका लागि सामाजिक र आर्थिक पक्षमा ध्यान दिनुपर्ने विषय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: साँखो एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
3: साझा खबरमा अब दलित अधिकार र कार्यान्वयनका कुरा. दलित समुदायमाथिको विभेद अन्त्यका लागि सरकारले छुवाछुत मुक्त राष्ट्र घोषणा गरेदेखि दलित समुदायसँग माफी पनि संसदबाट सत्तारूढ दलले मागिसकेको छ. विभेद अन्त्यका लागि चाल्नुपर्ने कदमका बारेमा हामीले सांसद पार्वती बिकसँग कुराकानी गरेका छौं.
4: शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि. होइन, शिक्षामा लगानी गरिदिनु पर्यो. त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन. कैयन मान्छेहरू अकालमै मर्नु परिराखेको छ. उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो. त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ, हामी कहाँ छौं भन्ने छ. विकास निर्माणको दृष्टिकोणले उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो. त्यसले गर्दाखेरि त्यो मध्येका पनि पहिलो कुरा त कहाँ हो भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ कि. यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस्. तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा, होइन, यहाँ पनि दलित र गैर दलित भन्ने छ. गैर दलितहरूसँग त्यो हामी शासक भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौं भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु. मैले यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न.
5: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी?
4: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट सुत्या जस्तो त लाग्छ मलाई. होइन, कार्यक्रम आछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले. त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ. अरू त खासै केही छैन. अरू नियमित कार्यक्रम पहिला पनि थिए, अहिले पनि छन्.
5: चार कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय इकाइको कमिटीको रूपमा तपाईँले यात्रा शुरू गर्नुभयो, राजनीति यात्रा. अनि 58 सालमा भूमिगत हुनुभयो. सशस्त्र द्वन्दकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि तपाईँ सक्रियता रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ रहनुभयो. होइन, जुन खालको तपाईँको आरोहण जस्तो देखिन्छ यो सरसर्ती हेर्दाखेरि, यो यात्रामा सबै महिलाहरू, सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नुको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा संसदको रूपमा तपाईँलाई लाग्छ? अहिले
4: तपाईँले मेरो विगत सम्झाइदिनु भयो. होइन, मेरो गाउँ गएर जस्तो छ इतिहास हेर्नका लागि राजनीतिक सशक्तिकरण मात्र होइन, अहिले सचेतकको भूमिकामा रहँदा, एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ. त्यो हामी प्रतिपक्षको भूमिकामा छौँ, जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन.
5: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास, देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष.
4: राजनीति महत्वपूर्ण विषय हो. होइन, अहिले अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भनेकै राजनीति हो. कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढिराखेको छ कि. यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो.
5: हुन त सांसदले विकास निर्माणको काम होइन, कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा त त्यो भयो. तर म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट?
4: संसदले विकास नगरे कसले विकास गर्दो रहेछ भन्छु कि मैले.
5: सरकार छ, सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू.
4: सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त. सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि. सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन थियो होला. सांसदले आफैले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेको हुन्छ क्या.
3: सांसद पार्वती विकासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
6: आज र भोलि देशभर वर्षाको सम्भावना. केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने. पाकिस्तानको ब्रड पीकमा नेपालले गुमायो कृतिमानी पुस्ता. सुरक्षा रणनीति बदलेर संवादमा गृहमन्त्री गुरूङ.
3: नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा हुने. कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा. एमालेका 3 मुख्यमन्त्रीमा सहमति.
6: फेरि ग्यास आपूर्ति असहज. अत्यावश्यक परे आयल निगममा सिधै सम्पर्क गर्न सकिने. ईपीएस भाषा आवेदन बढ्दा राहदानी विभागमा चाप.
3: मध्यपूर्वको द्वन्द अन्त्य गर्न राष्ट्रसंघ

0: अन्त्यमा कार्टुन कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सांसद र मन्त्री जो कतिपय अवस्थामा आफ्नो अभिव्यक्तिका कारण विवादमा पर्ने गरेका छन्। उनीहरूबाट अपेक्षा गरिएको भन्दा फरक खालको अभिव्यक्ति भाषण आउने गरेको विषयमा यसमा व्यङ्ग्य गर्न खोजिएको छ। एउटा मञ्च जस्तो देखाइएको छ र मञ्चको अगाडिपट्टि एउटा कालो कपड़ा लगाएका व्यक्ति हात उठाएर भाषण गरिराखेका छन् र भाषण गर्दै भनेका छन् भाज दिन्छु हान दिन्छु जाग दिन्छु। अनि त्यही नजिकै रहेका प्रहरी तर्फबाट एकजनाले लट्ठी उठाउन खोजेको जस्तो देखिन्छ र ती लट्ठी उठाएका व्यक्तिलाई तान्दै गरेका छन्। पछाडिबाट अर्को प्रहरी अधिकारीले केही भन्दैछन्। तल यस्तो लेखिएको छ, ए पखपक पहिला एक फेरा राम्ररी हेर, भोलि सुन्दा लाठी होइन सलाम ठोक्नु पर्ने खालको मान्छे जस्तो पो छ त।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। तै विगतको अध्ययनहरूमा हामीले भजन संग्रहको पुस्तकहरूबाट एक कृपा र क्षमाको सन्देशहरू र उदाहरणहरूलाई चाहिँ नियाल्दै आएका छौं भने आजको दिनमा हामी कुन विषय कुराहरूमा रहेर चाहिँ यो अध्ययनलाई चाहिँ शुरू गर्दैछौ
2: भाइ? आजको यो अध्ययनको यात्रामा हामी दाउदले आफ्नो भित्री जीवन परिवर्तन होस् भनेर प्रार्थना गरेका र उनको समस्या केवल बाहिरी कार्यमा होइन तर हृदयको गहिराईमा थियो भन्ने कुराहरूको बारेमा रहेर जीवन परिवर्तनको सन्देशलाई यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रामा थाहा गर्नेछौ।
1: भनेपछि त दाइ, आजको यो अध्ययन विशेष र धेरै प्रभावकारी रहने रहेछ जस्तो मलाई लाग्दैछ।
2: बिल्कुलै हो भाइ। आज हामी साँचो पश्चाताप भनेको केवल गल्ती स्वीकार गर्नु मात्र होइन, परिवर्तनको चाहना राख्नु पनि हो भन्ने कुरा र परमेश्वरले हाम्रो जीवनलाई नयाँ बनाउन सक्नुहुन्छ भन्ने कुराहरूलाई यो अध्ययनको गहिराईमा गएर थाहा गर्नेछौ।
1: साँच्चै दाइ, तपाईँको कुरा सुन्दा एउटा कुराको महसुस गरेको छु। आज धेरै मानिसहरू विगतका गल्तीहरूका कारण निराश छन्। मलाई विश्वास छ यो अध्ययनले उनीहरूलाई पनि आशा दिनेछ।
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ आफ्नो जीवनमा नयाँ शुरूआतको आवश्यकता महसुस गर्दै हुनुहुन्छ भने आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा बस्नुहोस् र यो अध्ययन तपाईँको लागि विशेष रूपमा उत्साहित हुनेछ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: आज पनि यस बाइबल अध्ययन कार्यक्रममा तपाईँ सबैलाई मेरो हार्दिक स्वागत छ, साथै जय मसीह। मित्र, अघिल्लो दिनमा हामीले भजन संग्रह 51 अध्यायबाट अध्ययन गर्न शुरू गरिसकेका छौं। हामीले यो दाउदको महान प्रस्तावको भजनमा 51 अध्याय पद 1 देखि 3 पापको दोष सिद्धि, कायलता र विवेकको चित्कारको देख्यौं। आज हामी सबभन्दा पहिले देख्नेछौ परमेश्वरको दया र पापको प्रस्तावको चित्कार। भजन संग्रह 51 अध्याय 4 भनिएको छ, तपाईँको विरूद्धमा, केवल तपाईँकै विरूद्धमा मैले पाप गरेको छु र तपाईँको दृष्टिमा जो खराबी छ त्यही गरेको छु। तपाईँ बोल्नुहुँदा ठिक र इन्साफ गर्नुहुँदा मुनासिब ठहरिनुहुन्छ। दाउदलाई यस कारणले आलोचना गरिएको छ किनभने उसले यो कथन बनाए। त्यहाँ कोही कोही छन् जो भन्दछन् कि यो परमेश्वरको विरूद्ध पाप थियो, यो नभन्नु पर्ने थियो। उसले भन्नुपर्ने थियो कि यो बत्सेबाको विरूद्ध पाप थियो। हाँ, यो बत्सेबाको विरूद्ध मात्र पाप थियो कि त्यो थिएन र? यो निश्चय नै त्यही थियो। उही समयमा यो उसको परिवारको विरूद्धमा पनि पाप थियो किनकि त्यस समयमा उससँग परिवार थियो, पत्नी थियो र यो तिनीहरूको विरूद्धमा पाप थियो र दाउदले त्यो भन्नुपर्ने थियो। यसरी आलोचकहरू भन्छन्, तिनीहरूले यो पनि भन्छन् कि यो त्यस समयमा समाजको विरूद्धमा र यरुसलेमको विरूद्धमा पाप थियो अनि त्यो पनि सत्य थियो। यो त्यस राष्ट्रको विरूद्धमा पाप थियो जुनको उनी राजा थिए। उसले परमेश्वरको आज्ञा उल्लंघन गरिरहेका थिए। तर मेरो मित्र, अन्तिम विश्लेषणमा पाप सधैँ परमेश्वरको विरूद्ध पाप हो। बत्सेबा बिति गइन्, खत्म भइसकिन्। मलाई थाहा छैन कि तिनको परिवार कहाँ छ। त्यस दिनको समाज लोप भयो। वास्तवमा त्यो राष्ट्र कति पनि दाउदको लाइनको मुनि छैन, तर त्यो पाप अझैसम्म परमेश्वरको वचनको र परमेश्वरको विरुद्ध धब्बाको रूपमा, लाञ्छनाको रूपमा, दागको रूपमा, कलङ्कको रूपमा उभिन्छ। फेरि ऐतिहासिक रेकर्ड पढौं, किनकि त्यो अति नै महत्वपूर्ण छ। यो नै परमेश्वरले दाउदलाई भन्नुभयो। दोस्रो समुएल 12:10 भनिएको छ, तैले मलाई तुच्छ ठानेको र हिती उरियाकी पत्नीलाई तैले आफ्नी पत्नी तुल्याउनलाई लगेको हुनाले तेरो घरानाले कहिले तरवारबाट विश्राम पाउने छैन। अमित्र, आगे दोस्रो समुएल 12:13-14 भनिएको छ, दाउदले नातानलाई भने, मैले परमप्रभुको विरूद्धमा पाप गरे। नातानले तिनलाई जवाब दिए, परमप्रभुले तपाईँको पापको फल अर्को माथि हालिदिनुभयो, तपाईँ मर्नुहुने छैन, तर यस कामद्वारा तपाईँले परमप्रभुलाई तिरस्कार गर्नुभयो, यसैले तपाईँबाट जन्मेको छोरा चाहिँ मर्नेछ। अमित्र, करिब 3000 वर्षदेखि शत्रु आलोचक परमेश्वरको वचनमा औल्याउँदै भनिरहेका छन्, तिम्रो मतलब यो हो कि दाउद परमेश्वरको आफ्नै हृदय अनुसारका मानिस थिए। एकजना आलोचकले कुनै भीड़लाई भनिरहेको थिए, बाइबलले भन्छ कि परमेश्वर पवित्र हुनुहुन्छ। त्यसपछि उसले व्यङ्ग्यात्मक शब्द प्रयोग गर्दै उपहासको हाँसो हाँस्दै दाउदको बारेमा केही गन्ध फोहोर कथन बनाए र भन्यो, वाह, तिनीहरू भन्छन् कि परमेश्वर पवित्र हुनुहुन्छ। परमेश्वर दाउदलाई भन्नुभयो, दाउद तिमीले मलाई आघात गर्यौ, चोट पुर्यायौ तिम्रो क्रियाद्वारा। तिम्रो यो पापको कारण आलोचकहरू, मेरा शत्रुहरूले मलाई आलोचना, खण्डन, ईश्वर निन्दा गर्ने मौका पाए। त्यसकारण तिम्रो बच्चा मर्नेछ र तरवार तिम्रो घरानालाई कहिले छोड्ने छैन। अनि यदि हामी बाइबलमा देख्छौ भने कसैले आफ्नो पापको परिणामको भोगे, उसले जे रोपे त्यसैको कटनी पनि गरे। हामीत्र उसले आफ्नो पापको परिणामको भोगे। अहिले यो ध्यान दिनुहोस्, दाउले यो स्पष्ट पार्दछन् कि यो पाप पछाडि पाप स्वभावतिर जान्छ। 51:5 भन्छन्, हेर्नुहोस्, म अधर्ममा उत्पन्न भए र पापैमा मेरो आमाले मलाई गर्भधारण गरिन्। दाउद साथै हामी सबैजना यो संसारमा पापको स्वभाव लिएर आएका छौं। यो कुराको थाहा गर्दै पाउले विश्वासीहरूलाई आज भन्छन् गलाती 6:1, हे भाइ हो, यदि मानिस यानि कुनै क्रिस्चियन अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकहरूले चाहिँ नम्रताको आत्माले आफै परीक्षामा नपरौं भने आफ्नो पनि विचार राख्दै यस्ताको सुधार गर। मित्र, सामुएल जनसनले भने, प्रत्येक मानिसले आफू स्वयंको बारेमा राम्ररी जान्दछ, जुन आफ्ना सबभन्दा प्रिय साथीलाई भन्न पनि साहस गर्दैन। अरू त के, अन्य जाति रोमको दार्शनिक सेनेकाले भन्यो, हामी सबैले यो भन्नै पर्छ कि हामी खराब भौं, खराब भएका छौं, अनि अभाग्यवश यसमा मैले यो कुराको थप्नै पर्छ, त्यो भविष्यमा पनि उही कुरा हुनेछ। कसैले आफैलाई मुक्त गर्न सक्दैन, कसैले उसलाई माथि उठाउन हात फैलाउनु पर्छ, अनि परमेश्वरको वचनले यसको पक्का गर्दछ। उपदेशकको लेखकले पनि भन्छ, उपदेशक 7:20 संसारमा कुनै यस्तो

मेरो मित्र, त्यो सबै बाह्य देखावटी कुरा हो। तपाईँ अझै गुमेको निन्दित पापी हुन सक्नुहुन्छ यदि तपाईँले उहाँलाई आफ्नो व्यक्तिगत जीवनमा उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छैन भने। उसले भन्छन् कि उहाँ भित्री अन्तस्करणको सत्यतामा रुचि लिनुहुन्छ। भजनकार निरन्तर आफ्नो कथनलाई जारी राख्छन्। सात पदमा भन्छन्, हिसाबले मलाई मस्काउनुहोस् र म सफा हुनेछु, मलाई धुनुहोस् र म हिउँ भन्दा सेतो हुनेछु। अहिले मेरो कुरा ध्यानपूर्वक सुन्नुहोस्। निसन्देह यहाँ परमेश्वरको वचनमा सबभन्दा महान एक शास्त्रको खण्ड छ। त्यहाँ कोही कोही छन् जो भन्दछन् कि दाउदलाई क्षमा दिइएको कारण चाहिँ उसले आफ्नो पापको प्रस्ताव गरे। यदि तपाईँ यो भन्नुहुन्छ, तपाईँले खालि कथाको एक भाग मात्र भन्नुभयो, त्यो नै कारण होइन। ऐतिहासिक रेकर्डतिर हेरौं, दोस्रो समुएल 12:13 भनिएको छ, दाउदले नातानलाई भने, मैले परमप्रभुको विरूद्धमा पाप गरे। नातानले तिनलाई जवाब दिए, परमप्रभुले तपाईँको पापको फल अर्कोमाथि हालिदिनुभयो, तपाईँ मर्नुहुने छैन। परमेश्वरले पहिलो कदमको लिनुभयो मित्र, उहाँले नातानलाई पठाउनुभयो। मलाई लाग्छ दाउद अझै चुपचापसँग बसिरहने थिए यदि नातान उनी कहाँ नआएको भए। मलाई थाहा छैन कि उनी कति लामो समयसम्म त्यति नै चुपचाप बसिरहेका थिए, तर उसले यानि दाउदले उहाँ कहाँ आउने पहिलो कदम चालेनन्। परमेश्वरले नै पहिलो कदमको चाल्नुभयो, लिनुभयो। अनि कसरी परमेश्वर उसलाई क्षमा दिन सक्नुभयो? किनभने उहाँले आफै स्वयंलाई प्रकट गर्नुभयो। अहिले यसलाई अति नै ध्यान लगाएर पछ्याउनुहोस्। परमेश्वर स्वयं इसरायल राष्ट्र कहाँ प्रकट गर्नुभयो? प्रस्थान 34:6-7 भनिएको छ, त्यसपछि परमप्रभु तिनको सामनेबाट गएर यसो भनी घोषणा गर्नुभयो, परमप्रभु नै छिटाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रिस गर्नमा ढिलो र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ। हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता र अपराध र पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने, पिता पुर्खाको दुष्टताको दण्ड तिनीहरूका छोरा छोरीहरू, नाति पनाती र तेस्रो र चौथो पुस्तासम्म दिनुहुने हुनुहुन्छ। कसैले यो भन्ला के यो भन्दा अझ आगे जाँदैन? निश्चय नै यो जान्छ, यो निरन्तर आगे जान्छ, तर त्यति नै मात्र कुनै मानिसले देख्न योग्य हुनेछ, तेस्रो र चौथो पुस्ता। कुनै मानिसले आफ्नो पाप त्यतिसम्म गएको देख्छ, तर म चाहन्छु कि तपाईँले यहाँ दुई कुराहरूको ध्यान दिएको, जुन आपसमा खण्डन परस्पर विरोध छ। परमेश्वर भन्नुहुन्छ उहाँले अधर्मको क्षमा गर्नुहुन्छ, फेरि उहाँ भन्नुहुन्छ उहाँ कृपा देखाउनुहुन्छ। त्यसपछि उहाँ अर्कोतिर यो भन्नुहुन्छ, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनु हुने उहाँ हुनुहुन्छ। यहाँ विरोधाभास छ, होइन? फेरि दाउदको कुरालाई सुन्नुहोस्। 7 हिसाबले मलाई मस्काउनुहोस् र म सफा हुनेछु, मलाई धुनुहोस् र म हिउँ भन्दा सेतो हुनेछु। हिसाब चाहिँ ओसिलो जग्गाको चट्टानमा पलाउने सानो बोट हो। सबभन्दा चाखलाग्दो कुरा यो छ कि वैज्ञानिक समाचार पत्र साइन्टिफिक जर्नलमा यो कथन छापिएको थियो कि पेनिसिलियन हिसाबमा वृद्धि भएको पत्ता लगाइयो, तर हिसाबले गर्नुपर्ने त्यस्तो कुरासँग थियो जुन पेनिसिलियनले निको गर्न चंगाइ गर्न सक्दैन। मतलब हिसाबले गर्नुपर्ने सरोकार पापसँग थियो। पुरानो नियममा हिसाबलाई तीन उद्देश्यको लागि प्रयोग गरिन्थे। पहिलो उद्देश्य थियो, जब परमेश्वर इसरायलका सन्तानहरूलाई मिश्रबाट बाहिर निकाले ल्याउनुभयो, उहाँले भन्नुभयो त्यहाँ एक कुरा छ तिमीहरूले निस्तारमा गर्नुपर्छ। प्रस्थान 12:21-23 भनिएको छ, आफ्ना जहान अनुसार एउटा पाठो निकाल र निस्तारको बलिको निम्ति मार, हिसाबको झुप्पा भाँडाको रगतमा चोपेर चौकोसको माथिल्लो भाग र दुवैतिरका खामामा छ्याप्नु, औ तिनीहरूमध्ये कोही

पनि बिहानसम्म घरको ढोका बाहिर ननिस्कनु, किनकि परमप्रभु मिस्त्रीहरूलाई प्रहार गर्नु देशभित्रबाट भएर जानुहुनेछ। जब उहाँले चौकसको माथिल्लो भाग र दुवैतिरका खामामा रगत देख्नुहुनेछ, तब परमप्रभुले त्यस ढोकालाई छोडेर निस्तार गरी विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न भनी पस्न दिनुहुन्न। अनि दोस्रो उद्देश्य हो, जब परमेश्वरले इसरायलीहरूलाई कोढीको शुद्धिकरणको लागि निर्देशन दिइरहनु भएको थियो, उहाँले दुई चराहरू लिनु भन्नुभयो। एउटा पंक्षीलाई मानु र अर्को जीवित पंक्षीलाई चाहिँ मारेको पंक्षीको रगतमा हिसाबको झोप्पाले चोपेर त्यसमा छर्किदिएर छोडिदिनु पर्थ्यो। यसले ख्रिस्टको मृत्यु र पुनरुत्थानको तस्विर दिन्छ, तर यसको लागू वा उपयोग चाहिँ हिसाबद्वारा थियो। अब तेस्रो उद्देश्य हिसाबको प्रयोगको उद्देश्य हो। जब इसरायलका सन्तानहरू उजाड स्थानमा यात्रामा थिए र जब कसै एकले पाप गर्थे, तिनीहरू रोकेर पवित्र वासस्थान खड़ा गरेर बलिदान चढ़ाउन सक्दैनथ्यो। यो असम्भव थियो। त्यसकारण पहिलै पापको शुद्धिकरणको प्रबन्धको निम्ति रातो बाछा मार्नु पर्थ्यो र त्यसलाई जलाएर त्यसको खरानी आफैसित उजाड स्थान यात्रामा लान्थे। जब कुनै मानिसले पाप गर्थ्यो, त्यो खरानी पानीमा हालिन्थ्यो र त्यस पानी ती पाप गर्नेहरूमाथि हिसाबद्वारा छर्काइन्थ्यो। त्यहाँ बलिदानको उपयोग थियो जुनले क्षमा ल्याउँथ्यो। तपाईँले अर्थ खोलाएको इन्टरप्रिटेशनको पत्ता लगाउन क्रुसमा जानुपर्छ। क्रुसमा परमेश्वरको पुत्रले भन्नुभयो, मती 27 अध्यायको 46 पदमा, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, किन तपाईँले मलाई त्याग्नुभयो। उहाँले किन त्यो भन्नुभयो? म तपाईँलाई भन्दछु कि उहाँले त्यो किन भन्नुभयो, किनभने परमेश्वरले कुनै पनि हालतले त्यसै दोषको सफा गर्न मेटाउन सक्नुहुन्न। उहाँ सक्नुहुन्न। उहाँले कहिले पनि त्यो गर्नुहुने छैन। जब प्रभु येशु ख्रिस्ट क्रुसमा हाम्रो निम्ति पाप बनिनुभयो, उहाँ जसले पापको जान्नुहुन्न थियो, ताकि हामी उहाँमा परमेश्वरको धार्मिकता बनिन सकौं। जब उहाँ हाम्रा पापहरूको निम्ति मारिनुभयो, परमेश्वरले उहाँलाई त्यस तरिकामा व्यवहार गर्नु पर्थ्यो जस्तो कि उहाँले पापसँग व्यवहार गर्ने पर्छ। परमेश्वरले अब्राहमको पुत्र इसाकलाई बाँकी राख्नुभयो, तर उहाँले आफ्नो पुत्रलाई बाँकी राख्नु भएन। जब उहाँ मेरो र तपाईँको पाप आफूमाथि बोक्नु भएको थियो, उहाँले पुत्रलाई मार्नु परेको थियो, किनभने परमेश्वरले दोषको क्षमा त्यसै दिन सक्नुहुन्न। हामी यसमा स्पष्ट हौ। उहाँ हाम्रो सर्वोच्च अदालत जस्तै काम गर्नुहुन्न। परमेश्वरले पापको घृणा गर्नुहुन्छ, परमेश्वरले पापको दण्ड दिनुहुन्छ। कुनै पनि रीतिले उहाँले त्यसै दोषको मेटाउनुहुन्न र उहाँको पुत्र यसको निम्ति मर्यो। क्रुसमा येशूले भन्नुभयो, लुका 23:34 पदमा, पिता तिनीहरूलाई क्षमा दिनुहोस्, तिनीहरूलाई क्षमा दिनुहोस्। कसरी उहाँले तिनीहरूलाई क्षमा दिन सक्नुहुन्छ? कसरी उहाँले हजारौं हजारौं कहाँ कृपाको अनुग्रहको फैलाउन सक्नुहुन्छ र उहाँले कसरी तपाईँ र मलाई क्षमा दिन सक्नुहुन्छ? एफिसी 1:7 पदमा भनिएको छ, जसमा हामीलाई उहाँको रगतबाट उद्धार अर्थात उहाँको अनुग्रहको धन अनुसार अपराधहरूको क्षमा हुन्छ। अनि हरेक समय तपाईँ नयाँ नियममा क्षमाको देख्नुहुन्छ। ख्रिस्टको रगत त्यहाँ हुन्छ। परमेश्वरले कहिले पनि ख्रिस्टको रगतबाट बाहेक पाप क्षमा गर्नुहुन्न। कहिले पनि यो गर्नुहुन्न। परमेश्वर पापको क्षमा दिने परमेश्वर हुनुहुन्छ, किनकि उहाँ ठूलो हृदयको हुनुहुन्छ। उहाँले पापको क्षमा दिनुहुन्छ किनभने उहाँको पुत्रले दण्डको तिर्नुभयो, पापको दण्डको। अहिले खुला अंगालुसँग उहाँ तपाईँलाई भन्न सक्नुहुन्छ, म तिमीहरू कहाँ कृपा अनुग्रह फैलाउन सक्छु, किनभने मेरो पुत्र प्रभु येशू ख्रीष्ट तिम्रो निम्ति मर्यो। ओ, दाऊदले परमेश्वरको हृदयमा हुने प्रवेश गर्ने बाटो जान्दथे। दाऊद भन्दछन्,
हिसाबले मलाई मस्काउनुहोस् र म सफा हुनेछु, मलाई धुनुहोस् र म हिउँ भन्दा सेतो हुनेछु। यो जीवनको लागि ख्रीष्टको मृत्युको लागि उपयोग हो, लागू हो। अमित्र हामीले देख्यौं परमेश्वरको दया र पापको पश्चातापको चित्कार। यसपछि हामी देख्छौ शुद्धिकरण र संगतिको लागि चित्कार। अहिले दाउदको शुद्धिकरण र संगतिको निम्ति चित्कारको ध्यान दिनुहोस्। नौ पदमा भनिएको छ, मेरा पापबाट तपाईँको मुख लुकाउनुहोस् र मेरा सारा अधर्महरू मेटाउनुहोस्। मेटिदिनुहोस् मतलब दाउद त्यो कलंकको दाको मेटाउने कुराको आवश्यक थियो दाउदलाई, अनि हामी सबैलाई त्यसको आवश्यक छ। आगे दाउद बिन्ती गर्छन् दश पदमा, हे परमेश्वर ममा शुद्ध हृदय सिर्जनुहोस् र म भित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्। ओ दाउदको कस्तो प्रार्थना छ। दाउदसँग अर्को बिन्ती पनि छ, एघार पदमा भन्छन्, मलाई तपाईँको सामनेबाट ननिकाल्नुहोस् र मबाट तपाईँको पवित्र आत्मा नलैजानुहोस्। परमेश्वरको आत्मा पवित्र आत्मा दाउदमाथि आउनुभयो ताकि तिनी परमेश्वरको मानिस बन्न सकुन्। तर मित्र आज कुनै ख्रिस्टियनहरूले दाउदको जस्तो प्रार्थना गर्नुहुँदैन, किनभने तपाईमा परमेश्वरको आत्माले वासस्थान बनाउनु भएको छ भने उहाँले तपाईलाई कहिले छोड्नु हुने छैन। तपाईले उहाँलाई सन्ताप दिन दुखी बनाउन सक्नुहुन्छ, तपाई उहाँलाई निभाउन सक्नुहुन्छ, तर उहाँलाई सन्ताप दिएर निभाएर भगाउन सक्नुहुन्न, उहाँ भाग्नु पनि हुन्न, किनकि तपाईले प्रभुलाई उद्धारकर्ताको रूपमा विश्वास गरेको दिनमै क्षणमै सदाको निम्ति तपाईको हृदयमा वासस्थान बनाउनु भएको छ पवित्र आत्माले। हामीलाई एफिसी 4:30 पदमा भनिएको छ, पवित्र आत्मालाई सन्ताप नदेऊ जसमा उद्धारको दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। त्यसकारण कुनै परमेश्वरका सन्तानले परमेश्वरको आत्मालाई गुमाउन सक्दैन, तर पवित्र आत्मा क्रिस्टियन जीवनमा निष्क्रिय बन्न सक्नुहुन्छ। अनि त्यही नै दाउदलाई भए थियो। उसले विन्ती गरिरहेका छन् कि परमेश्वरको आत्मा उसको जीवनमा निरन्तर काम गर्न सकोस्। आगे पदबारमा भन्छन्, तपाईको मुक्तिको उमंग मलाई फेरि दिनुहोस् र राजी खुशीको आत्माले मलाई सम्भाल्नुहोस्। दाउदले आफ्नो उद्धारको गुमाएनन्, उसले उद्धारको उमंगलाई मात्र गुमाए र ऊ परमेश्वरसँग संगतिको चाहन्थे, पुनः स्थापित भएर, किनभने उसले उडौ पुत्रले जस्तै पिताको घरमा जस्तै संसारिक अनि शारीरिक मोज मजामा कति पनि आनन्द खुशी नभएको पत्ता लगाए। दाउद यो सबै उद्देश्यको निम्ति चाहन्थे। 13 र 15 पदमा भनिएको छ, तब अपराधीहरूलाई म तपाईँको मार्ग सिकाउनेछु र पापीहरू तपाईँतर्फ फर्कनेछन्। हे परमप्रभु मेरा ओठ खोलिदिनुहोस् र मेरो मुखले तपाईँको प्रशंसा गर्नेछ। दाउद फेरि परमेश्वरको स्तुति गर्न चाहन्थे। 19 पदमा भनिएको छ, तब धार्मिकताको बलिदान होम बलि र पशुको सर्वाङ्ग बलिमा तपाईँ मग्न हुनुहुनेछ, तब तिनीहरूले तपाईँको वेदीमा साँढेहरू चढ़ाउनेछन्। उसले परमेश्वरलाई मात्र स्तुति प्रशंसा गर्न मात्र चाहँदैनथे, ऊ परमेश्वरलाई प्रसन्न पार्न चाहन्थे। प्रभु येशु ख्रीष्ट फरिसीहरूको घरमा खाना खान जानुभयो एक दिन, अनि एकजना स्त्री बाटोबाट त्यहाँ आइन् जो एक किसिमले खराब जीवन व्यतीत गर्थिन् पहिले, तर सिमोन फरिसीले मात्र तिनलाई तिनको भूतकालको पृष्ठभूमि राम्ररी जान्दथे र उसले तिनलाई बाटोमा भेट्दा मुख फर्काएर अर्कोतिर लाग्दथे, किनकि त्यो स्त्री अनैतिक काममा लाग्ने स्त्री थिइन्। तर त्यस दिनको प्रथा अनुसार जब उसको घरमा पाहुनाहरू हुन्थे त्यस समयमा त्यस स्त्रीको उसको घरमा आउने पूर्ण अधिकार थियो, र हामी देख्छौ कि त्यो स्त्री सिधै प्रभु येशू ख्रीष्ट हुनुभएको ठाउँमा गइन् अनि उहाँको पाउनेर बसेर रुँदै उहाँको पाउलाई आफ्नो आँसुले भिजाएर धोइन् र आफ्नो शिरको कपालले पुस्दै उहाँको पाउलाई चुम्बन गरिन् र उहाँको पाउमा
मालाम घसिन्। अहिले त्यो घरको मालिक सिमोन फरिसी आलोचक बने। उसले दोष देख्न थाले र हाम्रा प्रभुले उसलाई साँच्चै नै हप्काउनु भयो र हप्काउनु परेको थियो। उहाँले भन्नुभयो लुका 7:44 म तिम्रो घरमा आए औ तिमीले मलाई खुट्टा धुने पानी पनि दिएनौ, तर यसले त मेरो खुट्टा आँसुले भिजाइन् र आफ्ना कपालले पुछे, तिमीलाई क्षमा दिएको छ। त्यसपछि उहाँले त्यस स्त्रीलाई भन्नुभयो लुका 7:47 त्यसको पाप जो धेरै छन् त्यो क्षमा भएका छन्, किनकि त्यसले ज्यादा प्रेम गरे, तर जसलाई थोरै क्षमा गरिन्दछ त्यसले थोरै नै प्रेम गर्दछ। हामी सोच्दछौ कि हामी बिल्कुल ठिक छौ, सही छौ। मेरो मित्र, परमेश्वरले त्यसै दोषको हटाउन सक्नुहुन्न र उहाँ भन्नुहुन्छ तपाईँ र म उहाँको सामने दोषी छौ। उहाँले तपाईँ र मलाई उद्धार गर्न सक्ने एउटै बाटो नै उहाँको पुत्र प्रभु येशु ख्रीष्टलाई मर्न दिनु भएर हो। विश्वमा सबभन्दा महान पापीको लागि त्यही नै आवश्यक छ, अनि तपाईँ र म पनि त्यही तरिकामा उद्धार पाउँछौ। जसलाई थोरै क्षमा गरिन्छ त्यसले थोरै नै प्रेम गर्छ, जसलाई धेरै क्षमा दिएको छ उसले धेरै प्रेम गर्छ। मित्र, तपाईँको प्रेमको नाप के हो? तपाईँको प्रेमको नाप के हो? यो तपाईँको आफ्नै

0: आफ्नै पापको मूल्याङ्कन हो, आफ्नै पापको मूल्याङ्कन हो। कुन चाहिँ त्यो अन्तिम समय थियो तपाईँले आफ्नो पापको निम्ति रुनुभयो? कुन चाहिँ त्यो अन्तिम समय थियो तपाईँ आफ्नो विफलताको, असफलताको, पतनको कारण रातमा रुनुभयो? परमेश्वरलाई धन्यवाद होस् कि उहाँसँग त्यहाँ क्षमा छ, तर हाम्रो तर्फबाट हामीले आफ्ना पापहरूको पश्चाताप गर्नुपर्छ।
1: दाइ, आजको अध्ययनले हामीलाई एउटा महत्वपूर्ण कुरा सिकाएको छ। परमेश्वरले केवल हाम्रो व्यवहार मात्र होइन, हाम्रो हृदय पनि हेर्नुहुन्छ। र दाउदले गर्नुभएको प्रार्थना, मलाई आफ्नो मुक्तिको आनन्द फेरि दिनुहोस् भन्ने प्रार्थना पनि धेरै अर्थपूर्ण लाग्यो।
2: दाउदले बुझे कि उनको सबैभन्दा ठूलो आवश्यकता बाहिरी सुधार होइन, भित्री परिवर्तन थियो। त्यसैले उनले शुद्ध हृदय र स्थिर आत्माको लागि प्रार्थना गरे। र यो अध्ययनले हामीलाई यो पनि सिकाएको छ कि पापले मानिसको आनन्द, शान्ति र परमेश्वरसँगको घनिष्ठता हराउन सक्छ, तर जब हामी पश्चाताप गर्छौ परमेश्वरले त्यो सम्बन्ध पुनर्स्थापित गर्नुहुन्छ।
1: साँच्चै नै दाई, यो त अति महान कुरा हो। जब परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ तब हामी अरूलाई पनि उहाँको प्रेम र कृपाको बारेमा चाहिँ बताउन सक्छौ।
2: बिल्कुल भाइ, जब हाम्रो हृदय परमेश्वरको सामु झुक्छ तब उहाँले त्यसलाई तुच्छ ठान्नुहुन्न। उहाँले त्यस्तो हृदयलाई ग्रहण गर्नुहुन्छ र नयाँ बनाउनुहुन्छ। त्यसैले आदरणीय श्रोताहरू याद राख्नुहोस्, परमेश्वरले टुटेको र पश्चतापी हृदयलाई कहिले तिरस्कार गर्नुहुन्न। उहाँको कृपा आज पनि उपलब्ध छ, यसकारण उहाँलाई निरन्तर रूपमा प्रार्थनामा भेट्नुहोस् र परमेश्वरले हामीहरू सबैलाई शुद्ध हृदय, नयाँ आशा र आफ्नो प्रशस्त शान्तिमा राख्नुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन जन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गरौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: उहु ला
7: ल ल ल ल मरे के हो?
6: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दिदी फोन आयो.
1: Wait just a minute. We'll return back. Return back.
2: मन्जु, तिमी त विदेश जान लाग्यौ रे.
3: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन. अहिले त घर चलाउन साह्रै गाह्रो भयो. विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी.
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर. जाने नै भए बुझेर मात्र जाऊ.
3: खै के गर्ने गर्ने दिदी.
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ. यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: New Arunico Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagat Sukh Gadi Nagar Palika 5 Sindhupalzo. Our services. Deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arunico Hotel and Restaurant Private Limited. Chautara Sagat Sukh Gadi Nagar Palika 5 Sindhupalzo. Email Hotel Arunico @gmail.com. Contact 011-620-326-9860-982293. New Arunico Hotel and Restaurant Private Limited, Chautara Sagar Sukhadi Nagar Palika 5, Sindhupalcho.
7: किन आँखा मिचेको मिचेको गरेको?
8: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने.
7: धेरै समय मोबाइल चलाइसिक्या
8: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ.
7: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ. राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे.
8: ए, त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने. हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति. बुझिस?
8: बुझे.
7: यसलाई 20-20-20 को नियम भन्छन्. मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने. घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ.
9: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: छ। टाइम चेक 8:09 AM।
1: अहिले बिहानको 9 बजेको छ।

0: Elambu FM 89.6 MHz. Music Nepal.
1: आफ्नै परिवेशका भाकाहरू संग्रहित गर्ने क्रममा तिर्सना म्युजिक प्रस्तुत गर्छ।

0: Just a minute. With Rickenback. Rickenback.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 98493406 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौ, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-051, 98-41-51-67-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: मित्र यदुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो सानो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: अबै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849213727
6: स्वस्थ जीवनको लागि सही निर्णय गरौं धुम्रपान त्यागौ जीवन बचाऊ
7: धुम्रपानका असरहरू फोक्सोको क्यान्सर मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ मुटु रोग उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ दम खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ
6: धूम्रपानबाट बच्ने उपायहरू धूम्रपान सुरु नै नगर्ने धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने तनाव व्यवस्थापनका लागि व्यायाम खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने धूम्रपान छोडौ आफू पनि बाँचौ अरूलाई पनि बचाऊ
7: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्या

0: minute, just a minute, we will return back. Return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
4: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकार

0: संविधानको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
1: संविधानको अनुसूची छमा प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची सातमा संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची नौमा भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ। सर,
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा साँगाचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।
4: In the mix.
5: Hi, this is Britney Spears.
6: Hey, what up, this is Jay-Z.
7: This is Jennifer Lopez.
4: The mix.
8: 89.6 FM.

Time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: मजै आइरहेको छैन. We need something different, yeah, different.
1: त्यही त, it's not vibing at all.
2: खै त सिङ्गर भाइ, अहिलेसम्म आएन.
1: ओह, बल्ल आयो.
3: So sorry यार guys, traffic jam मा पर्यो नि.
0: गीत लेख्यो त तिमीले हिजो?
3: लेखि नि, गीत मात्रै होइन मैले त भिडियोकै आइडिया बोकेर आएको छु. आई होप सबलाई मनपर्छ. टाइम छ नि होइन सुन्नलाई?
4: ल गाइज, इमेजिन एउटा सुन्दर गाउँ छ हिमालय हिमालको काखमा, र एक दिन त्यही गाउँको सानो गोरेटो हुँदै म आफ्नै सुरमा हिँडिरहेको छु.
1: आफै भुँडेमा आफै बसेर हुन्छ त.
3: नाइस पोइन्ट. त्यसो भए तिनजना केटाहरू हुन्छन्,

0: हेलो, के छ हौ छोरी दिदी?
1: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु
0: र आमा बाबालाई भनेर
1: यसपालि चाहिँ तिमीलाई बिहे गर्ने हो। फर्केर बस है त।

0: डमरले डिट्टु दिल्ली बनाएपछि जति दखल दियो त
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार विज्ञापन हो।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
13: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।

0: तिम्रो काम मात्रै काम हो?
1: एकचोटि कल त गर्दा हुन्थ्यो नि।
0: भने त म बिजी थिएँ भनेर हौ। छोडि, आई वाज बिजी। कम अन,
1: मसँग किन रिसाइरहेको छौ? मेरो के गल्ती छ?
0: ल भयो नि त, सबै गल्ती मेरो भयो नि त।

0: and God.
1: मैले खासमा हाम्रो मुभिसनको लागि मात्रै सरी भनेको छ हामी. आई जस्ट मिन इट जेन्युइनली. आई एम सो सरी. सायद गल्ती मेरो थियो होला. आई एम सो सरी फर दैट.
2: इट्स ओके.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
9: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
8: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनौ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
12: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
13: हो र?
12: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
13: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
12: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
13: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
12: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
14: त तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
15: Thank you.

0: Time check is 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: I pyramid, sukhama pani, dukhama pani.
1: आज त तेरो स्वतन्त्रताको अन्तिम दिन हो. हेर केटा, भोलिदेखि त नो चान्स.
2: साझा बिहे नगरी डराउन थालिस कि क्या हो?
3: तिमीहरू नए पनि यार, आज त म दिल खोलेर पिउँछु पनि र तिमीहरूलाई पिलाउँछु पनि. यो हो नि त चीयर्स.
4: रमाइलो गर्नलाई पिउनै पर्छ र नपिउँदा नि हुन्छ नि.
3: पिउनुको मजा नपिउनेलाई कसरी थाहा हुन्छ त, होइन?

0: wait just a minute. We will return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारा

0: के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचादी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-5764 चौतारोको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம். New Aruniku Hutto and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagat Sugari Nagarpalika 5 Sindhupalso. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniku Hutto and Restaurant Private Limited. Chautara Shagat Sugari Nagarpalika 5 Sindhupalso. Email: Hotel Aruniku @gmail.com. Contact 011-620-326-9860-982293. New Aruniku Hotel and Restaurant Private Limited, Chautara Shankar Subrani Nagar Palika 5, Sindhupalso.
1: वहिनी के पार वही मित्र ये रुमसले अल गोरु चाहिँ अल बाँधेर कतासम्मको यात्रा है मित्र
2: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
3: ए आमा हो साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यहाँले बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849-13-27-27
7: स्वस्थ जीवनको लागि सही निर्णय गरौं धुम्रपान त्यागौ जीवन बचाऊ
8: धुम्रपानका असरहरू फोक्सोको क्यान्सर मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ मुटु रोग उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ दम खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ
7: धूम्रपानबाट बच्ने उपायहरू धूम्रपान सुरु नै नगर्ने धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने तनाव व्यवस्थापनका लागि व्यायाम खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने धूम्रपान छोडौ आफू पनि बाँचौ अरूलाई पनि बचाऊ
8: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।
4: जापान तथा अस्ट्रेलिया जानको लागि उत्कृष्ट शैक्षिक गन्तव्य सगोल इन्टरनेशनल एजुकेशन एन्ड कन्सल्टेन्सी, पुतली सडक, काठमाडौँ।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
3: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त
4: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। शीर्षक, आत्मनिर्भर बनौ।
3: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
4: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: wait just a minute. We will return back. Return back.
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
10: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
11: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
10: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
11: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
10: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
11: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
12: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
13: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
15: लो किन नि, के भयो सन्चो भएन?
14: होइन, यतिकै जानै मन लागेन।
15: यतिकै पनि हुन्छ?
14: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
15: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
16: नमस्ते, कति कामले पाल्नु भयो?
15: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
16: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो, विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
14: हस् म्याडम।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: Ladies and gentlemen, you are listening to Hillum FM 89.6 MHz.
19: 89.6 MHz.

0: இளம்பு பிரேக் டைம்.
1: यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि।

0: Wait just a minute. We will return back.
1: किन आँखा मिचेको मिचेको गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए,
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
7: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी।
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलुम्बु एफएम 89.6 मेगाहर्ज।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु श्रोमा। हेलम्बु खबरका मुख्य शीर्षकहरू: सरकार र हिन्दू प्रतिनिधि बीच 19 बुधे सहमति आन्दोलनका कार्यक्रम फिर्ता। अर्थ सम्बन्धी ऐन संशोधन विधेयकमा संसदले राखे 15 संशोधन प्रस्ताव। 11 किलो गाजा सहित 3 भारतीय नागरिक पक्राउ। पर्यटन बोर्ड पर्यटक बोकेको विमान दुर्घटना हुँदा 13 मृत्यु र साइटको ड्र सार्वजनिक। लिम्बुवान फुकुवा भए नेपालसम्म एमा। हेलम्बु खबरको शुरूमा स्थानीय खबर: विनोद नेपाल स्मृति फाउण्डेशनले आर्थिक वर्ष 2082-83 आर्थिक वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै शिक्षा, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा उल्लेखनीय काम गरेको जनाएको छ। प्रतिवेदन अनुसार स्वर्गीय विनोद नेपालको स्मृतिमा मेलम्ची नगरपालिका 11 स्थित श्री इन्द्रेश्वरी माध्यमिक विद्यालयबाट इन्जिनियरिङ अध्ययन पूरा गरेका 2 विद्यार्थी लाई सम्मान गरिएको छ। साथै सोही विद्यालयमा इन्जिनियरिङ अध्ययनरत कक्षा 10, 11 र 12 का 5 विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। फाउण्डेशनले स्वर्गीय विनोद नेपालको जन्म जयन्तीको अवसरमा बुढा नीलाकण्ठ स्थित रिमा सेवा समाजका वृद्ध वृद्धलाई खाद्यान्न वितरण गर्नुको साथै वृद्ध आश्रम भवन निर्माणका लागि आर्थिक सहयोग समेत प्रदान गरेको जनाएको छ। आगामी कार्यक्रमबारे प्रमुख सल्लाहकार तथा सल्लाहकारहरूसँग छलफल गरिएको प्रतिवेदनमा उल्लेख छ। यस वर्ष 2 नयाँ आजीवन सदस्य थपिएसँगै फाउण्डेशनका आजीवन सदस्य संख्या 108 पुगेको छ। संस्थापक अध्यक्ष डाक्टर गंगादत्त नेपालले फाउण्डेशनका गतिविधिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा, सामाजिक सेवा र मानवीय कार्यलाई निरन्तरता दिइने बताइएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 6 तालामारङमा जन्मिएका तथा काठमाडौँ बुढा नीलकण्ठ 12 कपन आदर्श नगर निवासी सो इन्जिनियर विनोद नेपाल उच्च शिक्षा अध्ययनका क्रममा संयुक्त राज्य अमेरिकामा रहँदा सड़क दुर्घटनामा परि असामयिक निधन भएको थियो। समाज र राष्ट्रका लागि केही गर्ने अठोट बोकेको उहाँको स्मृतिमा 2077 सालमा स्थापना गरिएको थियो। फाउण्डेशनले शिक्षा, आश्रयविहीन, असहाय, अपाङ्ग, सड़क बालबालिका, पारिवारिक विछोडमा परेका ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरूको हितमा विभिन्न सहयोग गर्दै आएको छ। फाउण्डेशनको यो सहयोगले पनि रिमा सेवा समाजका लागि वृद्ध आश्रम सञ्चालन जस्तो पुण्य काममा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। लम्बु खबरमा अब राष्ट्रिय खबर: गृहमन्त्री सुदन गुरूङले नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेवा नेपाल बीच आज जनकपुर धाममा भएको वार्तापछि 19 बुधे समाजदारी भएको छ। समाजदारीसँगै हिन्दू सम्राट सेवा नेपालले जारी आन्दोलन तथा विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ। यसअघि हिजो संयुक्त हिन्दू मोर्चाले सरकारलाई बुझाएको 13 बुधे मागपत्रमा थप 6 बुधा समावेश गरी 19 बुधे प्रस्तावमा दुवै पक्षबीच सहमति भएको हो। जनकपुर धाम स्थित एक होटलमा करिब 1.5 घण्टा चलेको वार्तापछि हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सना तिमले सरकारले आफ्नो मागप्रति सकारात्मक धारणा व्यक्त गरेको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउने सहमति भएको जानकारी दिनुभयो। समाजदारी अनुसार आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्ने, उनीहरूमाथि मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीको छानबिन गरी दोषी ठहरिए कानून बमोजिम कार्यवाही गर्ने विषयमा सहमति भएको छ। वार्तापछि मन्त्री गुरूङले सरकारले पूर्ववत्त 13 बुधे र थप गरिएको 6 बुधे मागपत्र औपचारिक रूपमा ग्रहण गर्नुभएको बताउँदै सहमतिका विषयमा कार्यान्वयनका लागि प्रक्रिया अघि बढ़ाइने जानकारी समेत दिनुभएको छ। अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारिज गर्ने विधेयक 2083 15 संशोधन प्रस्ताव दर्ता भएको छ। साउन 14 बसेको प्रतिनिधि सभाको बैठकले यो विधेयकलाई दफादार छलफलका लागि सम्बन्धित
समितिमा पठाएको छ। अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 छजना सांसदले 15 संशोधन प्रस्ताव राखेका हुन्। सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम बुवागले यो विधेयकलाई दफादार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले स्वीकृत गरेको थियो। यो सँगै अब सांसदहरूको संशोधन प्रस्ताव र विधेयकलाई एकै ठाउँमा राखेर संसदीय समितिमा दफादार छलफल हुनेछ। थाइल्याण्डबाट 11 किलो गाजा बोकेर आएका 3 भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पंजाब घर भएका 30 वर्षीय सोनी सोईठाउँका 23 वर्षीय जागरूप सिंह र हरियाणाका 22 वर्षीय साहिल रहेका छन्। हिजो राति क्याफे प्यासिफिक एयरवेजको उडान मार्फत 2 भारतीय थाइल्याण्डबाट हङकङ हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका थिए। उनीहरूले ल्याएको गाजा रिसिभ गर्न अर्को भारतीय विमानस्थल पुगेका थिए। उनीहरूलाई लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पक्राउ गरेको छ। पक्राउ परेका तीनैजनामाथि लागू औषधको कसुरमा अनुसन्धान अघि बढ़ाइएको प्राप्त समाचारमा जनाएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। पेरूको नाजाका सहर नजिक युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा 13 मृत्यु भएको छ। उक्त विमान प्रसिद्ध नाजका लाइन्सको दृश्यलोकन गर्न उडाइएको स्थानीय अधिकारीहरूले जानकारी दिएको छ। नाजका नगरपालिकाका अनुसार विमान नजिकैको इका सहरमा उडेको थियो। पेरू भिएली कम्पनी एरोडियानद्वारा संचालित उक्त विमानले विगत 14 वर्षदेखि सेसना ग्रान्ड कावान विमान मार्फत नाजका लाइसेन्समाथि दृश्यावलोकन उडान सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ। पेरूको यातायात मन्त्रालयका अनुसार दुर्घटनामा 18 54 वर्ष उमेर समूहका 7 इटालियन, 52 वर्षका 2 स्पेनी तथा 77-78 वर्षका 2 जर्मन नागरिकको मृत्यु भएको छ। साथै पाइलट अमेरिकाको सालाजार र सह पाइलट इरेनका गुआ निलो डेल कार्कियोको पनि ज्यान गएको मन्त्रालयले जनाएको छ। अब खेलकुदको खबर। साफ च्याम्पियनशीप 2026 ड्र सार्वजनिक भएको छ। बंगलादेशमा नोभेम्बर 4 17 तारीकसम्म हुने प्रतियोगिताको समर डिभिजनमा हाल नेपाल समावेश गरिएको छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेकाले नेपाललाई समूह विभाजनमा समावेश नगरिएको हो। तर प्रतियोगिता शुरू हुनु अघि फिफाको निलम्बन फुकुवा भए नेपाल समूह एमा रहने साफले जनाएको छ। सार्वजनिक गरिएको समूह विभाजन अनुसार समूह एमा आयोजक बंगलादेश, श्रीलंका, भूटान रहेका छन्। फिफाको निलम्बन फुकुवा भए नेपाल पनि यही समूहमा समावेश हुनेछ। यस्तै समूह बीमा भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। नेपालको सहभागिता भने फिफाको एन्फामाथि लगाएको निलम्बन फुकुवा हुने वा नहुने निर्णयमा निर्भर रहनेछ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। सरकार र हिन्दू प्रतिनिधि बीच 19 बुधे सहमति आन्दोलनका कार्यक्रम फिर्ता। अर्थ सम्बन्धी ऐन संशोधन विधेयकमा सांसदले राखे 15 संशोधन प्रस्ताव। 11 किलो गाजा सहित 3 भारतीय नागरिक पक्राउ। पर्यटक बोकेको विमान दुर्घटना हुँदा 13 मृत्यु। र सार्वजनिक निलम्बन फुकुवा भए नेपाल समय एमा। दिउँसो 3 हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् नमस्कार।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर सुगढी नगरपालिका 5 सिन्धुपाल्चोक Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Soltara Shanga Subari Nagarpalika 5, Sindhu Paso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited. Soltara Shanga Subari Nagarpalika 5, Sindhu Paso.
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ गर्मीबाट बचाऊ
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।

0: गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस् सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ, सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडे नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम प्रतिभाको डबली

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबलीको पर्खाईमा बस्नुभएका तपाईँ तमाम श्रोता मित्रहरूमा यति बेला उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता अन्जु अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र हुनुहुन्छ आईसिंह तामाङ हुनुहुन्छ अनि साथमा तपाई मित्रहरू हुनुहुन्छ अपरान्नको यो समय आज पनि हामी आइसकेका छौं सदा अझै हरेक दिन होइन आउने गर्दछौं शनिबार बाहेकका दिनहरूमा तपाईँले कार्यक्रम प्रतिभाको डबलीलाई सुन्दै आइराख्नु भइरहेको यति बेला सिन्धुपाल्चोक चौताराबाट हामीलाई सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर तपाईँले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ त्यसै गरेर अनलाइन वेबसाइट हाम्रो पात्र एप्स अनि सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर विश्वभर रहेर एकैसाथ तपाईँले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ कार्यक्रम प्रतिभाको डबली होइन तपाईँले अपरान्नको चार बजेदेखि पाँच बजेसम्म सुन्दै आइराख्नु भइरहेको कार्यक्रम होइन एक घण्टा अवधि तपाईँहरूकै बीचमा रहेर हामी भालाकुसारी गर्नेछौ तपाईँहरूको बीचमा रहेर तपाईँहरूले नै राख्नुभएका मिठा मिठा प्रतिभाहरू नै सुन्नेछौ होइन आज पनि यो समयमा आउन सक्नुहुनेछ तपाईँले फोन गर्नुपर्ने हुन्छ अनि फोन गरेर आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ है साथी भनेर पनि भन्न चाहे त्यसै गरेर यो अपरान्नको समय तपाईँहरू विविध काम धन्दामा हुनुहुन्छ होला मेलापातमा हुनुहुन्छ होला उकाली ओह्राली भन्ज्याङ अनि चौतारी अनि गाउँ बस्तीहरूमा हुनुहुन्छ होला आफ्नो स्वास्थ्यको ख्याल गर्दै होइन काम धन्दा गर्नुहोला हामीलाई पनि साथमा माया गरेर सुनेर साथ दिनुहोला साथीहरू भनेर भन्न चाहन्छु त्यसै गरेर यो प्रहरमा खाजा त पक्कै भयो होला तपाईँहरूको यदि भएको छैन भने पनि समयमै लिनुहोला पनि भन्छु एकदमै गर्मी छ है घाम चर्केर लागिरहेको छ यतातिर तपाईँहरूको ठाउँतिर चाहिँ कस्तो छ होइन त्यसले गर्दाखेरि यो मौसमी होइन जुन यो बर्खाको याम अनि पानीहरू पनि अलिकति प्रदूषित हुने हुँदाखेरि एकदमै विभिन्न खालका मौसमी बिरामीहरू आउन सक्छन् त्यसले गर्दाखेरि खानपानमा ध्यान दिनुहोला आफ्नो स्वास्थ्यमा पनि ख्याल गर्नुहोला साथीहरू भन्छु सम्पूर्ण साथीहरूलाई त्यसै गरी आज पनि तपाईँहरूले चाहिँ कार्यक्रममा फोन गर्नुपर्ने हुन्छ विशेष कार्यक्रम प्रतिभाको डबली चाहिँ प्रतिभा राख्ने एउटा डबली भएको कारणले तपाईँले चाहिँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्न सक्नुहुनेछ जस्तै कार्यक्रममा तपाईँले फोन गरेर गीत गाउन सक्नुहुनेछ एङ्करिङहरू गर्न सक्नुहुन्छ ड्रामाहरू चुटकिलाहरू मिमिक्रीहरू जति पनि आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू चाहिँ राख्न सक्नुहुनेछ है साथीहरू भनेर भन्न चाहे त्यसै गरेर तपाईँले सामाजिक सञ्जाल फेसबुक मार्फत हामीलाई जोडिएर सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ भनेदेखि पनि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ तपाईँले कमेन्ट बक्समा होइन एकदमै सहभागिता जनाउनु होला साथीहरू भन्दै कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतद्वारा आजको लागि कार्यक्रमको ढुक्का गर्छौं गीतपछि पुनः उपस्थित हुनेछौ तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, कार्यक्रममा यहाँहरूको माझमा हामीले राख्यौँ एकदमै मिठो गीत। गीतपछि फेरि पनि होइन स्वागत गर्न चाहन्छौँ। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबलीलाई सुनिराख्नु भएको छ। अब भने कार्यक्रमको व्यवसायमा तपाईँ फोन डायल गरेर आउन सक्नुहुनेछ 97 48 26 65 79 चाहिँ यहाँहरूका लागि हामीले एकदमै नम्बर खुला गरेका छौँ। सो नम्बर हुँदै तपाईँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि हामी माझ आउन सक्नुहुनेछ। नयाँ साथीहरू पनि आउनुहोला, पुराना साथीहरू पनि आउनुहोला, सबै साथीहरू आउनुहोला। कहाँ कहाँदेखि हामीलाई सुन्दै हुनुहुन्छ त्यहाँ त्यहाँसम्मका साथीहरूले पनि सहभागिता जनाउन सक्नुहुनेछ साथीहरू भनेर भन्न चाहे। त्यसै गरी सिन्धुपाल्चोक लगायत तपाईँले दोलखा, रामेछाप, धादिङ, रसुवा, नुवाकोट, होइन काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, सिन्धुली, सर्लाई लगायत यिनै जिल्लामा रहेर हामीलाई तपाईँले सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरेर अनलाइन वेबसाइट, हाम्रो पात्र एप्स अनि सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर तपाईँले हामीलाई विश्वभर एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ। सामाजिक सञ्जाल फेसबुक मार्फत हामीलाई जोडिएर सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भनेदेखि कहाँ कहाँ देखि सुन्दै हेर्दै हुनुहुन्छ सामाजिक सञ्जाल, तपाईँले चाहिँ एकदमै कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ। नम्बर पनि खुला छ 97 48 26 65 79 साथीहरू भनेर पनि भन्न चाहन्छु। त्यसै गरेर कार्यक्रमको व्यवसायमा केही कमेन्टहरू पनि आइरहेका छन् है, कमेन्टहरू पनि लिइहाल्छु अनि तपाईँहरूको फोन कल पनि लिन्छु। यति बेला चामलिङ अम्बिका राई हुनुहुन्छ, लेख्नु भएको छ, हेलो गुड आफ्टरनुन सिस सेवा भन्नुभएको छ। सेवा हजुर सन्चय हुनुहुन्छ नि हजुर, अनि हजुरको खाजा भयो त नाना भन्नुभएको छ। मेरो चाहिँ खाजा भयो, हजुरको भयो कि नै। रश्मि चामलिङ अम्बिका राई फ्रम उदयपुर नाउ युएबाट प्रोग्राम सुन्दैछु एपी लाइभ मार्फत। अब बस्ने गीत सुनाउनु पर्दा साथी लेख्नु भएको छ है भूमिका राई, त्यसै गरी लेख्नु भएको छ उहाँले होइन भूमिका राई लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झन चाहन्छु भनेर भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद उहाँलाई कमेन्टको लागि। त्यसै गरेर एकदमै नम्बर खुला छ, आउँदै गर्नुहोला 97 48 26 65 79 यहाँहरूका लागि हामीले नम्बर खुला गरेका छौँ। यति बेला भने हामी एकदमै मिठो गीत पस्किन्छौँ तपाईँहरूको माझमा। गीतपछि पुनः उपस्थित हुनेछौँ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, यहाँहरूको माझमा हामीले राख्यौं एकदमै मिठो गीत. गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु. सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ. प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट यति बेला हामीलाई सुनिराख्नु भएको छ. सिन्धुपाल्चोक लगायत तपाईँले विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई एकदमै माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ साथीहरू पनि भन्छु. अनि 0-97-48-26-65 89 चाहिँ तपाईँहरूका लागि हामीले एकदमै नम्बर खुला गरिरहेका छौं. अनि त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर जति पनि साथीहरूले हामीलाई प्रत्यक्ष रूपमा लाइभहरू हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भनेदेखि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, कमेन्ट बक्समा पनि कमेन्टहरू छोड्न सक्नुहुनेछ. विशेष कार्यक्रम प्रतिभाको डबली प्रतिभा राख्ने डबली भएको कारणले तपाईँले आफ्ना रचनाहरू पनि लेखेर छोड्न सक्नुहुनेछ है साथीहरू. गजलहरू, कविताहरू, मुक्तकहरू, चुटकिलाहरू, जति पनि होइन प्रतिभाहरू छन् लेखेर छोड्नुहोला. तपाईँका ती रचनाहरूलाई पनि मैले एङ्करिङ गर्नेछु भन्दा पनि होइन सो अनियर गर्नेछु है साथीहरू भन्छु. त्यसै गरेर यति बेला धेरैभन्दा धेरै साथीहरूको कमेन्टहरू पनि मलाई प्राप्त भइरहेका छन्. कमेन्टहरू पनि लिन्छु अनि साथमा अब तपाईँहरूकै फोन कलहरू पनि लिने मैले एकदमै जमर्को गरिरहेको छु. 97-48-26-65-79 सो माध्यम हुँदै तपाईँ आफूभित्र भएका प्रतिभाहरू राख्नको लागि आउँदै गर्नुहोला साथीहरू भन्छु. यति बेला मैले कमेन्टहरू पनि लिइहाले है सो लिए. सरस्वता हुनुहुन्छ है कोइराला, उहाँले लेख्नु भएको छ, हेलो दिदी नमस्ते भन्नुभएको छ. नमस्ते हजुर, म नि सुन्दैछु है. त स्याउलेबाट हाल केटिएमबाट सरिता कोइराला अल फ्रेन्डलाई चाहिँ सम्झन चाहन्छु, मिस यु अल भन्दै छुट्टिन्छु है. त्यो दिदी ओके बाई बाई भन्नुभएको छ. धन्यवाद यहाँलाई पनि कमेन्टको लागि. त्यसै गरी सुमन गुरुङ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो हाई नमस्ते छाजल्लो सेवारो हजुर भन्नुभएको छ. सेवारो हजुर मनी म सुमन गुरुङ लेख्नु भएको छ, उहाँले लेख्नु भएको छ है. अनि त्यसै गरी लेख्नु भएको छ ताप्लेजुङ हाल चाहिँ युएबाट भन्नुभएको छ. साथीहरू सम्झिनु पर्दा चाहिँ अभागी कान्छी, माया राई, मिडिया प्रेमी, स्माइल अलिसा लगायत होइन सन्ध्या गुरुङ सम्पूर्ण सबैजनालाई चाहिँ सम्झिन चाहन्छु भन्नुभएको छ. सो धेरै धेरै धन्यवाद उहाँलाई कमेन्टको लागि. मनको साथी जीवन कार्की हुनुहुन्छ, सो उहाँको कमेन्ट पनि लिएर लेख्नु भएको छ. हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ भन्नुभएको छ. मलाई ठिकै छ, हजुरलाई के छ? लामो समयपछि कमेन्ट गरे भन्नुभएको छ. पोखराबाट मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ, सम्पूर्ण साथीलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला. नेपाली गीत संगीतको जय होस्, सबैको भलो चाहने मान्छे शुभ दिन भन्नुभएको छ. सो धेरै धेरै धन्यवाद जीवनजीलाई पनि, लङ टाइम पछि तपाईँको कमेन्ट पढ्न पाइयो है. त्यसै गरेर निर्मला तामाङ स्याङमा हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो दिदी हजुर म पनि सुन्दैछु साइप्रसदेखि, धेरै माया सम्पूर्णलाई भन्नुभएको छ. सो धन्यवाद हजुरलाई पनि मिठो कमेन्टको लागि. त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले. आरती मगर हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, झोर्ने दिदी म चाहिँ खोटाङ हलेसीबाट सुन्दैछु भन्नुभएको छ. धन्यवाद उहाँलाई. त्यसै गरी राई, पीके राई हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हाई हेलो गुड आफ्टरनुन सिस्टर दर्शन भन्नुभएको छ. दर्शन हजुर नमस्ते है. त एट्स मी राई, पीके राई फ्रम मोरङ खादबारी, राइट नाउ मलेसियाबाट फेसबुक लाइभ मार्फत सुन्दैछु. प्रोग्राम दामी छ साथीहरू. सम्झिनु पर्दा मिडिया प्रेमी राई, अनिसा, बुनु, सिम्पल, सरिना, दिलु, सानो एम्फू, दिलु एम्फू राई, अनि मेरो घर फ्यामिलीलाई सम्झदै विदा हुन्छ कि बाई बाई भन्नुभएको छ है. सो धेरै धेरै धन्यवाद राई, पीके राईजी हजुरलाई कमेन्टको लागि. त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले. गरिमा लकान्द्री हुनुहुन्छ है, सिलवाल हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो सिस्टर नमस्ते भन्नुभएको छ. नमस्ते हजुर म पनि सुन्दैछु है. म चाहिँ स्याउरेको गरिमा सुनवार, हाल चाहिँ केटिएमबाट, सबैलाई मिठो सम्झना भन्नुभएको छ. हजुरलाई पनि धन्यवाद मिठो कमेन्टको लागि. त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले. लवली मेलिना सीआर हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो गुड आफ्टरनुन नमस्ते नाना भन्नुभएको छ है. म चाहना मिडिया ग्रुपको मेम्बर खोटाङबाट लवली मेलिना सीआर, मिस यु डियर लेख्नु भएको छ है. सो म्याक्सन राई लेख्नु भएको छ, छोरा खिमहाङ राई, बुनु अनिसा भुजेल, आस्था चामलिङ राई, त्यसै गरी लेख्नु भएको छ स्नेहा चामलिङ, भाइ सबिन भुजेल, त्यसै गरी दिवस भुजेल, साथीहरू अभागी लेख्नु भएको छ है, उमिता सुनवार, किराती बुङखामा राई, त्यसै गरी सुजा खपाङ्गी मगर, त्यसै गरी रेमिका राणा मगर, त्यसै गरी विपना मगर, प्रदीप

कार्यक्रम प्रतिभाको डबली डबली हजुर गीत राख्यौँ एकदमै मिठो गीत थियो होइन सो गीतपछि फेरि पनि कार्यक्रममा यहाँलाई स्वागत गर्न चाहन्छु यति बेला भने फोन लाइनमा साथी जोडिनु भएको छ कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु नमस्ते नमस्कार हजुर लास्ट

फ्याफुल्ला हजुर, आज मलाई उनीको पछ्यौरी जाडो जाडो लागिरहेछ कि झझलको लागिरहेछ? हो र, बन्द बन्द भएको भए कसरी सुन्नुभयो त फेरि तपाईँले हामीलाई? हो र, अनि ल न हाँस्नु होला, खाजा खानुभयो? अब मैले दिनको लागि यहाँबाट मैले खाजा पठाएर तपाईँलाई त्यहाँ खाजा पुग्दैन होइन? ए हो त, पक्कै पनि हो नि, चौतारा आउनु भएपछि त खाजा खाने हुने होइन र? हस् भइहाल्छ नि, किन नहुनु होइन? अनि आजको दिन कसरी बिताउँदै हुनुहुन्थ्यो? ल ठिक छ, तपाईँले हेर्नु पनि भएछ होइन? ल ठिक छ, प्रतिभा के सुनाउनुहुन्छ?

0: काम सुन्दै हुन्छ, हाम्रो पत्रिकाको ड्राइभिङमा सुन्दै हुनुहुन्छ भने 7 9 4 6 65 79 फोन गर्ने मलाई चाहन्छु। अनलाइनमा सुन्नु भए हेरङ्गो एफएम 85.6 सहयोग गर्नुहोला, फेसबुक सुन्दै हुन्छ भने, अनि हाम्रो पत्रिका पनि सुन्दै हुन्छ, बाछा पनि सुन्नुहुन्छ, काठमाडौँ नयाँकोट धारिङ सुरामा कम्पु काठमाडौँ नयाँकोट भट्टापुर अनि सुन्ने पाटोखा रामेश्वर सुन्दै हुनुहुन्छ। कार्यक्रममा फोन गर्दै गर्नुहुन्छ, म कार्यक्रममा सक्दिनँ, राई सिंह तामाङ र हाम्रो बदन गुरुङ एकदम सपोर्ट दिनु भएको छ भने कार्यक्रममा मलाई भेट्छु र अरे तामाङ छोरोको रेसन फिल्मी भन्ने गीत धेरै बस्नुहुन्छु, कार्यक्रम सुन्दै गर्नु है त।
1: हजुर, कार्यक्रममा फोन गरेर सुमधुर आवाजमा प्रतिभा राख्नुभयो, यहाँलाई प्रतिभाको लागि विजयजी सो धेरै धेरै धन्यवाद है त। होइन, एकदम राम्रो प्रतिभा राख्नुभयो, राम्रो छ, राम्रो गर्दै जानु होला है त। हस् पक्कै पनि गर्नुहोला, अहिलेको लागि भने हामी छोड्छौँ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला। ओके, बाई
0: बाई।
1: हजुर, विजय सापकोटा हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर यति बेला प्रतिभा राखेर छुटिसक्नु भएको छ। त्यसै गरी फेरि पनि म कमेन्ट तर्फै लाग्न लागे होइन, सो लेख्नु भएको छ घायल अभिरमान सुनवार हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो गुड आफ्टरनुन नाम सेवल, हजुर आरजी मिस के छ खबर, आरामै हुनुहुन्छ भन्नुभएको छ, मलाई ठिकै छ है हजुर, तपाईँलाई के छ। नेपाल सरकारबाट मान्यता प्राप्त तिनजुरे मीडिया ग्रुप प्रवास नेपालको सदस्य मीडियालाई अत्यन्तै माया गर्ने मान्छे घायल अभिरमान सुनवार हो, पास्तर फिदिम सिलौटे नगरपालिका 3 यस कार्यक्रम मार्फत अब बुझ्ने गीत मार्फत समर्पण गर्नुपर्दा मीडिया प्रेमी साथीहरू यस प्रकारका छन् भन्नुभएको छ, मुना मुखिया, प्याकुली गीता लिम्बु, अलिसा लिम्बु, काली कमला ओनेम लिम्बु, सोनिम शेर्पा, सूर्यजना विश्वकर्मा, अमिना सुनवार, अभि लेख्नु चाहिँ अभिगी है, सो रमिला भान्तवा, अस्मी सोताङ दिलदुखी लेख्नु भएको छ, कुमारी युङहाङ लावती, सोना कन्दङवा, त्यसै गरी माधव ढुङ्गेल, हर्पल रोशनी, मीडिया प्रेमी राय अनिसा, सानो सम्झना ठिकराम सुनवार, फुच्ची संस्कृति लामा, त्यसै गरी राजघले मगर, मीडिया प्रेमी कृति छेत्री लगायत सम्पूर्ण सबैजनालाई चाहिँ सम्झना चाहन्छु भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद यहाँलाई कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि मैले लिइहाले, किरण कान्छो परियार हुनुहुन्छ, सो उहाँ लेख्नु भएको छ, हेलो सिस्टर नमस्ते, सन्चै हुनुहुन्छ भन्नुभएको छ, मलाई ठिकै छ हजुरलाई के छ, उहाँले लेख्नु भएको छ, म नि सुन्दैछु हजुरलाई लाइभमा फ्रम खोटाङबाट, मिस यु अल अफ यु भन्नुभएको छ, धन्यवाद मिठो कमेन्टको लागि हजुरलाई। त्यसै गरी सोमिला शेर्पा हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, नमस्ते भन्नुभएको छ, नमस्ते हजुर, नमस्ते, धन्यवाद हजुरलाई पनि कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि मैले लिइहाले, लेख्नु भएको छ मिलन घायल मुटु हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड फ्रम दोहा कतार भन्नुभएको छ, धन्यवाद मिलन घायल मुटुजी हजुरलाई कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि मैले लिइहाले, लेख्नु भएको छ रश्मि तामाङ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, प्रेम यस्तो होस् कि सत्य सोध्न नपरोस्, भरोसा यस्तो होस् कि झुठो बोल्न नपरोस् भन्नुभएको छ, पक्कै पनि एकदमै मिठो लाइन। हेलो गुड आफ्टरनुन दिदी, सन्चै हुनुहुन्छ, खाजा खानुभयो भन्नुभएको छ, मेरो खाजा भइसक्यो हजुरको भएकै नै, म पनि सुन्दैछु है केटिएमबाट, मिल्छ भने एउटा तामाङ सङ मनकी रानी भन्ने गीत बजाइदिनु र मिस यु अल भन्नुभएको छ, धन्यवाद हजुरलाई कमेन्टको लागि। यसै गरी कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला, मिठा मिठा कमेन्टहरू पनि छोड्दै गर्नुहोला, कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ होइन, फोन कल डायल गरेर पनि आउनुहोला, यति बेला हामी राख्छौं एकदमै मिठो गीत, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

कार्यक्रम प्रतिभाको डबली डबली माझमा गीतपछि फेरि पनि सहभागी होइन उपस्थित भइसकेका छौं होइन सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबलीलाई सुनिराख्नु भएको छ। यति बेला हामीले तपाईँले नै राख्नुभएका विविध प्रतिभाहरू नै सुनिरहेका छौं अनि साथमा चाहिँ प्रतिभाहरू सुनिरहेका छौं लिइरहेका छौं भन्दा पनि आज चाहिँ हामीले तपाईँहरूको सकेसम्म फोन कलहरू लिन सकिरहेको छैनौं है। सो फेसबुक लाइभ मार्फत साथीहरूले सुनेर एकदमै माया गरेर छोड्नुभएका कमेन्टहरू नै पनि लिइरहेका छन्। विरे लामा हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, भेरी नाइस दिदी हजुरको भन्नुभएको छ, खाजा भयो भन्नुभएको छ, मेरो खाजा भयो हजुरको भयो नै, मेरो घर काभ्रे सिन्थली दुई दिदी भन्नुभएको छ, धन्यवाद हजुरलाई कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट लिए सो लेख्नु भएको छ, उहाँको नाम चाहिँ नमस्ते, म इताराम चौधरी इटरी 10 बाट सुन्दैछु भन्नुभएको छ। बस्ने गीत सुनाउनु पर्दा साथीहरू चन्द्र बस्नेत, राधा घले मगर, दिनेश चौधरी, गगन तेरा थुमे, विवश कुलुङ पृथक, शम्भु कटवाल, एलिसा लिम्बु, सुमनिम चौधरी, कला लिम्बु, हर्पल रोशनी, प्रतिमा स्पर्शी, अस्मिता वान्तवा राई, सरस्वता पोखरेल, डिलु याम्फु राई, बिनु लिलाम राई, त्यसै गरी कल्पना साम्पाङ, डिलु सानो याम्फु लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ अब बोज्ने गीत मार्फत सम्झिँदै विदा भयो ल भन्नुभएको छ, धन्यवाद कमेन्टको लागि यहाँलाई धेरै धेरै धन्यवाद। यसै गरी तपाईँहरू पनि जोडिन सक्नुहुनेछ, जोडिँदै गर्नुहोला कार्यक्रमको व्यवसायमा। हामीले यति बेला तपाईँहरूको फोन कलहरू नै लिइरहेका छौं अनि तपाईँहरूले नै राख्नुहुने प्रतिभा राख्नुभएका प्रतिभाहरू नै सुन्दैछौ होइन। कार्यक्रमलाई सिन्धुपाल्चोक चौताराबाट हामीलाई तपाईँले सुनिराख्नु भएको छ, सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई एकदमै माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन वेबसाइट, हाम्रो पात्र एप्स, त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत एकदमै तपाईँले विश्वभर रहेर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ साथीहरू पनि भनेर यहाँलाई भन्न चाहन्छु। त्यसै गरेर यति बेला केही रचनाहरू पनि मैले लिने जमर्को गरेकी छु होइन, एकदमै मिठा मिठा रचनाहरू रहेका छन्। सो लिए गजल यति बेला प्रवीण भट्टराई प्रयासजीले सो लेख्नु भएको गजल यहाँहरूको माझमा राख्छु। सो उहाँले एकदमै मिठो गजलहरू लेख्नुहुन्छ होइन, सो लिए उहाँले लेख्नु भएको छ, जुन मुटुले तिम्रै नाममा धड्कन राखेको थियो, जुन मुठुले तिम्रो नाममा धड्कन राखेको थियो, सायद मनभित्र तिम्रो स्पन्दन राखेको थियो, सायद मनभित्र तिम्रो स्पन्दन राखेको थियो, समयले टाढा बनाए पनि माया घटेन कहिल्यै, समयले टाढा बनाए पनि माया घटेन कहिल्यै, त्यसैले हृदयमा तिम्रो स्मरण राखेको थियो, मुटु जुन मुठुले तिम्रो नाममा धड्कन राखेको थियो, अध्ययारो यो रातमा आँसुले सिरानी भिज्दा पनि, अध्ययारो यो रातमा आँसुले सिरानी भिज्दा पनि, ओठमा सधैँ तिम्रो खुसीको बन्धन राखेको थियो, जुन मुटुले तिम्रो नाममा धड्कन राखेको थियो, तिमी बिना अधुरो लाग्थ्यो हरेक खुसीको पल, तिमी बिना अधुरो लाग्थ्यो हरेक खुसीको पल, त्यसैले मनमा तिम्रो नै समर्पण राखेको थियो, जुन मुटुले तिम्रै नाममा धड्कन राखेको थियो, गन्तव्यको बाटो मोडेर तिमी अन्तै गए पनि, गन्तव्यको बाटो मोडेर तिमी अन्तै गए पनि, यो यात्रीले त सधैँ तिम्रो आगमन राखेको थियो, जुन मुटुले तिम्रो नाममा धड्कन राखेको थियो, सायद मनभित्र तिम्रो स्पन्दन राखेको थियो। हजुर, यहाँहरूको माझमा प्रवीण भट्टराई प्रयासजीले लेख्नु भएको एकदमै मिठो गजल यहाँहरूको माझमा राखे। सो गजलपछि पुनः कार्यक्रममा उपस्थित भइसकेकी छु। अब भने चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौं। तपाईँहरूको फोनहरू, तपाईँको कमेन्टहरू केही पनि मैले लिने छुइनँ। जति पनि आजको बसाइमा साथीहरूको फोन लाग्यो, फोन गरेर प्रतिभा राख्नुभयो, तपाईँ मित्रलाई पनि धन्यवाद। सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर मिठा मिठा कमेन्टहरू गर्नुभयो, तपाईँ मित्रहरूलाई पनि धन्यवाद। अनि त्यसै गरी सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि धन्यवाद। प्राविधिक पाठमा रहेर साथ दिनुभयो प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै आजको बसाइबाट म पनि ओझेल पढ्न चाहन्छु। हवस् त, नमस्ते, नमस्कार।

0: இளம்பு பிரேக் டைம்.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओहो ला
11: ल ल मरे के हो?
10: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
11: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
13: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
13: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
13: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
13: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: it. Just a minute. We will return back. Return back.
1: नमस्कार स्वयंसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्.
6: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं.
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं.
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ.
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्.
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन.
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ.
6: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजना हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
0: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्ब एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बो खबरका मुख्य शीर्षकहरूबाट। सरकार र हिन्दू प्रतिनिधि बीच 19 बुधी सहमति, आन्दोलनका कार्यक्रम फिर्ता, देश र कांग्रेस जोड्ने अभियानको घोषणा, साउन 20 गति राष्ट्रिय भेला हुने। नेपाली भूमि सुस्ताभित्र पसेर भारतीय एसएसपीले अस्थायी वाद भत्कियो, स्थानीयसँग विवाद, भारतबाट बढ़ेर आयो संचालक समितिको बैठक नबस्दा इन्धनको मूल्य समायोजन गर्न निगमलाई सकस। 11 किलो गाजा सहित 3 जना भारतीय नागरिक पक्राउ, पेरूमा पर्यटक बोकिएको विमान दुर्घटना हुँदा 13 जनाको मृत्यु। र कर्पोरेट क्रिकेट लीग सिजन 2-3 भदौ 18 गतेदेखि शुरू हुने, 20 टोलीको सहभागिता रहने। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सिन्धुपाल्चोकको जिल्ला अधिवेशन आन्तरिक विवाद चर्किएको छ। यसअघि 2 पटक स्थगित भएको जिल्ला अधिवेशन साउन 22 गतेका लागि तय गरिएको भए पनि नेतृत्व चयनलाई लिएर मतभेद बढ़ेको छ। पार्टीका केही कार्यकर्ताले विधान र पद्धति भन्दा शक्ति र पहुँचको आधारमा संगठन कब्जा गर्ने प्रयास भइरहेको आरोप लगाउँदै पार्टी नेतृत्वको संघर्ष ध्यानकर्षण गराएको छ। यद्यपि यस अवस्थाको बारेमा अवरोधबारे सम्बन्धित पक्षको प्रतिक्रिया भने सार्वजनिक भएको छैन। जिल्ला सभापति पदका लागि कुमार श्रेष्ठ, पासङ तामाङ, चक्रपणि सिग्देल, दिलराम श्रेष्ठ र जंग प्रताप जेबी सिलवालले आकांक्षा दिखाएको छ, जसमध्ये जंग प्रताप जेबी सिलवालको उम्मेद्वारी विरूद्ध पार्टीको केन्द्रीय निर्वाचन आयोगमा औपचारिक रूपमा उजुरी समेत परेको बताएको छ। उजुरीमा सिलवाल पनि हाल नेकपा एमालेबाट जुगल गाउँपालिका 4 निर्वाचित वडा सदस्य रहेको तथा सही हैसियतमा पद तथा सुविधा लिइरहेको दावी गरिएको छ। उजुरीकर्ताहरूले यस्तो अवस्थामा रासोपाको जिल्ला सभापति पदमा उम्मेद्वारी दिनु पार्टी विधान विपरीत हुने जिकिर गरिएको छ। यद्यपि यी आरोप बारेमा सिलवालले आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। साथै केन्द्रीय निर्वाचन आयोगले उजुरीमा के निर्णय गर्छ भन्ने विषयमा पनि हालसम्म सार्वजनिक भने भएको छैन। धादिङको गजुरी गाउँपालिका 5 बंगी स्थित त्रिशुली नदीमा बगेका एक टिपर चालकको प्रहरीले सकुशल उद्धार गरिएको छ। आज दिउँसो 2:10 समय त्रिशुली नदीले एकजनालाई बगाएको सूचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक सूरज कार्कीको नेतृत्वमा 11 सदस्यीय टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलबाट करिब 500 मिटर तल महादेव खोल्से नजिक त्रिशुली नदीको किनारबाट ती व्यक्तिको उद्धार गरिएको छ। उद्धारपछि उनलाई तत्कालका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा पठाएको पनि प्रहरीले जनाएको छ। उद्धार गरिएका व्यक्ति मकवानपुरको बकैया गाउँपालिका 10 स्थित घर भई हाल ललितपुरको गोदावरी नगरपालिका 10 चापा गाउँ बस्दै आएका 23 वर्षीय भीम बहादुर वाइबर रहेको खुलेको छ। उनी आरजे सप्लायर्स गोदावरीबाट बालुवा लिन आएका ट्रिपर चालक हुन्। प्रहरीको अनुसार उनको स्वास्थ्य अवस्था मध्यम छ र उनी सामान्य बोल्न सक्ने अवस्थामा छन् भने हाल प्राथमिक स्वास्थ्य केन्द्र गजरीमा उपचार भइरहेको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेना नेपाल बीच आइतबार जनकपुरमा भएको वार्तापछि 19 बुधे समझदारी भएको छ। समझदारीसँगै हिन्दू सम्राट सेना नेपालले जारी आन्दोलन तथा विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ। यसअघि शनिबार संयुक्त हिन्दू मोर्चाले सरकारलाई बुझाएको 13 बुधे माग पत्र थप 6 र बुदामा समावेश गरी 19 बुधे प्रस्तावमा दुवै पक्षबीच सहमति भएको हो। जनकपुर धाम स्थित एक होटलमा करिब 1.5 घण्टा चलेको वार्तापछि हिन्दू सम्राट सेना नेपालको उपाध्यक्ष कृष्ण सानातनीले सरकारले आफ्नो मागप्रति सकारात्मक धारणा व्यक्त गरेको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाउने सहमति भएको पनि जनाएको छ। समझदारी अनुसार आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्न, उनीहरूको मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीको छानबिन गरी दोषी ठहरिए कानून बमोजिम कार्यवाही गर्ने विषयमा पनि सहमति
भएको छ र वार्तापछि गृहमन्त्री सुदन गुरूङले सरकारले पर्व पूर्व बद्ध 13 बुधी र थप गरिएका 6 बुधी माग पत्र औपचारिक रूपमा ग्रहण गरेको बताउँदै सहमतिको विषय कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढ़ाइने जानकारी गराएको हो। सुनसरीको देवागंजमा घटनापछि मधेस प्रदेशमा उत्पन्न विवाद समाधानका लागि गृहमन्त्री सुदन गुरूङ नेतृत्वको टोली जनकपुरमा पुगेको थियो। वर्तमान गृहमन्त्री मधेस प्रदेशका प्रतिनिधि त्यसै गरी धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल सुरक्षा निकायका प्रमुखहरू तथा हिन्दू संस्थाका प्रतिनिधिहरूको पनि सहभागी रहेको थियो। नेपाली कांग्रेसका नेताहरू नयनसिंह महर र रंजीत खड्नाको अगुवाईमा देश र कांग्रेस जोड्ने अभियान शुरू भएको छ। पार्टीभित्र बढ़दो मतभेद अविश्वास र आन्तरिक किचोलले संगठन कमजोर भनेको निष्कर्ष निकाल्दै अभियान साउन 20 गते काठमाडौँमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरिएको हो। आज पत्रकार आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचोलका कारण नागरिक मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरिएको पनि बताएको छ। देशको विषम परिस्थितिबाट गुज्रिरहेको बेला प्रमुख प्रतिपक्षी दल आफै भित्र अल्झिनो दुर्भाग्यवश रहेको पनि हो उहाँको भनाइ छ र महरको अनुसार यही साउन 20 गते बिहानै 11 बजे सुके धारामा रहेको मिराकल पार्टी प्यालेसमा देशैभरका 753 पालिका 330 प्रदेश सभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा विशेष भेला आयोजना गरिनेछ। कांग्रेसको संस्थापन इतर पक्षले साउन 29 गतेदेखि 31 गतेसम्म छुट्टै भेला आह्वान गरेपछि देश र कांग्रेस जोड्ने अभियान सक्रिय बनेको हो। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्किएपछि विवाद भएको छ। स्थानीयको अनुसार आज दिउँसो 3:30 बजेतिर करिब 15 जना सादा पोशाकमा र अरू हतियार सहित 60 जनाको संख्यामा एसएसबी नेपाली भूमिमा प्रवेश गरिएको थियो। उनीहरूले सुस्ता गाउँपालिका 5 थारू टोलमा बन्दै गरेको 132 मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएको स्थानीयले बताए। भारतीय सुरक्षाकर्मीले नेपालतर्फ बनिरहेको बाँध भत्किएपछि स्थानीय बीचमा प्रतिवाद समेत उत्रिएको छ। सुस्थ बचाउ र युवा अभियानका संयोजक योगेन्द्र गौतमले भारतीय एसएसबी दुई देशको सीमा मानिएको हिमालको रूखभन्दा 300 मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको पनि बताएको छ। स्थानीयले रोक्ने प्रयास गरे पनि हत हतियार सहित आएकाले रोक्न नसकिएको तर विवाद भएको पनि जानकारी दिएको छ। यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मीले सुस्थ क्षेत्रमा प्रवेश गरेर बाँध निर्माणको काम रोक्न दबाव दिएपछि रोकिएको थियो। सुस्त नेपाल भारत बीच लामो समयदेखि विवादित सीमा क्षेत्रको रूपमा पनि रहँदै आएको छ। स्थानीय मुन्ना खाकाको अनुसार सीमा स्तम्भको अभाव नारायणी नदीले धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक पटक हस्तक्षेपका कारण त्यहाँ विवाद दोहोरिएको छ। भारतीय पक्षले बाँध भत्काएपछि अप्रिय घटना हुन नदिन नेपालको सशस्त्र प्रहरी बल पनि घटनास्थलमा पुगेका छन्। भारतबाट बढ़ेर आएपछि नेपाल आयल निगम इन्धनको मूल्य समायोजन गर्न अलमलमा परेको छ। निगमको अनुसार यसपटक मूल्यमा उल्लेख्य परिवर्तन भएकाले संचालक समितिको बैठक राख्ने तयारी गरिएको छ। इण्डियन आयल कर्पोरेशन आईसीओले पेट्रोलियम पदार्थको मूल्य दोहोरियो अंकले बढ़ाएको र आयल निगमको अनुसार पेट्रोलको मूल्य प्रति लिटर 21 पैसा र डिजलको मूल्य प्रति लिटर 85 पैसाले बढ़ाएर आएको छ। एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 21.66% बढ़ाएको छ। अहिले निगमलाई प्रति सिलिण्डर 325 रूपियाँ घाट भएको छ। अहिले पहिलो वर्ग अन्तर्गत 4 अली विराटनगर जनकपुर अम्लेखगंज भलबारी नेपालगंज धनगढ़ी र वीरगंजमा पेट्रोलको मूल्य प्रति लिटर 169.50 र डिजलको मूल्य 157.50% रहेको छ र दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङको पेट्रोलको मूल्य प्रति लिटर 171 र डिजलको मूल्य 159 रूपियाँ कायम गरिएको छ। निगमले सामान्यतया हरेक अंग्रेजी महिनाको 1 र 16 तारीखमा पेट्रोल डिजल मट्टीतेल हवाई इन्धन र एलपी ग्यासको मूल्य समायोजन गर्दै आएको छ।
थाइल्याण्डबाट 11 किलो गाँजा बोकेर आएका 3 जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पञ्जाब घर भएका 30 वर्षीय सुनी, सोही ठाउँका 23 वर्षीय जागरूप सिन्ह र हरिणका 22 वर्षीय साहिल रहेका छन्। शनिबार राति क्योथे प्यासिफिक एयरवेजको उडान मार्फत 2 भारतीय थाइल्याण्डबाट हङकङ हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका थिए। उनीहरूले ल्याएको गाँजा सिरिभ र गर्न र अर्को भारतीय विमानस्थलमा पुगेका थिए र यो सँगसँगै उनीहरूलाई गालागो औषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका 3 जनामाथि लागू औषधको कोसुरमा अनुसन्धान अगाडि बढ़ाएको प्राप्त समाचारमा जनाएको छ। हेलम्बो खबरमा अब विदेशको खबर। पेरूको नाजका शहर नजिकै युरोपेली पर्यटक बोकिएको विमान दुर्घटना हुँदा 13 जनाको मृत्यु भएको छ। उक्त विमान दुर्घटना प्रसिद्ध नामजा साइन्सको दृश्य अवलोकन गराउन उडाएको स्थानीय अधिकारीहरूले बताएको छ र नाजका नगरपालिकाको अनुसार विमान नजिकै इका शहरबाट उडेको थियो र पेरुभिली कम्पनी एरोडियनद्वारा संचालित उक्त विमानले विगत 14 वर्षदेखि सेसोना ग्रान्ड क्यामेरभेन विमान मार्फत नाब्जका लाइन्समाथि दृश्य अवलोकन उडान सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ। पेरूको यातायात मन्त्रालयको अनुसार दुर्घटनामा 18 देखि 54 वर्ष उमेर समूहका 7 इटालियन र 52 वर्षका 2 स्पेनी र 77 र 78 का 2 जना जर्मन नागरिकको मृत्यु भएको छ। साथै पाइलट अमेरिकाको सराजर र सह पाइलट इन्सेका गु आनिलो डेट कर्पियोको पनि ज्यान गएको मन्त्रालयले जनाएको छ। खबरमा अब खेल खबर। खेल खबरमा भेन्ट्रस 40 क्लबले कर्पोरेट क्रिकेट लीग सीसीएल सिजन 3 आगामी भदौ 18 गतेदेखि 21 गतेसम्म आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिता बुढा निलकण्ठ स्थित रोयल स्पोर्टर्स पार्क सुनी खेलमा सञ्चालन हुनेछ। आयोजकले आज पत्रकार सम्मेलन मार्फत प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कर्पोरेट टोली सहभागी हुने जानकारी गराएको हो। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिनेछ र सेना सिंगल राउण्ड रोबिन लीग पछि प्रत्येक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा अन्तिम 8मा प्रवेश गर्नेछ। 4 दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल 47 खेल खेलाइने आयोजकले जनाएको छ। यसअघि भेन्ट्रस फोटरो क्लबले कर्पोरेट क्रिकेट लीगका 2 संस्करणका सफलतापूर्वक सम्पन्न पनि गरिसकेको छ। प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवस्थित निष्पक्ष र उच्च स्तरीय ढंगले सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको पनि जनाएको छ। साथै सर्वोत्कृष्ट खेलाड़ी, उदयमान खेलाड़ी, उत्कृष्ट ब्याटर, उत्कृष्ट फिडर, उत्कृष्ट विकेट किपर लगायत विभिन्न विधाका उत्कृष्ट खेलाड़ीलाई सम्मान गरिने पनि जनाएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। सरकार र हिन्दू प्रतिनिधि बीच 19 बुधी सहमति, आन्दोलनका कार्यक्रम फिर्ता, देश र कांग्रेस जोड्ने अभियानको घोषणा, साउन 20 गते राष्ट्रिय भेला हुने। नेपाली भूमि सुस्ताभित्र पसेर भारतीय एचएसबीले अस्थायी बाँध भत्कायो, स्थानीय संघ विवाद, भारतबाट बढ़ेर आयो संचालक समितिको बैठक नबस्दा इन्धनको मूल्य समायोजन गर्न निगमलाई सकस। 11 किलो गाँजा सहित 3 जना भारतीय नागरिक पक्राउ, पेरूमा पर्यटक बोकिएको विमान दुर्घटना हुँदा 13 जनाको मृत्यु। कर्पोरेट क्रिकेट लीग सिजन 3 को भदौ 18 गतेदेखि शुरू हुने, 20 टोलीको सहभागिता रहने। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 को समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुष सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: Avenue, Aroniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagat Su Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aroniko Hotel and Restaurant Private Limited. Chautara Shagat Su Gadi Nagarpalika 5 Sindhupalcho. Email hotelaroniko@gmail.com. Contact 011-620-326-960-982293. New Aroniko Hotel and Restaurant Private Limited, Chautara Shagat Su Gadi Nagarpalika 5, Sindhupalcho.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
3: हेलम्बु FM 89.6 MHz।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौं र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको वचन धर्मशास्त्र बाइबलबाट परमेश्वरको शक्तिशाली वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता परमेश्वर प्रभु येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी।

भनिकन आउनुहोस् यस प्रकारले हामी पाठ गर्नेछौ। भाइ हो, तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु कि ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई अघि बढ़ाउने काम भएको छ। यहाँसम्म कि महलका सारा गरत र सबै बाँकी कहाँ पनि मेरो कैद ख्रिस्टको निम्ति भएको हो भन्ने जाहेर भएको छ। धेरै जसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन् र परमेश्वरको वचन बिना डर बोल्नलाई छन् आँटिला भएका छन्। कसै कसैले साँच्चै डहा र सेखीले, तर अरूहरूले सद्भावले ख्रिस्टलाई प्रचार गर्दछन्। सुसमाचारको सुरक्षाको निम्ति म यहाँ छु भनी जान्नेहरूले यो काम प्रेमले गर्दछन्, तर सेखी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्ट थपिदिने विचार गरेर शुद्ध मनले होइन तर स्वार्थको भावनाले ख्रिस्टको प्रचार गर्दछन्। जे होस्, मूल कुरा यही हो, हर किसिमले चाहे बहनामा चाहे सत्यमा ख्रिस्टको प्रचार गरियोस् र यसैमा म रमाउँछु। हो, म रमाउनेछु किनकि म जान्दछु कि तिमीहरूका प्रार्थना र यीशु ख्रिस्टका आत्माको सहायताले यो मेरो छुटकाराको निम्ति हुन आउनेछ। मेरा उत्कट प्रतीक्षा र आशा यो हो कि म कदाचित लज्जित हुने छैन, तर ममा प्रशस्त साहस हुनेछ र सधैँ झै अहिले पनि मेरो शरीरमा ख्रिस्ट सम्मानित हुनुहुनेछ, चाहे मृत्युद्वारा होस् अथवा जीवनद्वारा, किनकि मेरो निम्ति जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो। यदि शरीरमा नै जिउनु हो भने मेरो निम्ति त्यो फलदायक परिश्रम हुनेछ, तर पनि मैले कुन चाहिँ चुन्नुपर्ने हो त्यो म भन्न सक्दिन। म त दोधारमा परेको छु, बरु विदा भएर ख्रिस्टको साथमा हुने इच्छा छ किनकि यो धेरै नै असल छ, तर शरीरमा रहन तिमीहरूको खातिर झन आवश्यक छ। यस कुरामा निश्चित भएर म जान्दछु कि विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म जीवित रहनेछु र तिमीहरू सबैसँग बस्नेछु। यस हेतुले कि म फेरि तिमीहरू कहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रिस्ट यीशुमा गर्व गर्ने प्रशस्त कारण होस्। केवल तिमीहरूका जीवनको चाल ख्रिस्टको सुसमाचारको योग्य होस्। म चाहे आएर तिमीहरूलाई देखौं चाहे अनुपस्थित रहौं, म तिमीहरूको बारेमा यही कुरा सुन्न चाहन्छु कि तिमीहरू एउटै आत्मामा दृढ बनी खड़ा भएका छौ र एउटै मनको भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूको निम्ति यो विनाशको लक्षण हो, तर तिमीहरूको निम्ति चाहिँ मुक्तिको प्रत्यक्ष लक्षण हो, जुन मुक्ति चाहिँ परमेश्वरबाट हो, किनभने ख्रिस्टको निम्ति तिमीहरूलाई यो दिइएको छ कि तिमीहरूले उहाँमाथि विश्वास गर्नु मात्र होइन तर उहाँको खातिर दुःख पनि भोग्नुपर्छ र त्यही संघर्ष जो तिमीहरूले ममा देख्छौ र देख्यौ र मसँग छ भनी अहिले सुन्दछौ त्यसैमा तिमीहरू लागेका छौ। आदरणीय श्रोता, ख्रिस्टमा जिउनुको अर्थ नै सुसमाचार प्रचार गर्नु हो। ख्रिस्ट यीशुमा जिउनु भनेको चाहिँ सुसमाचार प्रचार गर्नु भनेको हो। आज धेरैजनाले यीशु ख्रिस्टलाई विश्वास गर्छु, ख्रिस्ट यीशुमा म जिइराखेको छु भन्नेहरू अनगिन्ती हुन सक्छ, तर सुसमाचार प्रचार गर्नु भनेको चाहिँ आज्ञा पालनसँग सम्बन्धित छ। आदरणीय श्रोता, यो खण्डमा

0: पौलले विशेष गरेर यी कुराहरू अथवा निम्न कुराहरूलाई यहाँ सम्बोधन गरिएको छ। पौललाई आइपरेका कुराहरूले त सुसमाचार फैलाउन सहायता दिएका छन्। अब पौलमाथि आएको दुःख कष्ट जुन प्रकारले पौल आज जेलमा छ, यो कष्टको दिन हो। यो भनेको एउटा कैदमा राखिएको अवस्था हो र कैद भन्नासाथ एकदमै बन्धनको कुरा, मानिसको स्वतन्त्रतासँग काम गर्न नपाउनु र पूरै अरूको अधीनमा जिउनु थियो। पौलले यस्तो अवस्थामा जुन परिस्थिति जेलमा उनी बस्यो त्यो कुरा चाहिँ ले नै सुसमाचार फैलाउन झन सहायता भएको कुरा पौलले व्याख्या गर्दछन्। आफूलाई आइपरेको दुःखले आफू जुन जेलमा परिरहेको छ यसमा पर्नुको कारण चाहिँ अब सुसमाचार अझ बढी सुनाउनु थियो र सुसमाचार आफूले प्रचार नगरे पनि कैदमा परेको कारणले अरू मानिसहरूले नै पौल किन जेल पर्यो भन्ने प्रश्न गर्दा यहाँनिर थुप्रै मानिसहरूले गवाही दिएको कुरा यहाँ पाउँछ। पौल जेलमा पर्नुको कारण नै सुसमाचार प्रचार हो भन्ने कुरा दरबारका सिपाहीहरू अरू मानिसहरूलाई पनि थाहा भयो। सुसमाचार फैलाउनको निम्ति, सुसमाचार प्रचार गर्नका निम्ति पौल जेलमा परेर ख्रिस्टको निम्ति दुःख भोगेर बस्दा प्रचार प्रसार अझ बढी भएको हामी यहाँ देख्छौं। पौलको कैदको कारणले धेरै जस्तो ख्रिस्चियनहरू दरिला पनि भएका थिए। पौल जेलमा छन् भन्ने कुरो जब ख्रिस्चियनहरूले थाहा पाए, सुसमाचारको खातिर पौल जेलमा छन् भन्ने कुरा थाहा पाएपछि अझ ख्रिस्चियनहरू आफूलाई बलियो बनाउने तर्फ लागेको हामी यहाँ देख्छौं। उनीहरू अझ बलिया भए, दरिला भए, उनीहरूले डरै बिना सुसमाचार सुनाउने आँटिला हुँदै गएका थिए र अब डर हट्न थाल्यो। परमेश्वरको शक्तिमा, पवित्र आत्माको शक्तिमा जेल बसिराखेको पौललाई हेरेर मानिसहरूले चुप लाग्लन्, अझै डराउलन् र सुसमाचार प्रचार नगर्लन् भन्नको सट्टा झन झन परमेश्वरको शक्ति पाएर उनीहरू आँटिला हुँदै सुसमाचार सुनाइराखेको कुरा हामी यहाँ देख्छौं। कतिले त आरिस गरी सुसमाचार प्रचार गर्दछन् भने कतिले चाहिँ राम्रो विचारले प्रेममा प्रचार गरेका छन्। पौललाई सुसमाचार प्रचार गर्नलाई नै खटाउनु भएको कुरा सबैलाई थाहा थियो र कतिले भनौ चाहे राम्रो मनले होस् चाहे नराम्रो मनले, जसरी भए पनि ख्रिस्टकै प्रचार हुन्छ भन्ने कुरा यहाँ हामी देख्न सक्छौ। आज यो देशमा पनि कतिले यीशु ख्रिस्टलाई विश्वास गर्ने मानिसहरूले असलै गरेका छन्, उनीहरूले मुक्ति पाएको कुरा, उनीहरूले आनन्द जीवन पाएको कुरा, उनीहरू खुशी भएको कुरा सबै नै एकदमै असल तरिकाले लिएका छन् भने कतिले चाहिँ यसरी विरोध गरेका छन्, यी ख्रिस्चियनहरू नराम्रा हुन् भनेर यीशु ख्रिस्टलाई भनौँ नकारात्मक ढंगले मानिसहरूले प्रचार गरिरहेको अवस्थाबाट पनि यीशुको प्रचार अझ गहिरो रूपमा हुँदै गइराखेको हामी यहाँ पाउँछौं। आज यो देशमा पनि पौलले आफू मरे पनि बाँचे पनि सम्पूर्ण जीवनले ख्रिस्टको आदर होस् भन्ने ठूलो इच्छा र आशा गरेका छन् र पौलले आफ्नो जिन्दगीलाई बाँचुन्जेल प्रभुकै सेवा गर्छु, सुसमाचार प्रचार गर्छु, मानिसहरूलाई सत्य कुरा बताउँछु, मानिसहरूलाई उद्धार र मुक्तिको सन्देश सुनाउँछु, मानिसहरूलाई आनन्द जीवनको कुरा सुनाउँछु, प्रेमको बारेमा सुनाउँछु, परमेश्वरको प्रेमको बारेमा सुनाउँछु भनेर, न्यायको बारेमा सुनाउँछु भनेर पौलले आफूलाई आफ्नो जिन्दगीभरिलाई नै निर्णय गरेको यहाँ हामी देख्दछौ। पौलको लागि जिउनु ख्रिस्ट हो र मर्न चाहिँ लाभ हो भनेका छन्। जिउनु के हो? एउटा व्यक्ति आज क्रिश्चियन भएर जिउने व्यक्तिहरूले कुन अर्थमा जिउँछन् यो संसारमा? किनभने यीशुलाई विश्वास गर्ने प्रत्येक मानिसहरू स्वर्गीय नागरिक हक पाएका हुन्छन्। उनीहरू स्वर्गका नागरिक हक भएका हुन्छन् र उनीहरूले आनन्द जीवनको भागीदार भएका हुन्छन्। जसरी यीशु ख्रीष्ट मरेर तेस्रो दिनमा जीवित हुनुभयो, ऋतु चिहान भयो, प्रत्येक क्रिश्चियनहरूको आशा चाहिँ ऋतु चिहानमाथि छ। त्यसैले चाहे बाँचौं चाहे मरौं, यीशु ख्रीष्टकै निम्ति जिउने निर्णय हरेकले गर्न सक्छ। पावलको लागि जिउनु ख्रीष्ट हो भने मर्नु चाहिँ लाभ हो भने चाहिँ आज प्रत्येक क्रिश्चियनहरूले आफूलाई जिउनु ख्रीष्ट हो भन्ने कुरा जान्नु आवश्यक छ र मर्नु चाहिँ लाभ हो भनेका छन्। मर्न साथ एउटा व्यक्ति परमेश्वरको राज्यमा हकदारी भएर अनन्त जीवनमा उनीहरू प्रवेश गर्छन् र कहिले पनि नमर्ने आनन्द जीवनमा प्रवेश गर्छन्। र अर्को कुरा चाहिँ मानिसहरूले यीशुलाई विश्वास गरेको कारणले उनीहरू आनन्द जीवन पाएर सुरक्षित रहेका हुन्छन्। पावललाई यो संसार छोडेर ख्रीष्टसँग रहन पनि ठूलो इच्छा छ, जुन चाहिँ चाहिन्छ एकदमै, जुन चाहिँ एकदमै राम्रो कुरा हो। र मानिसहरू यो संसारमा रहँदाखेरि बस्दाखेरि भन्दा पनि मरेर यीशु ख्रीष्ट कहाँ जानु चाहिँ अझ असल हो भनेर पावलले पवित्र आत्माद्वारा प्रेरणा भएर लेखिएको यो धर्मशास्त्र परमेश्वरको वचन हो। त्यसकारणले मर्नु चाहिँ लाभ हो भनेका छन्। यो संसारमा जिउने हो भने यीशु ख्रीष्ट सँगसँगै यीशु ख्रीष्टले जसरी दुःख पाउनुभयो त्यसरी नै दुःखमा जिउँदाखेरि उसले इनाम पनि ठूलो पाउनेछ। विश्वासीहरूलाई उन्नति गराउन र उनीहरूको आनन्द अझ बढाउन म बाँच्नेछु भनेका छन्। बाँच्नु भनेको चाहिँ सुसमाचार प्रचार गर्नका लागि बाँच्नु हो। अझ मानिसहरूलाई प्रभु यीशु ख्रीष्टको बारेमा सुनेर उद्धार र मुक्तिको बारेमा उनीहरूलाई प्रचार गर्नु हो, त्यसको लागि जिउनु हो। त्यसकारण पावलले यसमा आफूलाई स्पष्ट रूपमा यो कुराहरू बताएको हामी थाहा पाउँछौ। पावलको कारणले विश्वासीहरूले ख्रीष्ट यीशुको अझ बढी जय जयकार गर्न सक्नेछ भनेका छन्। पावल आफू जेलखानामा बसिराखेको अवस्था र अझै बाँकी काम, प्रभुको काम गरिरहेको अवस्था, गर्नलाई बाँकी रहेको अवस्था, र उनीहरू पावलको यो जीवनलाई देखेर उनीहरूले यीशु ख्रीष्टलाई अझ बढी प्रशंसा जय जयकार गर्न सक्छन् भनिएको छ। ख्रीष्टको सुसमाचारलाई सुहाउने तिमीहरूको चालचलन होस् भनेका छन्। हरेक क्रिश्चियनहरू, हरेक प्रभुको छोराछोरीहरू जिउँदाखेरि यीशु जस्तै भएर जिउनु आवश्यक छ। यीशु जस्तै भएर जिउँदाखेरि आफ्नो चालचलन सबै सुसमाचार अनुसार जिउनुपर्छ भनेको। यीशु ख्रीष्ट अथवा उद्धार र मुक्ति पाएका मानिसहरू, स्वर्गीय नागरिक हक पाएका मानिसहरू जस्तै भएर जिउनु आवश्यक छ। सधैँ आँटिला हुनुपर्नेछ र विरोधीहरूलाई हराउने काम पनि गर्नुपर्ने हुन्छ। यीशु ख्रीष्टको सुसमाचारलाई प्रचार गर्न नदिने, अवरोधहरू खडा गर्ने ती सबै तत्त्वहरू, सबै कुराहरू जो विरोधमा पर्दछ, सुसमाचारको विरोधमा आउँदछ, तिनीहरूलाई तल झार्नका निम्ति, तिनीहरूलाई हराउनका निम्ति एउटा आँटिलो भएर जिउनु पनि पर्छ, सुसमाचार अनुसार जिउनु पर्छ र मानिसहरूलाई बताउनु पनि पर्छ। यसरी लेखकले यो खण्डमा जिउनु ख्रीष्ट हो र मर्न चाहिँ लाभ हो भनेका छन्। जिउनु भनेको सुसमाचारको प्रचार गर्नलाई हो भनेका छन् भने मरेर ख्रीष्टसँग रहने कुरा झन असल कुरा हो भनेका छन्। सुसमाचार प्रचार गर्नु र सुसमाचार प्रचार गर्नलाई रोक लगाउने व्यक्तिहरूमाथि विजय भएर जिउनु नै ख्रीष्टमा जिउनु भनेका छन्। आदरणीय श्रोता, यीशु ख्रिस्टमा जिउनुको अर्थ चाहिँ सुसमाचार प्रचार गर्नु हो। यदि यहाँहरू यो संसारमा जिइराख्नु भएको छ, बाँचिराख्नु भएको छ, त्यसको अर्थ के हो त? बाँच्नुको अर्थ के हो भन्दाखेरि प्रत्येक ख्रिस्टियनले आफू बाँच्नुको कारण भनेकै सुसमाचार मानिसहरूलाई सुनाउनु नै हो। आफ्नो जीवनमा पहिला व्यवहारमा लगाउने, आफूले अनुभव गर्ने शक्तिको, क्रुसको शक्तिको अनुभव गर्ने, अथवा येशु ख्रिस्टको सबै जीवनीलाई अनुभव गर्ने र त्यसपछि अरूलाई सुनाउने, आफू जिउनु ख्रिस्टमा र अरूलाई सुसमाचार प्रचार गर्नु, यही कुरा नै आज हामी प्रत्येक ख्रिस्टियनहरूको लागि यो महत्वपूर्ण पक्ष हो। आदरणीय श्रोता, यहाँहरूले अझै येशु ख्रिस्टलाई विश्वास गर्नुभएको छैन, येशु ख्रिस्टको बारेमा बुझ्नुभएको छैन, अझै पनि उद्धार र मुक्तिको बारेमा बुझ्नुभएको छैन भने आज तपाईँले सुन्नुभएको यो प्रवचनलाई सुनेर तपाईँले बाइबल धर्मशास्त्रलाई पाठ गरेर एउटा मुक्ति येशु ख्रिस्टबाट मात्रै आउँछ र सुसमाचार भनेकै मुक्तिदाता येशु ख्रिस्टद्वारा मानिसहरूले आनन्द जीवन पाउनु। यदि यहाँहरूले आजसम्म येशूलाई विश्वास गर्नुभएको छैन र आनन्द जीवनको भागीदार हुनुभएको छैन, धार्मिकता अझै प्राप्त गर्नुभएको छैन भने येशूलाई विश्वास गर्नुहोस् र उद्धार र मुक्ति प्राप्त गर्नुहोस् भनिकन अनुरोध गर्न चाहन्छु। जतिजनाले येशूलाई विश्वास गर्नुभएको छ, यहाँहरूले सुसमाचार अनुसार जिउनुपर्छ, जिउनुहोस् र अरूहरूलाई सुसमाचार सुनाउने काम गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजलाई यति भन्दै यो प्रवचन सेवाबाट बिदा लिन चाहन्छु। परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: रेडियो कार्यक्रम जीवनको वचन।
2: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: Helen Blue FM 89.9.
1: हे राम्री बहिनी केही छैन खोटी गाउँ डुलाउँछौँ दिनको एकचोटि. हे निको हुन्छन् दुई थाल भात खिचेसी केही ढुङ्गाले टाउको.

0: गोइले पनि यसकै कान मन पारो
1: गोइले खायो त सर्लकै ज्यान खान्छ के रे, कान खाना त अर्कै चिज दिनुपर्छ के।
0: ए झुटो बोल्छौ तिमी, के भएको दाईको कान त माछाले खाएको के को खान्छ मेरो कान माछाले, सानै छँदा चाड्दै

0: गोइले खाए त सर्लकै ज्यान खान्छ के रे, कान खाना त अर्कै चिज दिनुपर्छ के।
1: ए झुटो बोल्छौ तिमी, के भएको दाइको काम त माछाले खाएको।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन। टोक्न नदिनुलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने।
1: र ताभ च्याम्पियनशीप लीग भलिबल महिला तर्फको प्रतियोगिता कार्तिक दोस्रो सातामा नेपालमा हुने। कर्पोरेट क्रिकेट लीग सीजन 3 भदौ तेस्रो साता काठमाण्डुमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: विपद जोखिम न्यूनीकरणका प्रयास भइरहे पनि पछिल्ला 4 महिनामा विपदका घटना बढ़नु गम्भीर चिन्ताको विषय हो। सावधानी र पूर्व सूचना मात्र पर्याप्त नभई जोखिमको मूल कारण पहिचान गरी रोकथाममा जोड़ दिनुपर्छ। बाढ़ी, पहिरो, डुबान तथा आगलागीको जोखिमयुक्त क्षेत्रको नियमित पहिचान र निगरानी आवश्यक रहेको छ। स्थानीय तहले विपद पूर्व तयारी, उद्धार र राहतका संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्छ। विपद भएपछि राहत भन्दा विपद हुन नदिन पूर्व तयारी र दिगो रोकथामलाई राज्यको प्राथमिकता बनाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
3: मध्य प्रदेशका विभिन्न जिल्लामा जारी कर्फ्यू हटाइएसँगै जनजीवन सामान्य बन्दै गएको छ। सुनसरी, राजबिरा, सिराहा, जनकपुर, सुनसरीको देवानगंज, तीन कप्तानगंजमा भएको घटनापछि जारी कर्फ्यू हटाइएको छ। सुनसरी र धनुषामा कर्फ्यू हटाएर निषेधाज्ञा लगाएको छ। कप्तानगंजमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव घटनाको 5 दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेसँगै जनजीवन सामान्य बन्दै गएको हो। सरकारसँग सहमति गरेर शुक्रबार राति मृतकको अन्त्येष्टि गरिएपछि जनजीवन सामान्य बन्दै गएको छ। यद्यपि एक सातादेखि गाउँमा फैलिएको त्रास, अविश्वास र तनाव भने अझै पूर्ण रूपमा हट्न नसकेको स्थानीयको भनाइ छ। सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाको अवस्थामा सामान्य हुँदै गएको बताउनुभयो। सीआईएनसँग कुरा गर्दै पौडेलले भन्नुभयो,
4: प्लानको त हिजै हामीले विथड्र गरिसक्यौँ कर्फ्यू भने। गुलबजारको कर्फ्यू पनि आज दिउँसो बिहान 10 बजेदेखि अहिले साँझ 7 बजेसम्मको लागि विथड्र गरिदिएको थियो। अब हामी पुरा विथड्र गर्ने अवस्थामा छौँ। भर्खर मात्रै जिल्ला सुरक्षा समितिको बैठक बसेर छलफल गरेका छौँ हामीले। त्यसले गर्दाखेरि अब सामान्य अवस्थातिर जाँदैछ। जुन क्षति भयो त्यो क्षति भएका व्यक्तिहरू चाहिँ हाम्रो के हुने भन्ने क्वेसन चाहिँ आइराखेको छ। अब क्षतिको वास्तविक मूल्याङ्कन गर्न अब बल्ल प्रहरी टोली त्यो ठाउँमा गएर निवेदनहरूबाट निवेदन आएपछि त्यसको मुचुल्का गर्ने काम गर्छौं।
3: सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बुधबार साई नगरपालिकाका जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरिएको छ। सर्वसाधारणमा त्रास बढ़ेपछि अहिले पनि स्थानीय तहले अवस्था सामान्य राख्न छलफल परामर्श अघि बढ़ाएको छ। स्थानीय जनप्रतिनिधि, समुदायका अगुवाहरू लगायत सबैसँग नियमित छलफल भइरहेको देवानगंज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले सीआईएनसँग बताउनुभयो।
5: भन्नु पर्यो त्यस्तो अवस्था छ हाम्रो देवानन्दको, उहाँको अवस्था कति बेला हजुरको अब को साथीहरू नबुझेर पोस्ट गरिदिन्छ मृत्यु भइसक्यो भनेर तुरन्तै आतंकित भइहाल्छ। त्यस कारण जुन छ अहिले पनि सेन्सिटिभै छ त्यो देवानन्द।

0: बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको सीआईएनलाई बताउनुभयो।
1: यो नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा श्रावण 24 गते 1 बजीदेखि बैठक प्रारम्भ हुनेछ। यो बैठकमा असमसायिक विषयवस्तुहरू हुन्छ। हामीसँग यो नेपाली कंग्रेस सदस्यता स्थितिका कुरा छन्। अनि त्यसपछि हामीले चाहिँ अब 15 महाधिवेशनको लागि वडा अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। हामीले चाहिँ नेपाली कंग्रेसको 15 महाधिवेशनलाई क्रियाशील सदस्यता सूचित गरेर निर्वाचनसँग बुझाउनु छ। यिनै विषयहरूभित्र छलफल र निर्णय हुनुहुन्छ।
0: बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुने भएको छ। इतर समूहले साउन 29 देखि 31 गतेसम्म राष्ट्रिय भेला बोलाएको छ। भेलाको संयोजक पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई संयोजक तोकिएको छ। संस्थापनले असोज 16 गतेदेखि 19 गतेसम्म 15 महाधिवेशन हुने मिति घोषणा गरेको छ। बैठकमा आगामी महाधिवेशनको सुनिश्चितता र कार्यतालिका क्रियाशील सदस्यता नवीकरण र अत्यावधिक गर्ने समय सीमा विधानमा बाधा अटकाउ फुकाउने वा विधानकै अक्षरांश पालना गर्ने भन्ने विवाद कायमै छ। चार महिनामा देशभर सर्पदंशका 716 वटा घटनाबाट 54 जनाको मृत्यु भएको छ। 668 जना घाइते भएका छन्। आज मात्रै सर्पदंशबाट 1 जनाको मृत्यु भएको छ। 20 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरिएको तथ्याङ्कमा चार महिनामा सबैभन्दा धेरै सर्पदंशका घटनाहरू भएका छन्। यो अवधिमा देशका विभिन्न स्तरमा भएका विपदका घटनाबाट 196 जनाको मृत्यु भएको र 4 जना अझै बेपत्ता रहेको प्राधिकरण प्रवक्ता शान्ति महतले सीआईएनलाई बताउनुभयो।
2: चार महिनामा अब मृत्यु समग्र त्यति सबै विपदबाट मृत्यु हुनेको कुरा हेर्दाखेरि डेटा हेर्दाखेरि 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्पदंशबाट 54 जनाको मृत्यु भएको छ भने अब घाइतेकै कुरा गर्दाखेरि पनि 1500 घाइतेमा चाहिँ 600 भन्दा बढी चाहिँ सर्पदंशबाट घाइते हुनुभएको देखिया छ। एक किसिमले हेर्दाखेरि चाहिँ सर्पदंश चाहिँ अलिकति भयावह अवस्था नै देखिन्छ मृत्यु हुनेको केसमा र घाइतेको अवस्थामा। अब यसको मुख्य कारणहरूमा चाहिँ अब पहिला पनि सर्पदंशबाट मृत्यु त पहिला नै हुने थियो, तर हामीले चाहिँ रेकर्डको हिसाबले चाहिँ अहिले चाहिँ अब बढी अभिलेखीकरणलाई जोड दिएका छौँ र एक्ज्याक्ट अहिले चाहिँ हाम्रो राष्ट्रिय प्रणालीमा चाहिँ त्यो रेकर्ड हुने गरा भएर पनि देखेको छ भने
0: यस अवधिमा 4053 वटा विपदका घटना दर्ता भएका छन्। जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25, लेक लागेर 22, पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको मृत्यु भएको छ। अत्यावधिक वर्षा, ढुंगा पल्टिएर वन डढ़ेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाको मृत्यु भएको छ। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 वटा विपदका घटना भएका छन्। यसैबीच देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज राति वर्षाको गतिविधि अझ बढ़ने अनुमान गरिएको छ। आज राति भने कोशी, बागमती, गण्डकी, मधेश तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदको भनाई छ। यसले नदी खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। भोलि सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरी निर्माणधीन अस्थायी बाँध भत्काएको आरोप लगाएपछि विवाद भएको छ। सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रविन्द्र जैसवालले भारतीय पक्ष आइए र उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जानकारी दिनुभयो। स्थानीयवासीले वर्षैयामा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण शुरू गरेको र आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको सेवाले जानकारी दिनुभयो। उहाँका अनुसार भारतीय पक्षले शुरूदेखि नै बाँध निर्माणको काम गर्न नदिएको 132 मिटर क्षेत्रमा नेपाली पक्षले सहमति अनुसार वर्षाको भेल रोक्न माटो राखेको थियो, तर आइतबार भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोशाक र हतियारसहित नेपाली भूमिमा प्रवेश गरेपछि विवाद भएको उहाँको भनाइ छ। साझा खबरमा अब खेल खबर। काबा च्याम्पियनशीप लीग भलिबल महिला नेपालमै हुने भएको छ। प्रतियोगिता आगामी कार्तिक 15 देखि 21 गतेसम्म नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले काबा च्याम्पियनशीप लीग आयोजना गर्ने

0: गरेको हो। संघको आसन्न 13 चुनावी साधारण सभालाई लक्षित गर्दै आगामी असोज 15 गतेदेखि देशका सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय समेत गरेको छ। यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन सातवटै प्रदेशमा केन्द्रीय प्रतिनिधि संयोजकहरूको चयन गरिएको छ। कमर्सियल क्रिकेट लीग एसएससीएल सिजन 3 आगामी भदौ 18 देखि 21 गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता बुढानीलकण्ठमा रहेको रियल स्पोर्ट्स पार्क चुनी खेलमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कर्पोरेट टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिनेछ। सिंगल राउण्ड रोबिन लीग पछि हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनल अन्तिम 8 प्रवेश गर्नेछन्।
1: सन्तोषी राहुल बाँकेको नरायणपुर गाउँपालिकाले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिँदै
2: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
3: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ, धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो।
1: धर्म फरक तर मन एउटै रिपोर्ट सँगै बालबालिकालाई डेंगीबाट जोगाउने उपाय सहितको सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाउ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
6: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
5: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
7: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सुनसरी लगायत तराई मधेसका केही जिल्लामा साम्प्रदायिक सद्भाव बिग्रिने गरी तनाव देखियो। यसबीचमा भएका घटनामा परि 3 जनाले ज्यान गुमाए भने स्थितिलाई साम्य पार्न प्रधानमन्त्री मन्त्री सांसददेखि सरकारवाला सबै सक्रिय भएका छन्। बाँकेको नरेनापुर गाउँपालिकाले भने धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिन फरक शैलीमा कार्यक्रम सञ्चालन गरेको छ।
9: बाँकेको नरेनापुर गाउँपालिका स्थित धार्मिक स्थल सन्तानेश्वर पुगेका पैदल तीर्थयात्रीहरूको स्वागत गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाहले रूद्राक्षको माला र खाँदा ओढाएर गर्नुभयो। मुस्लिम समुदायका जनप्रतिनिधिले हिन्दू परम्परा अनुसार तीर्थयात्रीको स्वागत गरेको दृश्यले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नका लागि फरक तर सकारात्मक सन्देश दिएको धेरैको बुझाइ छ।
2: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
3: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ, धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो। हिन्दू धर्मप्रति सद्भाव राख्दै यहाँको पर्यटन विकासको लागि जुन आयोजना गर्नुभयो त्यो एकदमै ब्युटी एकदमै सकारात्मक कुरा हो।
10: विभिन्न समुदायमा अहिले द्वन्द भइरहेको स्थितिमा यहाँ कुनै पनि जातीय धार्मिक विषयहरू हुँदैन, यहाँ सबै किसिमका व्यक्तिहरू सहभागी हुनुहुन्छ। मुस्लिम युवाहरू पनि सँगै जान्छन्। इभन त्यहाँ भोज भण्डाराहरू गर्ने ठाउँ व्यवस्थापकीय टिम नै मुस्लिम टिम छ। त्यस कारण यहाँ त्यस्तो कुनै असहिष्णु विवाद वा त्यस्तो धार्मिक द्वन्दहरूको स्थिति छैन।
9: गाउँपालिकाका अध्यक्ष शाह मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ। पूर्वी तराईमा केही तनाव देखिएपछि धर्मका नाममा समाज विभाजित हुनु हुँदैन भन्ने उहाँको सन्देश छ।
11: घटना भएछ, यो एकदम दुःखद घटना हो, यो नहुने पर्ने काम भएछ। नरेनापुरको इतिहास हेर्नु तपाईँ, 9 साल अगाडि मेरो चुनावको अगाडि जुन भए थियो, लेकिन मैले यति माया दिएँ समाजले कि आज सबै सँगैसँगै हिँड्छ, सबै त्यौहार सँगै मनाउने, केही समस्या छैन यहाँ।
9: सन्तानेश्वर क्षेत्रमा पुगेका करिब 200 बढी भक्तजनलाई गाउँपालिकाका अध्यक्ष इस्तियाकले स्वागत गर्नुभयो। अधिवक्ता बसन्त गौतम नरेनापुरको उदाहरण देशका अन्य स्थानले पनि सिक्नुपर्ने बताउनुहुन्छ।
3: यो चाहिँ सिको गर्नुपर्ने, अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमुनाको रूपमा लिएर चाहिँ अरूले पनि सिको गर्नुपर्ने कुरा भएको छ, एकदमै राम्रो छ, यसले चाहिँ सकारात्मक सन्देश जान्छ।
9: त्यसो त बाँकेमा मुस्लिम समुदाय र हिन्दू समुदायले मनाउने परम्परागत पर्व तथा सुख दुःखमा दुवै धर्मावलम्बीका व्यक्ति को सहभागिता हुने गरेको छ र यो क्रम बढ्दै गएको छ। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना,
12: जातको रूपले फरक होला तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यस कारणले यो साम्प्रदायिक सद्भाव चाहिँ भड्किन हुन्न। हामी सबै नेपाली हौ र हामी सबै चाहिँ ऊ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन भड्काउन खोजेको छ यो असाध्यै चाहिँ विडम्बना हो।
9: बाँकेमा सद्भाव नबिथोलियोस् भन्नका लागि सरकारवालाहरूको बैठक बस्यो र सद्भाव र्याली पनि निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ।
13: छानबिन समिति नेपाल सरकारले गठन गरिसकेको छ र घाइतेहरूको सरकारको तर्फबाट निशुल्क स्वास्थ्य उपचार र पूर्ण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्ने यही नै हो आजको कार्यक्रम।
9: धार्मिक आस्था फरक हुन सक्छ तर सामाजिक एकता र मानवीय सम्बन्ध सबैभन्दा माथि हुने सन्देश बाँकेले दिँदै आएको छ। वर्तमान परिस्थितिमा पनि विगतदेखिका पहल र सकारात्मक प्रयासले शान्ति, सद्भाव र सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँके।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खामा डेंगी संक्रमणको जोखिम उच्च, बाल बालिकाका लागि कति घातक?
14: अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने, त्यसको लागि चाहिँ जालीहरू लगाउने होइन, त्यो एउटा भयो, अथवा मस्किटो रिपेलेन्ट्सहरू त्यो धुपहरू युज गर्ने एउटा भयो। अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ, फुल ड्रेस लगाएर हात खुट्टा सबै कभर गरेर निस्किने, ताकि
1: डेंगी संक्रमणबाट जोगिन अपनाउने पर्ने उपाय के होला? बाल बालिकाको प्रश्नमा विज्ञको जवाब। संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
17: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
18: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ। आज हामी हाम्रो पालोको 313 खण्डमा छौं। बर्खामा डेंगीको संक्रमण तीव्र हुने गरेको छ, डेंगीबाट बालबालिका पनि प्रभावित हुने गरेका छन्। यस्तो अवस्थामा कसरी बस्ने? आज हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँग कुराकानी गरेका छौं।
19: नमस्कार, मेरो नाम अनुज। बालबालिकालाई डेंगू हुन सक्ने जोखिम कति हुन्छ? ठुलो मान्छेलाई जस्तै हामीलाई पनि डेङ्गु हुन सक्छ।
14: डेङ्गु जोखिम चाहिँ बालबालिकाहरू स्पेसली एक वर्षभन्दा कमको बच्चाहरूलाई अझ बढी हुन्छ, र अरू जोखिम भनेको चाहिँ वृद्ध वृद्धहरू, प्रेग्नेन्सी अथवा सुत्केरी महिलाहरू, र अर्को चाहिँ दीर्घ रोगीहरू, अब डायबिटिस, हाइपरटेन्सन अथवा अरू विभिन्न लिभर किडनी सम्बन्धीको प्रब्लम्स भएको मान्छेहरू बढी जोखिम हुन्छ। तर जोखिम चाहिँ सबैलाई हुन्छ। अब बच्ने तरिका पनि उस्तै उस्तै नै हो, जस्तो कि बालबालिकाहरूले बच्नलाई पनि उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन। टोक्न नदिनुलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने, अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने, त्यसको लागि चाहिँ जालीहरू लगाउने, होइन, त्यो एउटा भयो, अथवा मस्किटो रिपेलेन्ट्सहरू, त्यो धुपहरू युज गर्ने एउटा भयो। अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ, फुल ड्रेस लगाएर हात खुट्टा सबै कभर गरेर निस्किने, ताकि त्यो मस्किटोले आफूले नटोकोस्, र जुन जुन हात खुट्टाहरू चाहिँ एक्सपोज भएको हुन्छ घाँटीतिर, त्यसमा चाहिँ मस्किटो रिपेलेन्ट क्रिमहरू लगाउनु।
20: नमस्ते, मेरो नाम नम्रता हो। हामीलाई डेङ्गी भयो भने कस्तो कस्तो लक्षण देखा पर्छ डाक्टर साहब?
14: हस्, प्रश्नलाई धेरै धन्यवाद। अब डेङ्गी एउटा भाइरल डिजिज हो, र अरू भाइरल डिजिज जस्तै यसमा चाहिँ ज्वरो आउँछ, जुन अरूमा देखिन्छ। यसमा डेङ्गीमा के देखिन्छ भन्ने कुरा म भन्न चाहन्छु। सुरुमा तपाईँलाई ज्वरो आउँछ, ज्वरो चाहिँ एकदमै हाई ग्रेड पनि आउन सक्छ, 102-3 ज्वरो आउन सक्छ, र ज्वरो आउँदाखेरि चाहिँ तपाईँको टाउको दुख्ने, जिउ दुख्ने हुन्छ, र डेङ्गीमा चाहिँ डेङ्गीलाई अर्को नामबाट चाहिँ यसलाई ब्रेक बोन डिजिज पनि भन्छ। भन्नुपर्दा चाहिँ तपाईँको ढाड एकदमै दुख्छ र टाउको एकदमै दुख्छ, र टाउको पनि तपाईँको आँखाको पछाडिपट्टि अथवा आँखाको गेडाहरू चाहिँ एकदमै दुख्छ। त्यो एउटा ढाड एकदमै दुख्नु, जिउ एकदमै दुख्नु, टाउको एकदमै दुख्नु, त्यो चाहिँ अरू रोगमा देखिन्छ, डेङ्गीमा अझ बढी देखिन्छ। र त्यो बाहेक चाहिँ तपाईँलाई एकदमै शरीरमा फुर्ती नभएको जस्तो फिल हुन्छ। धेरै जस्तो मान्छेमा चाहिँ यो हुन्छ, र ज्वरो आएको दुई तिन दिनपछि चाहिँ यो शरीरमा चाहिँ विभिन्न फोकाहरू, रातो रातो डाबर फोकाहरू जस्तो आउँछ। अब फोका भन्दा पनि कलर चेन्ज हुन्छ, रातो रातो कलर चेन्ज हुन्छ, त्यस्तो खालको ऱ्यासहरू देख्यो भने डेङ्गीको सिम्टम्सहरू हुनसक्छ। तर यति भन्दै गर्दाखेरि यो सिम्टम्सहरू फेरि स्क्रब टाइफसमा पनि देखिन्छ, अनि कोभिडमा पनि पहिला देखिएकै हो, र अरू भाइरल डिजहरूमा पनि देख्न सक्छ। र धेरै जस्तो मान्छेमा यति मात्र हुन्छ भने कति कति मान्छेलाई चाहिँ डेङ्गीको अरू कम्प्लिकेसन्स पनि हुनसक्छ। कम्प्लिकेसन्स भएअनुसार चाहिँ कतिपय मान्छेको चाहिँ लिभरमा प्रब्लम आउन सक्छ, कसैको चाहिँ ब्लड बोन म्यारोमा प्रब्लम आउन सक्छ, अथवा कसैलाई मेनिन्जाइटिस, होइन, त्यो अथवा निमोनिया पनि हुनसक्छ। त्यो त अब सबैलाई हुँदैन, कसै कसैलाई हुन्छ। अब आम मानिसमा जान्नुपर्ने कुरा चाहिँ के छ भने चाहिँ हजुरको यो सिम्टम्सहरू आएपछि लगभग एक हप्तामा तपाईँको ज्वरो कम हुन थाल्छ र तपाईँलाई ठिक भएको अनुभूति हुन्छ। धेरै जस्तो मान्छेले त्यहीँ ठिक पनि हुँदै जान्छ, तर सर्टेन मान्छेहरूलाई चाहिँ जुन बेला ज्वरो घट्न थाल्छ त्यो बेला कम्प्लिकेसन्स आउँछ। र प्रब्लम के छ भने मान्छे ज्वरो आएपछि मलाई ठिक भयो भन्न थाल्छ, र त्यही बेला चाहिँ कम्प्लिकेसन हुने मान्छेको चाहिँ प्राणघात कम्प्लिकेसन्सहरू त्यो बेला सुरु हुन्छ। ठ्याक्कै एक हप्तामा ज्वरो घट्न थालेपछि कम्प्लिकेसन्स हुने मान्छेहरूको चाहिँ अब कम्प्लिकेसन देखिन्छ। कम्प्लिकेसनको अर्ली साइन्स भनेको चाहिँ तपाईँको पेट दुख्न थाल्छ। तपाईँको पेट कहिले नदुख्ने मान्छेलाई पेट दुख्न थालेको छ, अथवा पहिला पेट दुखिराख्ने मान्छेलाई नयाँ खालको अथवा अझ सिभियर पेट दुख्न थालेछ भने त्यो डेङ्गुको प्राणघात कम्प्लिकेसन हुनसक्छ। तपाईँले तुरन्त ब्लड टेस्ट गर्नु।
20: नमस्कार डाक्टर साहब, मेरो नाम श्रेया, मेरो घर लम्जुङ हो। एकपटक डेङ्गी भएको मान्छेलाई फेरि हुने सम्भावना कति हुन्छ डाक्टर साहब?
14: एउटै सिजनमा पनि मान्छेलाई पटक पटक डेङ्गी हुनसक्छ, अथवा यो सिजनमा डेङ्गी भयो भने अर्को सिजन पनि हुनसक्छ। र अर्को एउटा मान्यता कुरा के पनि थियो भने चाहिँ एकपल्ट डेङ्गी भयो भने अर्कोपल्ट डेङ्गी हुँदाखेरि अथवा तेस्रोपल्ट डेङ्गी हुँदाखेरि अझ सिभियर हुन्छ भन्ने मान्यता पनि छ। पछिल्लो लिटरेचर साइन्टिफिक रिभ्यू अनुसार चाहिँ त्यसमा अलिकति कन्ट्रोभर्सियल भएको छ, तर हामीले मुख्यतया त्यसमा पनि सतर्क हुनुपर्छ। त्यसै कारणले तपाईँलाई एकपल्ट डेङ्गी भयो भनेर अर्कोपल्ट डेङ्गी हुँदै हुँदैन भन्ने चाहिँ त्यो गलत कुरा हो, फेरि पनि हुनसक्छ। मैले कारणहरू स्पष्ट पारे।
20: नमस्कार डाक्टर साहब, मेरो नाम सरस्वती। डेङ्गी भएको बिरामीको उपचार कसरी हुन्छ, यसका लागि दबाई छ कि छैन?
14: हस्, डेङ्गीको चाहिँ खास चाहिँ यसको उपचार अथवा एन्टिभाइरल औषधि अहिलेसम्म अप्रुभ छैन। अहिले हामीले डेङ्गीमा प्रयोग गर्ने भनेको चाहिँ अब ज्वरो आयो भने ज्वरोको औषधि प्रयोग गर्ने, अनि त्यसले दुखाइ पनि कम गर्छ, होइन, अनि त्यसपछि प्रशस्त पौष्टिक खानेकुराहरू खाने, प्रशस्त पानी पिउने, यसलाई चाहिँ सपोर्टिभ मेजर्सहरू भन्छ। र ब्लिडिङ हुनु थाल्यो भने ब्लड ट्रान्सफ्युजन अथवा प्लेटलेट ट्रान्सफ्युजन के गर्नुपर्ने त्यही अनुसार चाहिँ गर्ने, ब्लड प्रेसर घट्यो भने त्यही अनुसार ट्रिटमेन्ट गर्ने। भन्नुको अर्थ डेङ्गीको एन्टिभाइरल छैन, तर सपोर्टिभ मेजर्सहरू हामीले गर्न सक्छौँ, त्यही नै गर्ने हो। तपाईँले एज अ पेसेन्ट चाहिँ तपाईँले घरमा चाहिँ डायनसिस भएपछि तपाईँले आफ्नो सिम्टम्सहरू वाच गर्नु पर्यो, अनि प्रशस्त पौष्टिक खानेकुराहरू खानु पर्यो, पानी प्रशस्त पिउनु पर्यो, र गर्ने नहुने भनेको चाहिँ युजली तपाईँको चाहिँ दुखाएको चाहिँ सिटामोल खाँदा ठिकै हुन्छ, तर त्योभन्दा कडा खालको औषधिहरू जस्तो कि फ्लेक्जोन अथवा मोट्रिन भन्ने हुन्छ, त्यो खालको कडा खालको औषधिहरू चाहिँ नखाइदिनु होला, किनभने त्यसले अझ हानि गर्न सक्छ। र त्यो बाहेक चाहिँ अरू अप्रुभ नभएको मेडिसिनहरू पनि युज नगर्नु होला, होइन, किनभने त्यसले के गर्छ भन्ने कसैलाई पनि थाहा।
20: नमस्कार,
0: मेरो नाम नम्रता। डेङ्गु सार्ने लामखुट्टे छुट्टै हुन्छन् कि सबै लामखुट्टेहरूले डेङ्गु सार्न सक्छन्?
14: अब डेङ्गी सार्ने लामखुट्टे अरू लामखुट्टे जस्तो नै हो, तर लामखुट्टेको विभिन्न प्रजातिहरू हुन्छ। डेङ्गी सार्ने जुन प्रजातिको लामखुट्टे चाहिँ बिहान बेलुका बढी सक्रिय हुन्छ भन्छ, तर त्यो भन्दैमा यसले दिउँसो टोक्दै टोक्दैन अथवा राति टोक्दै टोक्दैन भन्ने हुँदैन। त्यसै कारणले चाहिँ हामी हरेक समयमा हामी सतर्क हुनुपर्छ। लामखुट्टे सबैतिर हुनसक्छ र लामखुट्टे हेर्दैमा यसले चाहिँ डेङ्गी सार्ने लामखुट्टे हो कि होइन भन्ने छुट्याउन पनि गाह्रो हुन्छ। त्यसै कारणले बिहान र बेलुका सक्रिय हुन्छ भनेको, तर यसले टोक्दै टोक्दैन अरू बेला केही पनि गर्दैन भन्ने होइन। त्यसै कारणले चाहिँ हामी हर समय चाहिँ यसबाट सतर्क हुनु पर्यो र लामखुट्टेबाट नटोक्नलाई चाहिँ त्यही अनुसारको प्रिकसन्सहरू लिनु पर्यो।
18: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
1: चार महिनामा देशभर 4,000 भन्दा बढ़ी विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ। चार महिनामै सर्पको टोकाईबाट 54 जनाको मृत्यु भएको छ भने 700 भन्दा बढ़ी घटना भएका छन्। कांग्रेसमा महाधिवेशनको रस्साकसी साउन 24 गते केन्द्रीय समितिको बैठक बस्ने भएको छ। महाधिवेशनको मुख्य एजेण्डा रहेको छ। मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य बन्दै गएको छ। धनुषामा लगाइएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हट्ने भयो। शनिबार बिहान 10 बजेदेखि जारी गरिएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हटाइने भएको जिल्ला प्रशासन कार्यालय धनुषाले आज साँझ सूचना मार्फत जानकारी गराएको हो। स्थानीय तहले भने विश्वास पुनस्थापनामा जोड़ दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन्। सुस्तामा भारतीय एसएसपीले अस्थायी बाँध भत्काएको आरोप छ। सीमा क्षेत्रमा विवाद बढ़ेको छ। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना। बर्खायामसँगै डेंगीको जोखिम पनि बढ़दै गएको छ। र काभा च्याम्पियनशीप लीग भलिबल महिला तर्फको प्रतियोगिता कार्तिक दोस्रो साता नेपालमा हुने भएको छ। कर्पोरेट क्रिकेट लीग सीजन 3 भदौ तेस्रो साता काठमाण्डुमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
21: Time check. It's 8 PM. अहिले बेलुकीको 8 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन अभिवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आई सिंह तामाङ छु भने यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ, प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ र सुब्बामा कुवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्दै पनि आइराख्नु भएको छ। यो सँगसँगै तपाईँहरूले सामाजिक सञ्जाल फेसबुक पेज अनि मोबाइल गुगल क्रोम लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो प्रोग्राम सुनिराख्नु भएको छ र सुन्दै पनि आइराख्नु भएको छ र तपाईँहरूले सामाजिक सञ्जालहरूबाट अथवा रेडियोको फ्रिक्वेन्सीबाट राम्रोसँग रेडियो सुन्न पाउनु भएको छैन अनि राम्रोसँग सुनिराख्नु भएको छैन भने तपाईँहरूले आफ्नो अनलाइनको वेबसाइटहरूबाट पनि हामीलाई सुन्न पाउनुहुनेछ अनि सुनेर साथ दिन सक्नुहुनेछ। यदि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने तपाईँहरूले सर्च गर्न सक्नुहुनेछ, आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला अनि त्यसमा तपाईँहरूले हेलम्बा एफएम 89.6 MHz यति सर्च गर्नुभयो भने तपाईँहरूले विश्वको जुनसुकै स्थानमा रहनु भए तापनि हेलम्बा एफएम सुन्न सक्नुहुनेछ, अडियो लाइभ सुन्न पाउनुहुनेछ अनि तपाईँहरूले अझ गुगल क्रोमबाट पनि हेलम्बा एफएम सुन्न पाउनुहुनेछ, त्यहाँबाट पनि हेलम्बा एफएम सुन्न सक्नुहुनेछ अनि मजाले कमेन्टहरू पनि गर्न सक्नुहुनेछ। विशेष गरी कार्यक्रम शुभरात्रि हरेक सातको छ दिन आइतबारदेखि शुक्रबारसम्म आउने गर्दछ। तपाईँहरूले हाम्रो यो प्रोग्राम शनिबारको दिनमा चाहिँ सुन्न पाउनुहुने छैन र अन्य दिनहरूमा चाहिँ रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि सुन्न पाउनुहुनेछ। यो प्रोग्राममा तपाईँहरूले आफ्ना घर परिवारजन आफन्त इष्टमित्र साथीभाइ सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। रात्रिकालीन गुड नाइट विशेषहरू तपाईँले राख्नका लागि यो कार्यक्रममा जोडिन पर्ने हुन्छ र जोडिनु पर्छ पनि है त, र यो कार्यक्रममा कल गर्नुपर्ने हुन्छ श्रोता। कल गरेर कार्यक्रममा कल गर्दै रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ है। तपाईँहरूले यति बेला जुन जुन ठाउँबाट जुन जुन माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ कार्यक्रममा सहभागिता जनाउन पाउनुहुनेछ तपाईँ जो कोही व्यक्तित्वहरू पनि, र यो रातिको समय पनि हो। धेरैजना श्रोता साथीहरूले पक्कै पनि खानपिन गरिसक्नुभयो होला, खाना खाएर मजाले सुतिसक्नुभयो होला। कतिपय श्रोताहरू चाहिँ मजाले अझै पनि खाना बनाउँदै हुनुहुन्छ होला, खाना खाँदै हुनुहुन्छ होला, खाना खाएर मजाले अब सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला। कतिपय श्रोताहरू चाहिँ अब प्रोग्राम कुन बेला आउँछ भनेर प्रोग्रामको पर्खाइमा बसिराख्नु भयो होला। कतिपय साथीहरू यति बेला नाइट ड्युटी गर्दै हुनुहुन्छ होला होइन, कतिपय साथीहरू गृह कार्य गर्दै हुनुहुन्छ होला र कतिपय साथीहरू निदाइसक्नुभयो होला। अब दिनभरिको काम साउनको बेला छ, धेरैजना श्रोता साथीहरूको गाउँ घरमा अब यति बेला कोदोको सिजन छ, अब कतिपय ठाउँहरूमा अझै पनि मकै भाज्ने कामहरू पनि शुरू भइसकेको छ होइन। अब ठाउँ अनुसार, जिल्ला अनुसार अनि पारिका अनुसारले अलिकति मौसम अनि ठाउँ अलिकति छुट्टै भएको हुनाले कतिपय ठाउँहरूमा यति बेला कोदोको रोपाई छ, कतिपय ठाउँहरूमा अझै पनि रोपाईको काम चलिरहेको छ, कतिपय ठाउँहरूमा मकै भाज्ने, कतिपय ठाउँहरूमा कोदो गोड्ने लगायतका अन्य विविध कामहरू चलिरहेको छ। यो दिनभरिको थकानलाई यथास्थानमा राखेर यति बेला मजाले आराम गर्दै हुनुहुन्छ, सुत्ने तरखरमा हुनुहुन्छ, अब खाडतिर पल्टिँदै मजाले साइडमा रेडियो अन गरेर अब चाहिँ बसिराख्नु भयो होला। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अबको एक घण्टाको अवधिभर भने हामी सँगै सह यात्रा गर्नुहोला, हामीले पनि कार्यक्रम सुनेर साथ दिनुहोला श्रोताहरू, हामी यही अनुरोध र आग्रह गर्न चाहन्छु। र यो कार्यक्रममा कल गरेर रात्रिकालीन सन्देश राख्न चाहन्छु भन्ने तपाईँहरूलाई इच्छा र चाहना छ भने यो कार्यक्रममा कल गर्नका लागि तपाईँहरूको लागि हामीले नम्बर खुल्ला गरिएको छ। त्यसको लागि चाहिँ नम्बर छ 9860-5255, 9860-5255 कल गर्दै कार्यक्रममा जोडिन सक्नुहुनेछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। अनि कमेन्ट गर्न चाहनुहुन्छ भने फेसबुक लाइभमा तपाईँहरूले चाहिँ म्यासेज गर्नुहोस्, कमेन्ट गर्नुहोस्, तपाईँहरूको कमेन्टहरू हामी
अवश्य लिनेछ। तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने सर्च गर्नुहोला, आफ्नो फेसबुकको सर्च बक्समा जानुहोस् अनि त्यसमा हेलम्बो एफएम 89.6 एमएचजेड यति सर्च गर्नुभयो भने तपाईँहरूले जुनसुकै स्थानमा रहनु भए पनि हामीलाई भेटाउन सक्नुहुनेछ। मजाले आफ्नो मोबाइलमा लाइभ हेर्दै कमेन्ट गर्दै प्रोग्राम सुन्न पाउनुहुनेछ है त साथीहरू है। र तपाईँहरूको लागि नम्बर एकदमै खुल्ला छ अनि वाट्सएपबाट पनि हामीले नम्बर खुल्ला गरिएको छ। तपाईँले जुन माध्यम सजिलो हुन्छ उक्त माध्यमबाट कार्यक्रममा जोडिँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो अनि रमाइलो गीत राख्छौं। गीतपछि तपाईँहरूको माझमा हामी आउनेछौं। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौ। सो गीतपछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हिलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि, र यति बेला कार्यक्रम प्रस्तुतामा छु म आइसिंह तामाङ, अनि प्राविधिक कक्षबाट साथी दिदी हुनुहुन्छ, प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि सुनेर भरपूर साथी दिदी हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोत महानुभावहरूले। यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ तपाईँहरूले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासको स्थानीय जिल्लाहरूबाट हिलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्दै पनि आइराख्नु भएको छ। र यो सँगसँगै हामीलाई फेसबुक पेज अनि मोबाइलको गुगल क्रोम लगायतका अन्य विभिन्न विद्युतीय माध्यमबाट हामीलाई संचार माध्यमबाट तपाईँहरूले विभिन्न ठाउँहरूबाट यो प्रोग्राम सुनिराख्नु भएको छ यति बेला है, र हामीलाई धेरै ठाउँहरूबाट पनि प्रोग्राम सुन्दै हुनुहुन्छ। विशेष गरी कार्यक्रम शुभरात्रि हिलम्बा एफएमको 89.6 मेगाहर्जबाट तपाईँहरूले हरेक सातको छ दिन रातिको 9 बजेबाट 10 बजेसम्म शनिबार बाहेक अन्य दिनहरूमा आउने गर्दछ, र कुनै दिन कुनै समयमा यदि पानी परेको खण्डमा र चट्याङ्की प्राविधिक समस्या आएको खण्डमा चाहिँ प्रोग्राम अनिहरू हुँदैन, र अरू बेला चाहिँ नियमित रूपमा रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि आउने गर्दछ र प्रसारण हुने गर्दछ पनि। र यो प्रोग्राममा विशेष गरी हामी तपाईँहरूको रात्रिकालीन सन्देशसँगै गुड नाइट विशेषहरू लिने गर्दछौं। त्यसको लागि तपाईँहरूले कल गर्दै आइराख्नु भएको छ, कल गर्नका लागि हामीले विभिन्न माध्यमहरू खुल्ला गरिएको हुन्छ, र तपाईँहरूको लागि हामी कल गर्न चाहनुहुने श्रोताहरूको लागि हामीले नम्बरहरू खुल्ला गरिएको हुन्छौ 9860525525 कल गर्दै कार्यक्रममा रात्रिकालीन सन्देशहरू राख्न सक्नुहुनेछ, आफ्नो घर परिवारजनमा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ है। र त्यसको लागि भने तपाईँहरूले कल गर्नुपर्ने हुन्छ है, कल गर्नका लागि चाहिँ हामीले नम्बर खुल्ला गरिएको छ 9860525525 कल गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यो रातिको समय पनि हो, धेरैजना श्रोता साथीहरू त सुतिसक्नुभयो होला, कतिपय श्रोताहरू अझै पनि आफ्नो काम गर्दै हुनुहुन्छ होला होइन, अब रातिको समयमा ड्युटी गर्ने लगायत अन्य विविध कार्य व्यस्तता हुनुहुन्छ होला। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अबको एक घण्टाको बधिभर भने हामीसँगै सहयात्रा गर्नुहोला, हामीलाई पनि कार्यक्रम सुनेर साथ दिनुहोला, हामी यही आग्रह र यही अनुरोध गर्न चाहन्छु। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर मन्दिराज राई भन्नुभयो। हजुर मन्दिराज जी, अनि खाना खानुभयो तपाईँले? हजुर हजुर, ल ठिकै छ। अनि के छ खबर तपाईँको, सुनाइदिनुहोस् न। हजुर हाम्रो पनि एकदमै ठिकै छ, रमाइलो छ। हजुर आजको मौसम पनि एकदमै राम्रो नै भयो, र दिन पनि समग्रमा राम्रो नै भयो, खासै पानी पनि परेन, धेरै गर्मी पनि भएन, हजुर दिन राम्रो नै भयो भनौ न है। ए हजुर हजुर, भनेपछि आज चौतारामा आउनु भएको थियो है? हजुर हजुर, एकदमै खाना भर्खरै भएको, अनि तपाईँले लिनुभयो त?
1: हजुर हामी पनि भर्खरै भइसक्यो हजुरको प्रोग्राम, पर्खाइमा बस्दा बस्दा हेर्नु न, फोन ट्राई गर्दा गर्दा गर्दा लाग्थेन होला भन्छ।
0: हजुर हजुर, पक्कै पनि कल ट्राई गर्दा गर्दा कल लागिन्छ, र कल नलाग्ने भन्ने कुरा त हुँदै भएन नि है। एकदम एकदमै पक्कै पनि पक्कै पनि। अनि आज भोलि विशेष गरी के कामहरू चलिरहेको छ? हजुर हजुर, ल हुन्छ, एकदमै केयर गर्दै काम गर्नुहोला, र कार्यक्रममा पनि जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
1: साथीकालीन सन्देश विदेशदेखि लिएर सबैलाई धेरै राम्रो प्रोग्राम हजुरहरूले सञ्चालन गर्नु भएको छ, सो हजुरको लागि मिठो रिजल्ट कामना गर्न चाहन्छु है।
0: हजुर हजुर धन्यवाद।
1: सिरानो प्रोग्राम चलाउनु भएको छ, हामी तपाईँको के गर्छ भने मेरो केसी डेढ मन्थको लागि पनि गाह्रोमा हामीले प्रियको लागि पनि सँगै अघि पछाडि कल गर्ने सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिनु आफ्नो मिलेर सामना गर्न चाहन्छु। म हामी सँगै हुनुहुन्छ म सम्झाउनुहुन्छ
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएको थियो मन्दिराज राई हुनुहुन्थ्यो यता इर्खुबाट, सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, धेरै धेरै धन्यवाद छ अनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। र यसै गरी अर्को साथी पनि लाइनमा जोडिनु भएको छ, म उहाँसँग पनि कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार।
2: जसो तसो जिन्दगी जिउनै पर्ने हुन्छ, जसो तसो जिन्दगी जिउनै पर्ने हुन्छ, भाग्य मन घरिघरि चिउनै पर्ने हुन्छ, भाग्य मन घरिघरि चिउनै पर्ने हुन्छ, चिउँदिन भने चिउँदिन भने जति कसम खाए पनि, चिउँदिन भने जति कसम खाए पनि, तिम्रो याद आएपछि चिउनै पर्ने हुन्छ, तिम्रो याद आएपछि पिउनै पर्ने हुन्छ। हल्लो दाइ नमस्ते नमस्कार।
0: हजुर नमस्ते नमस्ते नमस्कार। रात्रिकालीन अभिवादन। तिम्रो याद आएपछि पिउनै पर्ने हुन्छ है।
2: हजुर हजुर फाट्छ मन घरि घरि पिउनै पर्ने हुन्छ, तिम्रो याद आएपछि पिउनै पर्ने हुन्छ है दाजु।
0: हजुर पक्कै पनि यो याद भन्ने कुरो अब यस्तो खालको कुरा हो कि अब जस्तो सुकै कुरालाई पनि बिर्सौ भन्दाखेरि पनि बिर्सनै नसक्ने कुरा है। हजुर त्यही त त्यो याद मेटाउनकै लागि भए पनि पिउनै पर्ने बाध्य त भयो। ओके ल पक्कै पनि एकदमै मिठो लाइनको साथमा कार्यक्रममा जोडिनु भएको छ अनि खाना खानुभयो तपाईँले? हजुर एकदमै खाना भएर नै कार्यक्रममा जोडेका छौँ भन्नुपर्छ। अनि के छ खबर सुनाउनुहोस्, आज भोलि कतातिर हुनुहुन्छ? हजुर म लगायत यता चौतारातिरको खबर एकदमै ठिकै छ, रमाइलो छ, आज मौसम खासै राम्रो छ, एकदमै मजाले खुलिएको छ, आज पानी पनि परेन र दिन राम्रो नै भयो, रमाइलो पनि छ भनौँ न है। हजुर अनि आजको दिन कस्तो भयो तपाईँको समग्रमा? हजुर हजुर जोस राम्रो नै छ है। ओके ल हुन्छ कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
2: सन्देश भन्नुपर्दा फर्स्ट अफ अल हजुरहरूलाई नै भन्न चाहिँ गुड नाइट मिठो निन्द्रा कामना, त्यसै गरी हाम्रो राजा तयार वरदान थियो हाम्रो एलाम ब्याङ्क परिवारलाई पनि गुड नाइट मिठो निन्द्रा कामना गर्न चाहेको श्रीमान बाबा भाइ सुन्दै हुनुहुन्छ होला, उहाँहरूलाई पनि गुड नाइट मिठो निन्द्रा कामना गर्न चाहेँ है। त्यसै गरी एलाम ब्याङ्क फेमिली जसले माया गरेर सुनेर बस्नु भएको उहाँ सम्पूर्णको लागि पनि गुड नाइट मिठो निन्द्रा कामना गर्न चाहेँ। साथीहरू सम्पूर्ण सम्पूर्णलाई है कसैलाई नै बिर्सेको छैन, साथीहरू सम्पूर्णलाई गुड नाइट मिठो निन्द्रा कामना गर्न चाहे योभन्दा अघि पछि
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो मनोज जी हुनुहुन्थ्यो, उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, धेरै धेरै धन्यवाद छ। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ यो व्यवसायमा रात्रिकालीन सन्देश राख्नको लागि 9860552525। यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर उदयपुरबाट शुभ नाम निमा चामलिङ भन्नुभयो। हजुर निमाजी के गर्दै हुनुहुन्छ तपाईँ त्यो बेला? मिना है ओके ल। अनि खाना खानुभयो तपाईँले? हजुर एकदमै मेरो पनि खाना भइसक्यो भन्नुपर्छ। अनि सन्चै हुनुहुन्छ? हजुर, म पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि उदयपुर दिएको नयाँ नौलो खबरहरू के छ सुनाइदिनुहोस् न। ओहो ल, अब हाम्रो यतातिर चाहिँ मौसम एकदमै ठिकै छ, आज खासै पानी परेन र तपाईँ हुने ठाउँतिर चाहिँ पानी पर्न थालेछ। ए ल, अनि के कामहरू चलिरहेको छ नि आज भोलि उदयपुरतिर? ए ल ठिकै छ, अनि आजको दिन कस्तो भयो समग्रमा? हजुर, बसी बसाइ घर आइसी काममा नै आजको दिन व्यतीत गर्नुभयो है। ओके, हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ है। हजुर,
3: अनि साथीहरू हुनुहुन्छ सन्दीप सरकार, राजधानी मगर, अनुराग छेत्री, सपनाले मगर, दिल्ली प्रिय, मेरो प्रेम
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो मीना चामलिङ राई हुनुहुन्थ्यो है, यता उदयपुरबाट हुनुहुन्थ्यो। मीनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि र मिठो निन्द्रको कामना पनि व्यक्त गर्दछु। र यस्तै गरी तपाईँहरू पनि कार्यक्रममा आउन सक्नुहुनेछ रात्रिकालीन सन्देश राख्नको लागि। यति बेला कमेन्ट गर्नु भएको छ अनि सरस्वती म्याम, अञ्जुसिस लगायत सम्पूर्णलाई गुड नाइट भन्नुभएको छ। बुद्ध र वज्रचारी हुनुहुन्छ, धन्यवाद छ बुद्धजी तपाईँले पनि। अनि गुड नाइट टु अल फ्रेन्ड फ्रम इटहरी दसबाट इतराम चौधरी भन्नुभएको छ है, इतरामजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि मनको साथी जीवन कार्की हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, नमस्ते हजुर तपाईँले पनि शुभरात्रि। अनि मीनाजीले कमेन्ट पनि गर्नुभएको छ, सो कमेन्टको लागि पनि धन्यवाद है, भर्खरै कल गर्नु भएको छ। अनि हेलो सर दर्शन नमस्कार, म धनकुटाबाट सुन्दैछु, सम्पूर्ण साथीहरूमा मिठो सम्झनामा यहाँ शुभ छ पनि भन्नुभएको छ। मुना राई हुनुहुन्छ, सो मुनाजीलाई पनि धेरै धेरै धन्यवाद है त। र यसै गरी कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर मुना राई हुनुहुन्छ है। हजुर ल, हाम्रो मुनाजी पनि एकदमै भाग्यमानी हुनुहुन्छ, भर्खरै मैले कमेन्ट तर्फ पुगेको थिएँ र ठ्याक्कै कल पनि लागिहालेछ। ओके ल, अनि खाना खानुभयो? हजुर एकदमै खाना भएर नै कार्यक्रममा जोडेका छौँ, अनि आरामै हुनुहुन्छ नि है? हजुर म लगायत हामी हेलम्बा एफएम होल युनिट टिम एकदमै ठिकै छ, सबैजना आराम सन्चै कुशल नै छौँ भन्नुपर्छ। अनि आजभोलि विशेष गरी धनकुटातिर के कामहरू चलिरहेको छ बताइदिनुहोस् न। हजुर हजुर, भनेपछि अब धान रोपाईको काम चाहिँ लगभग सकाउनु भयो है? ओके ल, अनि आजको मौसमको अवस्था के छ तपाईँ हुने ठाउँतिर? हजुर, भनेपछि पानी परिरहेको छ है। ओके ल, हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। सो रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।

0: यसमा मार्फत सेल लगायत सम्पूर्ण साथीहरूलाई गुड नाइट
1: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा सो धेरै धेरै धन्यवाद छ है मुनाजी हुनुहुन्थ्यो र यति बेला कमेन्ट गर्नुभएको छ हेलो गुड इभिनिङ विथ मी अमिना सुनवार फ्रम दोलखा फ्यारी सुशीला विश्वकर्मा दादा राज गोहली मगर विवस कुलुङ तिलक विष्ट रत्न बहादुर थापा अभिरमान सुनवार कुमार प्रजातिको छेत्री माया निरुता युञ्जन अनि संगीता लामा कविता घतानी अनि लिसा लिम्बु सरस्वती पोखरेल अनि अन्जान किराती लगायत सबैजनाको लागि भन्नुभएको छ धन्यवाद छ उहाँलाई पनि र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ म उहाँसँग कुराकानी गर्न चाहन्छु हजुर नमस्ते
2: हेलो नमस्कार
1: हजुर नमस्कार हजुर नमस्कार बिरेजी बोल्दै हुनुहुन्छ हजुर बिरेजी अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा हजुर पानी परिरहेको छ मजाले रेडियो सुन्दै हुनुहुन्छ है हजुर एकदमै खाना भर्खरै भएको भन्नुपर्छ अनि तपाईँले लिनुभयो त ए हजुर ल ठिकै छ मजाले केयर गर्दै बस्नु होला अनि आजको दिन कस्तो भयो तपाईँको हजुर भनेपछि बजारमा जानुभयो घुमफिर गरेर आजको दिनलाई बिताउनु भयो है ओके हजुर म लगायत हाम्रो चौतारातिरको खबर एकदमै ठिकै छ रमाइलो छ व्यापक रूपमा राम्रो रमाइलो छ समग्रमा सबै ठिकै छ भनौँ न है एकदम एकदम एकदम पक्कै पनि हस् हुन्छ कार्यक्रममा जोडिनु भएको छ सो रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले हजुर धन्यवाद तपाईँले पनि शुभरात्रि
2: अनि म भन्दा पछि आउने साथीहरू सम्पूर्णको लागि अनि अब आउने साथीहरूको लागि पनि शुभरात्रि भन्न जान्छु
1: हजुर हजुर
2: आफ्नो ख्याल गर्नु होला पानी परिरहेको छ राम्रोसित सुन्नु होला झ्याल गरेपछि राम्रोसित सुनेर सुन्नु होला जस्तो भएर बस्नु होला भन्नु
1: ओके बाई बाई साथी हुनुहुन्थ्यो बिरेजी हुनुहुन्थ्यो है र उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ धन्यवाद व्यक्त गर्न चाहन्छु अनि कमेन्ट गर्नुभएको छ गुड नाइट टु अल माई फ्रेन्ड फ्रम शङ्खुवासभा चैनपुर हाल मनाङ भन्नुभएको छ अभागी दीप तामाङजीलाई पनि धन्यवाद छ जस्तो मनाङबाट हामीलाई यो मिठो कमेन्ट गरिदिनु भएकोमा अनि लेख्नु भएको छ दर्शन नमस्कार हजुर म टिकाराम सुनवार तिन्जुरे मिडिया ग्रुपको मेम्बर रामेछाप घर भए हाल काठमाडौँबाट प्रोग्राम सम्झिनु पर्दा साथीहरू सोना अनि मिडिया प्रेमी निर्मल वानिम जीवन अनि त्यसै गरी विमला राज घले मगर लक्ष्मण रमला अनि टिकाको लागि अनि पल पल अनि भूमिका देव कमल लक्ष्मण सुनिता कमला प्रेमी प्रेमकला अभिमान सुनवार अनि रमला मगर्ने लक्ष्मी आले अनि अधिकारी अनिसा बुद्धवीर सुची फुची बुनु अनि सम्झना सरस्वती दिल्लु अनि सुनिता अनि मगर्नी आयुषा कोपिला चामलिङ राई जीवन कार्की लगायत सबैजनालाई भन्नुभएको छ टिकाराम सुनवारजीलाई पनि यो मिठो कमेन्टको लागि धन्यवाद छ र अहिलेको लागि भने हामी मिठो अनि रमाइलो गीत राख्ने बेला भइसकेको छ तपाईँहरूको माझमा हामी एकदमै मिठो गीत राख्छौ गीतपछि तपाईँहरूको माझमा हामी आउनेछौ तपाईँहरूको बाँकी फोन कल लिनका लागि र अहिलेको लागि भने एकदमै यो मिठो अनि रमाइलो गीत सुन्दै गर्नुहोला

0: सुन्दै हुनुहुन्छ, कल गर्दै कार्यक्रममा सहभागिताका लागि नम्बर एकदमै खुला छ। र यति बेला भने आजको लागि कोही साथी हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार।
1: माया तिमी सैलिरीमै बेसरे छौरे लाको मायाला छैन भन्थ्यौ रे। सासको खामो सैलिरीमै परालको चुप्रो छ कसलाई सुनाउ मनमा पिर थुप्रो छ। बाँसको खामो सैलिरीमै परालको चुप्रो छ कसलाई सुनाउ मनमा पिर थुप्रो छ। यो मनमा साइलेरीमै पिर पर्यो गहिरो अब जसले भन्दैन भिर पहिरो। यो मनमा साइलेरीमै पिर पर्यो गहिरो अब जसले भन्दैन भिर पहिरो। बाँसको खामो साइलेरीमै परालको झुब्रो छ कसलाई सुनाउ मनमा पिर थुप्रो छ। ए ओइ कसलाई सुनाउ मनमा पिर थुप्रो छ।
0: हजुर नमस्ते, हजुर नमस्ते, नमस्ते नमस्कार। कसलाई सुनाऊ मनमा पिर थुप्रो छ है, हजुर एकदमै मनको वेदना मनैमा सीमित भनिन्छ।

0: मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाउनुहोस्, धेरै समय पछाडि सम्झिनु भएको छ, के कामतिर बिजी व्यस्तता हुनुहुन्छ? ए ल ठिकै छ पक्कै पनि। अनि आजको मौसमको अवस्था के छ तपाईँ हुने ठाउँतिर?
1: आजको मौसमको अवस्था भन्नुपर्दा दिउँसो चाहिँ हल्का पानी परिरहेको थियो, अहिले चाहिँ अब उभिरहेको छ भन्नुपर्छ, लगभग लगभग पानी पर्ला पर्ला जस्तो पनि भइरहेको छ भन्नुपर्छ
0: है।
1: त्यस्तै भइरहेको छ भन्नुपर्छ।
0: हजुर हजुर, ल पक्कै पनि कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। सो रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले?
1: रात्रिकालीन सन्देश भन्नुपर्दा फर्स्टमा तपाईँहरूलाई रात्रि गुड नाइट मिस मिदरीको कामना भन्न चाहन्छु, अनि टेक्निसनमा रहने राघव भाइको लागि पनि शुभरात्रि गुड नाइट मिस मिदरी कामना भन्न चाहन्छु, अनि वर्षनिधिको लागि पनि शुभरात्रि गुड नाइट मिस मिदरी कामना दिदी भन्न चाहन्छु, अनि साथीहरू भन्नुपर्दा उता सुन्दै हुनुहुन्छ होला निर्दला दिदी, उहाँको लागि पनि शुभरात्रि गुड नाइट मिस मिदरीको कामना दिदी, बिर्सेको छैन सम्झिरहेको छु भन्न चाहन्छु, अनि उता सुन्दै हुनुहुन्छ होला पिक्चरमा रहने सरिता बहिनी, उहाँको लागि पनि शुभरात्रि गुड नाइट मिस मिदरीको कामना बहिनी भन्न चाहन्छु, अनि उता सुन्दै हुनुहुन्छ होला माया घिसिङ बहिनी, उहाँको लागि पनि शुभरात्रि गुड नाइट मिस मिदरी कामना बहिनी, बिर्सेको छैन है भन्न चाहन्छु, अनि उता सुन्दै हुनुहुन्छ होला काब्रे रोड चारमा रहने जीवन साइटिक दादा, उहाँको लागि पनि शुभरात्रि गुड नाइट मिस मिदरी कामना दादा भन्न चाहन्छु, अनि उता सुन्दै हुनुहुन्छ होला चाहिँ सबकोटा उहाँको लागि पनि शुभरात्रि गुड नाइट मिस मिदरी कामना भन्न चाहन्छु, उता सुन्दै हुनुहुन्छ होला निर्दला दिदी, उहाँको लागि पनि शुभरात्रि गुड नाइट मिस मिदरीको कामना दिदी भन्न चाहन्छु, अनि मभन्दा अगाडि पछाडि कल गर्ने साथीहरूको लागि पनि शुभरात्रि गुड नाइट मिस मिदरी कामना भन्न चाहन्छु, मलाई जसले कृष्ण हुनेहरू चिन्नुहुन्छ चिन्नुहुन्न माया घिरा गर्नुहुन्छ उहाँहरूको लागि पनि शुभरात्रि गुड नाइट मिस मिदरी कामना भन्दै छुट्टी दादा। ओके बाई,
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो कृष्णजीलाई, धेरै धेरै धन्यवाद, अनि शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। र यस्तै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा कल गर्दै रात्रिकालीन सन्देश राख्नको लागि। यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते, सेवा हजुर सेवा, शुभ नाम पनि सुनिहालौ है। हजुर जुनिताजी बोल्दै हुनुहुन्छ है यति बेला? हजुर जुनिताजी, के गर्दै हुनुहुन्छ यो समयमा तपाईँ? हजुर मेरो खबर एकदमै ठिकै छ, एकदमै रमाइलो नै छ भन्नुपर्छ। अनि खानपिन लिनुभयो त? हजुर हजुर एकदमै, मेरो चाहिँ खानपिन भयो, खानपिन भएर नै कार्यक्रममा जोडेका छौँ भन्नुपर्छ। अनि सुनाउनुहोस् आजको दिन समग्रमा कस्तो हुँदैछ तपाईँको? हजुर समग्रमा राम्रो नै छ, ठिकै नै छ नि है? ओके ल हुन्छ, एकदमै खुसी लाग्यो। सो आफ्नो काम सँगसँगै हामीलाई सम्झिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले? हजुर धन्यवाद, तपाईँले पनि शुभ रात्रि।
2: धन्यवाद हजुरलाई। अनि मेरो के साथीहरू सम्झिनु पर्दाखेरि चाहिँ नेपाल दिदी हुनुहुन्छ प्यारी, रञ्जना बहिनी राईलाई पनि गुड नाइट, शुभ पनि सपनी मान्छे आफ्नो मनको मान्छेलाई देखाइ प्यारी, अनि धेरै माया मिठो सम्झना भन्न चाहन्छु, अनि नेपाल दिदी हुने प्यारी हुनुहुन्छ रुपा राई भावनामा गएर, अनि धेरै कटुवालाई पनि गुड नाइट, शुभ सपनी सपनी मान्छे आफ्नो मनको मान्छेलाई देखाइ उनीहरू, अनि धेरै माया मिठो सम्झना भन्न चाहन्छु, अनि मलाई त धेरै हुनुहुन्छ सम्झना भन्न चाहन्छु।

0: 先生いらっしゃったら、リマタミス、ちょっと寂しがいま。ラスクナイト、ミキサポニークカマナディレマイ、ミキサンジャナイ、ベリルー、ワッティ、モチビダオラサン、チョエイト、サナブスティババイ。
1: Okay, bye bye. साथी हुनुहुन्थ्यो जुनिता चामलिङ राई हुनुहुन्थ्यो सो उहाँले पनि यो समयमा फोन गर्नुहुँदै कार्यक्रमबाट भाइदिनु भएको छ धन्यवाद व्यक्त गर्न चाहन्छु र यति बेला कमेन्ट गर्नुभएको छ हेलो हजुर नमस्कार म सुन्दैछु तेह्रथुमबाट सोना कन्दुङमा र नाइडु स्टेजमा राख्नु पर्दा अप्सरा सुनिता सुनिता अप्सरा अप्सरा अन्जिता सम्झना सृजना कल्पना विनिता गिरी सरिता राई बिना मगर रन्जु मगर सुविता थारू लक्ष्मी रूपा मनसुन उर्मिल्ला श्रीराज टीकाराम धीरा लीलबा बहादुर कामबाङ अनि त्यसै गरी बसन्त श्रेष्ठ क्रिस ढुङ्गाना समीर सहयोगी केशव मनिषा तुलसा एलिसा सरस्वती अनि राधिका मीना लेखक युक्त प्रसाद श्रेष्ठ अनि त्यसै गरी रतन शमशेर अनि दिया लिम्बु सबैजनालाई गुड नाइट भन्नुभएको छ सो सोनाजीले पनि धन्यवाद छ अनि हेलो दाई नमस्ते के छ हजुरको खबर म रामेसाबाट क्षेत्रीय आयुष प्रोग्राम सुन्दैछु है भन्नुभएको छ धन्यवाद छ आयुषजीलाई पनि अनि गुड नाइट सबैजनालाई भन्नुभएको छ निशाजी हुनुहुन्छ निशाजीलाई पनि धन्यवाद अनि हेलो हजुर नमस्कार म पनि प्रोग्राम सुन्दैछु नि है सो मर्काभ्री पलाञ्चोकोबाट भन्नुभएको छ सञ्जमान वाइबजीलाई पनि धन्यवाद छ अनि यति बेला कोही साथी हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्ते हजुर नमस्ते विजयजी अनि खाना खानु भयो र ए ल ठिकै छ अनि मौसमको अवस्था के छ तपाईँतिरको हजुर अनि सन्चै हुनुहुन्छ नि है हजुर हजुर यो प्राविधिक समस्याले गर्दा होला नत्र मजाले चलिरहेको हुन्छ है हजुर हजुर बत्ती आइरहेको हुन्छ कुनै बेला जान्छ त्यस्तै आउने जाने कार्य चाहिँ भइरहेको हुन्छ है ए ल ठिकै छ अनि आजको दिन कस्तो भयो तपाईँको आजको दिन कस्तो भयो रमाइलो नै भयो नि है ओके हुन्छ कार्यक्रममा जोडिनु भएको छ रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ हजुर हजुर ओके साथी हुनुहुन्थ्यो विजयजी हुनुहुन्थ्यो सो उहाँलाई पनि धन्यवाद छ र यति बेला कमेन्टतर्फ लाग्छौ अनि हेलो हजुर नमस्कार शुभरात्री अभिवादन म पाँचर हिलेहाङ साध घर भइहाल फिदिम चारबाट शुक्रराज र साहिली भन्नुभएको छ कार्यक्रम मार्फत साथीहरूलाई सम्झिनु पर्दा जीवन सहयात्री कमला रोसाइली प्रेम कला आचार्य डी केन्द्र सम्भाम्फे मनिषा गोपाल सन्चमा आयतार अनि अरूणा सुमी गगन श्रोणी मोना रामकृष्ण हर्पल कविता सरस्वती अनि मनमा यहाँ राजघले धनु डम्बर योगेन्द्र अभागी सृजना अनि धनु धनकुमार घाती दिलु यम्फू लगायत सबैजनालाई भन्नुभएको छ सो धन्यवाद छ उहाँले पनि अर्को साथीको कमेन्ट लेख्नु भएको छ उहाँले पनि अनि हेलो गुड इभिनिङ रात्रिकालीन नमस्कार आरजे सर के छ हाल खबर आरामै हुनुहुन्छ म नेपाल सरकारबाट मान्यता प्राप्त तीनजुरी मीडिया ग्रुपको प्रवास नेपालको सदस्य मीडियालाई अत्यन्तै माया गर्ने मान्छे अभिमान सुनुवार पाँच थर फिदिम सिलौटी नगरपालिका तीनबाट रात्रिकालीन सम्झिनु पर्दा साथीहरूमा हुनुहुन्छ मुना मुखिया अनि गीता एलिसा अमिना काली कमला दिलदुखी रिया अस्मी अनि एलिसा सृजना अभागी रमिला अनि टीकाराम रत्नबहादुर अनि कृति राज घले मगर माधव सोना मिडिया लगायत सम्पूर्ण साथीहरूको लागि है भन्नुभएको छ धन्यवाद छ उहाँलाई पनि उनीहरूको साथीको कमेन्ट छ, हेलो दादा, के छ खबर? म विनिता दाहाल धनकुटाबाट, गुड नाइट सबैजनाको लागि भन्नुभएको छ। विनिताजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। उनीहरूको साथीको कमेन्ट छ, सो लेख्नु भएको छ, गुड नाइट टु अल भन्नुभएको छ। सुनिता तामाङ हुनुहुन्छ, सो सुनिताजीलाई पनि धेरै धेरै धन्यवाद छ काठमाडौँबाट यो मिठो कमेन्टको लागि। है, तपाईँले पनि शुभरात्रि धेरै धेरै धन्यवाद छ। अनि लेख्नु भएको छ, हेलो हजुर नमस्कार, भोजपुर घर हाल काठमाडौँबाट भन्नुभएको छ। नाइट विशेषमा प्यारो मान्छे शर्मिलाको लागि, अनि त्यसै गरी मामा अञ्जन यात्री, अनि बाबा विनोद साम्पाङ, रञ्जित राई, मनिषा बान्तोवा, रिता राई, हरपल रोशनी, रामकुमार थापा, गणेश श्रेष्ठ, इतराम चौधरी लगायत सबैजनाको लागि गुड नाइट भन्नुभएको छ। कल्पनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु। अनि जुनिताजीले पनि कमेन्ट गर्नुभएको छ, सो धन्यवाद छ। सो हामीले उहाँसँग कलमा प्रत्यक्ष रूपमा कुराकानी गर्न सफल भइसकेको छ। अनि लेख्नु भएको छ, हेलो हजुर नमस्कार, रात्रिकालीन अभिवादन प्रोग्राम सुन्दैछु तनहुबाट, गुड नाइट सबैजनाको लागि भन्नुभएको छ। टेकु छेत्री हुनुहुन्छ, टेकुजीलाई पनि धन्यवाद अनि शुभरात्रि। है त, अनि गुड नाइट सबैजनाको लागि, विशेष गरी जुनिता चामलिङ राई मायालु भन्नुभएको छ, लिम्बुनी सजा हुनुहुन्छ, सो सजाजीलाई पनि धन्यवाद। है, अनि लेख्नु भएको छ अर्को साथीको कमेन्टमा, हेलो सर नमस्कार, के छ खबर? हजुरको म पनि प्रोग्राम सुन्दैछु नि सिन्धुलीबाट, सबैजनालाई मिठो माया भन्नुभएको छ। मेरो खबर एकदमै ठिकै छ, तपाईँको पनि व्यापक रमाइलो नै होला, ठिकै होला भन्ने मैले आशा गरे। र सिन्धुलीबाट यति मिठो कमेन्ट गरिदिनु भएकोमा मनोजजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट छ, लेख्नु भएको छ, हेलो दाई नमस्कार, के छ हजुरको खबर? खाना खानुभयो भन्नुभएको छ, मेरो खाना एकदमै भइसक्यो, तपाईँको पनि भयो होला यति बेलासम्म त पक्कै पनि। है, अनि म पनि सुन्दैछु काठमाडौँबाट, रेजिना मोक्तान सबैजनाको लागि गुड नाइट भन्छु, ओके बाई बाई भन्नुभएको छ। सो रेजिनाजीलाई पनि धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्ट गरिदिनु भएकोमा। अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ हामीलाई, नमस्ते दाई, म पनि प्रोग्राम सुन्दैछु सिन्धुली फिक्कलबाट, जानकी सुनवार भन्नुभएको छ, मिस यु सानु आरती मगर मोटु, अनि दायसा टी मगर, अनि त्यसै गरी डियरहरूमा हुनुहुन्छ सोनी गौरव छन्, त्यसै गरी मन्जिता लामीको लागि लिलामी, अनि त्यसै गरी बाकी सबैजनाको लागि मिस यु भन्नुभएको छ। जानकी सुनवारजीलाई पनि धन्यवाद है त यति मिठो कमेन्टको लागि। अनि अर्को साथीको कमेन्ट छ, लेख्नु भएको छ उहाँले, हेलो दादा, के छ खबर? म तापले जुङबाट सुन्दैछु नि, गुड नाइट। सन्देशमा जीवन साथी सुभाष चन्द्र, अनि त्यसै गरी सबैजनाको लागि भन्नुभएको छ। सावित्री संघर्ष साम्राजीलाई धेरै धेरै धन्यवाद है त। अनि गुड नाइट सबैजनालाई भन्नुभएको छ। पूर्वी श्यामलिङ राई सिमसी हुनुहुन्छ है, पूर्वीजीलाई पनि धन्यवाद है। अनि नमस्कार दाई, म उदयपुरबाट लिम्छोबुङ हाल काठमाडौँबाट करूणा घरती मगर भन्नुभएको छ, मिस गर्नु पर्दाखेरि उदयपुरतिर हुनुहुन्छ। मम्मी बुबाको लागि धेरै धेरै सम्झना अनि धेरै माया। अनि साथीहरूमा हुनुहुन्छ भूपराज मगर, सुमिना आले, अनि त्यसै गरी लक्ष्मी आरती मगर, एङजी शेर्पा, अनि याङबुलीको लागि, अनि राइनी पविना, अनि रञ्जना, अनि समल मगर, अनि विपना मगर, स्नेहा चामलिङ, अनि फुची माया लिन्नाको लागि सबैजनालाई भन्नुभएको छ। करूणाजीलाई पनि धन्यवाद छ है त। अनि सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, नमस्ते तपाईँले पनि। अनि दर्शन नमस्ते हजुर, म मनोज है त भन्नुभएको छ, म काठमाडौँबाट अनमोल सबैजनाको लागि शुभरात्रि भन्नुभएको छ। धन्यवाद छ मनोजी यो कमेन्टको लागि। अनि गुड नाइट भन्नुभएको छ कतिवटा इभान्जेलिनाजी, तपाईँले पनि धन्यवाद छ। अनि अर्को साथीको कमेन्ट छ, देख्नेलाई देखिसके, चिन्नेलाई चिनिसके, यो बुझे कि कोही आफ्नो हुँदैन भन्नुभएको छ पक्कै पनि है। अब चिन्नेलाई चिनिसके, देख्नेलाई देखिसके भन्नुभएको छ पक्कै पनि। उहाँले व्यक्तिको भित्री मनको कुरा बुझेर पनि सायद यो शब्दलाई रचना गर्नु भएको होला। सुमिठो लाइनको साथमा कमेन्ट गर्नुभएको छ बाकी कमेन्टमा, हेलो हजुर सन्चै हुनुहुन्छ भन्नुभएको छ, मेरो खाना एकदमै भइसक्यो, तपाईँको पनि भयो होला है। अनि त्यसै गरी मिठो माया मिठो सम्झ सम्झना सबैजनाको लागि गुड नाइट स्वी टिम टेक केयर भन्नुभएको छ। रश्मि तामाङ हुनुहुन्छ, सो रश्मीजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि यो मिठो कमेन्टको लागि तपाईँलाई धन्यवाद व्यक्त गर्दछु। अनि लेख्नु भएको छ गुड नाइट हजुर सबैजनालाई भन्नुभएको छ। यम सरुको सरुजीलाई पनि धेरै धेरै धन्यवाद अनि भावना मगरजीलाई पनि विशेष धन्यवाद अनि शुभरात्रि। अनि रोमन मुक्तानजी पनि हुनुहुन्छ, सबैजनालाई नाइट विशेष राख्नु भएको छ। रोमनजीलाई पनि धन्यवाद। अनि लेख्नु भएको छ गुड नाइट अर्फेन मी उषा किरण मुस्कान बान्तुवा फ्रम तेह्रथुम भन्नुभएको छ। उषा किरणजीलाई पनि धेरै धेरै धन्यवाद छ। उषाजी यति मिठो कमेन्टको लागि है त। अनि लेख्नु भएको छ नमस्ते हजुर, सन्चै हुनुहुन्छ, प्रोग्राम सुन्दैछु नाइट विशेषमा। फर्स्टमा हजुरको लागि घर फ्यामिलीको लागि स्पेसल मलाई माया गर्नुहुने सोनिकाको लागि अनि त्यसै गरी माया मिठो सम्झना स्पेसल आज चाहिँ मेरो बर्थडे परेको छ र सम्पूर्ण साथीहरूको लागि गुड नाइट भन्दै छुटिन्छ। इट्स मी नवलपुरको साथी, हाल चाहिँ फेसबुक लाइभबाट काठमाडौँबाट सुनिरहेको छु भन्नुभएको छ। आयुष श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद छ र जन्मदिनको लाखौं लाख शुभकामना पनि। अनि अर्को साथीको कमेन्ट छ, हेलो हजुर नमस्कार, म पनि प्रोग्राम सुन्दैछु घर उदयपुर बसाई काठमाडौँबाट। अतीत अन्जान राई भन्नुभएको छ, अतीतजीलाई पनि धेरै धेरै धन्यवाद है काठमाडौँबाट भए पनि हामीले यति मिठो कमेन्ट छोडिदिनु भएको छ। र अन्तिम कमेन्ट छ, हजुर नमस्कार, के छ खबर, खाना खानु भयो, म पनि प्रोग्राम सुन्दैछु नि। बैतडी भई बैतडी घर हाल भने भारतको हिमाञ्चलबाट भन्नुभएको छ है। सारिका छेत्री हुनुहुन्छ, सो सारिकाजी तपाईँलाई धेरै धेरै धन्यवाद अनि शुभरात्री व्यक्त गर्दछु। र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैन है श्रोताहरू है, निर्धारित समय सकिएको छ। यति बेला हाम्रो स्टुडियोको घड़ीमा रातिको 9:55 गएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि यो समयमा तपाईँहरूले हामीलाई एकदमै फेसबुक पेजबाट मिठा मिठा अनि रमाइला अत्यन्तै मिठा मिठा कमेन्ट गर्नुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्री पनि व्यक्त गर्न चाहे। यदि मिठो कमेन्टको लागि धन्यवाद छ सम्पूर्ण श्रोता महानुभावहरूलाई। आगामी दिनमा पनि हामी यस्तै यस्तै मिठा कमेन्टको पनि अपेक्षा छौं। र यो समयमा तपाईँहरूले रातिको समयमा 1 घण्टाको अवधि प्रोग्राम सुनेर साथ दिनुहुने हाम्रा सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। र यो समयमा हामीलाई प्राविधिक कक्षबाट मलाई साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको उत्साहबाट पनि म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

नमस्कार, हेलोम्ब एफएम र रेडियो जुगलबाट एकै साथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल साउन 18 गते सोमबार, श्रावण कृष्ण पक्ष पञ्चमी तिथि। एसपी सन् 2026 अगस्त 3 तारीख, नेपाल सम्बत 1146। आज बिहान सूर्योदय 5:28 को समयमा भएको छ भने सूर्यअस्त भने साँझ 6:50 को समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। सरकार र हिन्दू प्रतिनिधिबीच 19 बजे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता। धनुषामा आज बिहान 5 बजेदेखि निषेधज्ञा हटिने। देश र कांग्रेस जोड्ने अभियान घोषणा, साउन 20 गते राष्ट्रिय भेला हुने। नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा। सरकार विरूद्ध आन्दोलन गर्ने दुर्गा प्रसाईको घोषणा, आफ्नो मान्छे खड़ा गरी नकली सहमति गरेको आरोप। ग्रीसमा डलेलो नियन्त्रण गर्ने क्रममा हेलिकप्टर 2 ठोकियो। र काभा च्याम्पियनशीप महिला लीग भलिबल नेपालमा हुने। साझा खबरको शुरूमा स्थानीय खबर। उपत्यकाका विभिन्न स्थानमा महिला र वृद्ध वृद्धहरूलाई त्रसित बनाउँदै श्रृंखलाबद्ध रूपमा सुनका सिक्री लुटपाट गर्ने कर्म समूहका नायकी र सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ गर्नेहरूमा जिल्ला प्रहरी कार्यालय काठमाडौँले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त गिरोहका नायकी कर्म सिंह तामाङ सहित 5 जनालाई नियन्त्रणमा लिएको जानकारी गराएको छ। विगत लामो समय देखि काठमाडौँको सड़कहरूमा चीन सेन्सिङ सिक्री लुटपाट र आतंक मचाउँदै आएको यो समूहले विशेष गरी बिहान र बेलुकाको समयमा एक्लै हिँडिरहेका महिला र वृद्ध वृद्धहरूलाई निशाना बनाउने गरेको थियो। लुटपाट गर्ने क्रममा प्रतिकार गर्न खोज्ने पीड़ितहरूलाई घाँटी थिच्ने, कुटपिट गर्ने र घाइते बनाउने सम्मका निर्दय गतिविधिसम्म यो समूह संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। र समूहका नाइके 34 वर्ष कर्म तामाङलाई पक्राउ गरी प्रहरीले गोली नै प्रहार गरिनु परेको बताएको छ। कर्म समूहको लुटपाटमा प्रयोग गर्नका लागि शुरूमा 230 सीसीका पल्सर मोटरसाइकलहरू चोरी गर्ने गरेको पाएको छ र लुटपाट गरिसकेपछि उनीहरूले पुनः मोटरसाइकलको नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने र मोटरसाइकललाई उपत्यका बाहिर लगेर सस्तो बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ। र घटनास्थलबाट प्रहरीले मोटरसाइकल, एउटा खुकुरी, 5 थान, फरक फरक नम्बर प्लेट र मोटरसाइकलको लक तोड्न प्रयोग गरिने मास्टर की र टी लक समेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले बताउनु भएको छ। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका 4 घर भई हाल बौद्ध बस्ने कर्मलाई पक्राउ गर्न प्रहरी टोलीले लामो समयदेखि निगरानी गरिरहेको थियो र कर्म तामाङ यसअघि पनि पटक पटक चीज चोरी र ढाका मुद्दामा पक्राउ परेका र प्रहरी वृद्ध स्वयम्भूको हिरासतबाट समेत फरार रहेका व्यक्ति रहेको थियो। साझा खबरमा अब राष्ट्रिय खबर। गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेना नेपालबीच आइतबार हिजो जनकपुर धाममा भएको वार्तापछि 19 बजे समझदारी भएको छ। समझदारीसँगै हिन्दू सम्राट सेना नेपालले जारी आन्दोलन तथा विरोधका कार्यक्रम सम्पूर्ण फिर्ता लिएको घोषणा गरेको छ। यसअघि शनिबार संयुक्त हिन्दू मोर्चाले सरकारलाई बुझाएको 13 बजे माग पत्र थप 6 बुदा समावेश गरी 19 बुदा प्रस्तावमा पक्षमा सहमति भएको छ। जनकपुर धाम स्थित एक होटलमा करिब 1.5 घण्टा चलेको वार्तापछि हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सानातानीले सरकारले आफ्नो माग प्रति सकारात्मक धारणा व्यक्त गरेको र कार्यान्वयनका लागि आवश्यक प्रतिक्रिया अगाडि बढ़ाउने सहमति भएको जनाएको छ। समझदारी अनुसार आन्दोलनका कार्यक्रम पक्राउ कार्यक्रममा पक्राउ परेकाहरूलाई रिहा गर्ने, उनीहरूको मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीको छानबिन गरी दोषी ठहरिए कानून बमोजिम कार्यवाही गर्ने विषयमा सहमति भएको छ। वार्तापछि गृह